0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक छ बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु

येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौं। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अंगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आजको वचनको शीर्षक रहेको छ कसरी दोषीपनालाई पन्छाएर आशिषलाई पछ्याउने। धेरै प्रभुका असल छोरा छोरीहरूलाई पनि दुष्ट आत्माले दोषीपनबाट ढाँटिरहेको छ। प्रकाशको पुस्तकमा दुष्ट आत्मालाई भाइ भाइलाई दोष लगाउने आत्मा भनेर चाहिँ त्यो संज्ञा दिएको छ। प्रभु येशूले शैतानलाई यो झुटको पिता हो भनेर चाहिँ त्यसको नाम त्यसरी काड्नु भएको छ। र हामीलाई थाहा छ पुरानो करारमा जो अय्युब धर्मी व्यक्ति हुनुहुन्थ्यो, प्रभुको भय मान्ने, प्रभुलाई इज्जत गर्ने व्यक्ति हुनुहुन्थ्यो, यो व्यक्तिलाई पनि उसले परमेश्वरकै अघि यो व्यक्तिको विषयमा झुटो दोष लगाएर यो व्यक्तिलाई धरी पनि परीक्षा उसले गर्यो। त्यसले गर्दाखेरि यो दुष्ट आत्माले जो परीक्षा हामीलाई गर्छ, यो झुटको पिताले जुन प्रकारले हामीलाई खत्म पार्न खोज्छ, यो चाहिँ एउटा प्याजको दाना जस्तो, बन्दा कोपीको दाना जस्तो नै तपाईँ र मैले लिऊँ। यो प्याजको दानामा पहिलो पत्र निकाल्यो भने अर्को पत्र छ, अर्को पत्र निकाल्यो भने अर्को पत्र छ, अर्को पत्र निकाल्यो भने अर्को पत्र छ भने जस्तै बन्दा कोपीमा पनि यो पात निकाल्यो भने फेरि अर्को पात आउँछ, फेरि त्यो निकाल्यो अर्को पात आउँछ भने जस्तै शैतानले तपाईँ र मलाई झुक्याउने कुराहरूमा यस्तै प्रकारको उसको झुक्याउने चाहिँ पाटो पाटो छ र हामीलाई धेरै होसियार हुनुपर्छ। शैतानको युक्तिदेखि हामी एकदमै होसियार हुनुपर्छ। यसले जताततै तपाईँ र मलाई पासो थापेको छ भनेर चाहिँ बाइबलले बताएको छ। र त्यो उसको पासुहरू मध्ये सबभन्दा एकदमै परमेश्वरका छोराछोरीहरू परिहाल्ने पासो चाहिँ दोषीपना हो। उसैले हामीलाई चम्काउँछ, उसैले हामीलाई उन्मत्त गराउँछ र हामीलाई पापमा यानि परीक्षामा डुबाउँछ, गिराउँछ र उसैले तपाईँ र मलाई त्यहाँबाट फेरि दोष लगाउन सुरु गर्दछ। र यसको ठूलो हतियार चाहिँ हामीभित्र दोष लगाउने हतियार हो र परमेश्वरका छोराछोरीहरूले ख्रिस्टको रगतलाई सधैँ प्रयोग गरिराख्न उहाँहरूले भुल्नु भएको हुन्छ, यानि उहाँहरूलाई ख्रिस्टको रगतको मूल्य पूर्ण रूपमा थाहा नभएको कारणले गर्दा विगतका पापहरूलाई, विगतका भूल गल्तीहरूलाई, विगतका पतनहरूलाई यी सबैलाई सम्झिएर जिन्दगीभर उहाँहरू घायल भएर नै रहिराख्नुहुन्छ। जो चाहिँ दुष्ट आत्माको तपाईँको जीवनमा त्यही होस् भन्ने उसको इच्छा छ। र एउटा मानिस रहेछन्, उसको जीवनमा दुष्ट आत्माले विभिन्न घटनाहरू घटाएछ, उसले चोरेछ पनि, उसले व्यभिचार पनि गरेछ, उसले आमा बुवाले भन्नुभएको पनि मान्नु भएन रहेछ, उहाँले शरीरले मागेका कुराहरू सबै गर्दै हिँड्नु भएछ उडन्ते पुत्र जस्तो नै। र यी सबै सबै सबै सबै सबै कुरा भइसकेपछि पवित्र आत्मा परमेश्वरले एकपटक उहाँलाई छुन भएपछि उहाँको चेत खुलेछ। चेत खुलेपछि उहाँले चाहिँ एउटा धोक्रो, एउटा बोरा लिनु भएछ र एउटा यत्रो यत्रो ढुङ्गाहरू, मैले व्यभिचार गरेको पापको सम्झनामा भन्दा चाहिँ एउटा ढुङ्गा त्यो बोरामा हाल्नु भएछ, अनि यो चाहिँ मैले आमा बुवाको पैसा चोरेको उसमा चाहिँ भन्दा चाहिँ अर्को ढुङ्गा हाल्नु भएछ, अनि यो चाहिँ मैले फलानु ठाउँमा झुट बोलेको भन्दा चाहिँ त्यो ढुङ्गा हाल्नु भएछ, अनि अर्को चाहिँ यो चाहिँ मैले फलानुलाई धोका दिएको भन्दा चाहिँ अर्को ढुङ्गा हाल्नु भएछ, अनि अर्को ढुङ्गा यो चाहिँ मैले फलानुलाई आउँछु भनेर म नगएको भने चाहिँ त्यसरी हाल्नु भएछ, अनि अर्को ढुङ्गा फेरि उठाएर यो चाहिँ मैले फलानलाई ठगेको भने चाहिँ त्यसरी ढुङ्गा हाल्दा हाल्दा हाल्दा ढुङ्गा त आधी बोरा जस्तो भएछ। अनि त्यो जवान मानिस हुनुहुँदो रहेछ र त्यो बोझ लिएर उहाँ हिँडिराख्नु भएको एकजना व्यक्तिले देख्नु भएपछि त्यो पिछाडिको के हो भन्दाखेरि, हेर्नुहोस् म एक इसाई हुँ, मैले थाहा गरेँ कि म परमेश्वरको वचनबाट बाहिर निक्लेर मैले विगतमा कामहरू गरेको छु, त्यो भएको कारणले गर्दाखेरि त्यो पाप म काट्न चाहन्छु, त्यो पापबाट म आफूले आफूलाई दण्ड दिन चाहन्छु र म त्यो पापबाट छुटकारा हुन चाहन्छु भनेर चाहिँ मैले यो बोझ बोकेको भनेर चाहिँ उहाँले भन्नुभएछ। अनि खै खोल्नुहोस् त त्यो के रहेछ भनेर चाहिँ उहाँलाई भन्नुहुँदाखेरि त्यहाँ खोल्दाखेरि त यी सबै कुराहरू त्यो ढुङ्गामा लेखिएको रहेछ, झुट बोलेको एउटा ढुङ्गा, व्यभिचार गरेको अर्को ढुङ्गा, चोरेको अर्को ढुङ्गा, बुवाले भनेको नमानेको अर्को ढुङ्गा, अरूलाई धोका दिएको अर्को ढुङ्गा। त्यसो गर्दै गर्दै गर्दै गर्दै गरेर त त्यो त उसले त ठुलो बोझ लिएर हिँडिराख्नु भएको रहेछ। र उहाँहरू कुराकानी गर्दा गर्दै नै एउटा पुल भएकोमा पुग्नु भएछ। पुल भएकोमा पुग्नु भए पछाडि उहाँले रोमीको पुस्तक 8 अध्यायको 1 पद पढेर सुनाउनु भएछ। त्यो अर्को विश्वासीले चाहिँ यहाँ यसरी लेखिएको छ, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेर चाहिँ उहाँले पढेर सुनाउनु भएछ। र त्यो विश्वासीले सोध्नु भएछ, यसको अर्थ के हो भन्दाखेरि, जुन समय तपाईँले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर ख्रिस्टको रगतमा शरण लिनुभयो, अब स्वर्गबाट तपाईँलाई दण्ड विहीन यानि दण्ड रहित बनाइसक्नु भयो। ख्रिस्ट येशूमा तपाईँ हुनुहुन्छ किनकि तपाईँले मैले मसीहा येशूलाई विश्वास गरेको छु भन्दै हुनुहुन्छ। र यहाँ यसरी भनिएको छ कि यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेर चाहिँ यहाँ यसरी लेखिएको छ। अब तपाईँको भावनालाई तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरको वचनलाई तपाईँ विश्वास गर्नुहुन्छ भनेर चाहिँ अलिक परिपक्व विश्वासीले त्यो बोझ बोक्ने विश्वासीलाई सोध्नु भएको पछाडि प्रति उत्तरमा बोझ बोक्नेले भन्नुभएछ अन्कनाउँदै, त्यसो त मेरो भावना गलत पनि हुन सक्छ, परमेश्वरको वचन त अकाट्य छ, म परमेश्वरकै वचनलाई विश्वास गर्छु भनेर चाहिँ उहाँले भन्नुभएपछि, त्यसो हो भने अहिले भर्खरै मैले तपाईँलाई पढेर सुनाएँ, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेपछि अब तपाईँले चोरेको कुरा पनि क्षमा भइसक्यो, अब तपाईँले झाँट्नु भएको कुरा पनि क्षमा भइसक्यो, अब तपाईँ अनाज्ञाकारी हुनुभएको कुरा पनि क्षमा भइसक्यो, अब तपाईँले धोका दिनुभएको कुरा पनि क्षमा भइसक्यो, अब तपाईँले व्यभिचार गर्नुभएको कुराबाट पनि तपाईँ स्वतन्त्र भइसक्नुभयो, अब त तपाईँ त एक धर्मी व्यक्ति प्रभु येशूले बनाइसक्नु भएको छ। त्यो कुरा तपाईँले आफूले आफूलाई देख्न सक्नुपर्छ। अब दोषी होइन, अब तपाईँ त निर्दोषतामा, अब तपाईँ अधर्मी होइन, तपाईँ त अब धर्मी व्यक्तिको रूपमा सृष्टिकर्ता परमेश्वरले तपाईँलाई देखिसक्नु भएको छ, त्यो अवस्थामा तपाईँलाई ल्याइसक्नु भएको छ, स्वर्गबाट तपाईँलाई अब दण्डको आज्ञा छैन भनिकन त्यसरी घोषणा गरिसक्नु भएको छ भनेर चाहिँ उहाँले त्यसरी भन्नुभएर योहन्नाको पुस्तक 8 अध्यायमा व्यभिचार गर्दै गरेको स्त्रीलाई, रङ्गे हात पक्रेको स्त्रीलाई प्रभु येशूले म पनि तिमीलाई दण्ड दिन्न, अब जाऊ र फेरि त्यही पाप नदोहोर्याऊ भन्नुभएको कुराहरू पनि उहाँलाई बताउनु भए पछाडि उहाँको हृदयमा कता कता बिहानको मिरमिरेको घाम जस्तो लागेछ। त्यसपछि फेरि उहाँले उडन्ते पुत्रको घटनालाई, सृष्टिकर्ता परमेश्वर स्वयं धरतीमा आउनु हुँदाको घटनालाई बताइदिनु भएछ, कसरी छोराले बाउलाई धोका दिएर बुवालाई रुवाएर उहाँ बाहिर निक्लिनु भएको थियो, तर जब उहाँको चेत खुल्यो त्यसपछि उहाँले, बुवाले त मलाई एउटा सेवकको रूपमा मात्रै मैले चाहिँ मलाई चाहिँ बुवाले स्वीकार गर्नुहोला भनेर चाहिँ उहाँले सम्झिनु भएको त, बुवाले त भोज पो दिनुभयो, बुवाले त नयाँ लुगा पो लगाइदिनु भयो, बुवाले त औँलामा औठी पो लगाइदिनु भयो बहुमूल्य चिजको, बुवाले त जुत्तामा पो लगाइदिनु भयो, र बुवाले त एकदमै मायासँग नै उहाँले त घरमा स्वागत पो गर्नुभयो कि यो बाइबलमा लेखिएको छैन भन्छ। उहाँले त्यसरी सम्झाउनु हुँदाखेरि ओहो मैले त दुष्टात्माको भ्रममा परेर गल्ती गरेको रहेछु भन्छ उहाँले त्यसरी भन्नुभएछ। र त्यहाँ त्यो परिपक्व विश्वासीले, त्यो नयाँ विश्वासी जो यो दोषी महसुस गर्नु भएर दोषका ढुङ्गाहरू बोकेर हिँडिराख्नु भएको थियो, उहाँलाई यो पनि भन्नुभएछ कि एउटा व्यक्ति बसमा चढ्नु भएछ, बसमा चढ्दाखेरि एक मन धान पनि बोकेर बसमा चढ्नु भएछ, अनि चढ्नु भए पछाडि त्यहाँ बसको जो सहायक त्यहाँको स्टाफहरूले चाहिँ भन्नु भएछ कि त्यो धान तल राख्नुहोस् र तपाईँ सिटमा बस्नुहोस् भन्दाखेरि, होइन होइन तपाईँले धानको निश्चय नै ज्याला लिनुहुन्छ, निश्चय नै भाडा लिनुहुन्छ, त्यसले गर्दा म कुनै हालतमा पनि धान तल बिसाउनेवाला छुइनँ भनेर चाहिँ उहाँले भन्नुभएको छ। होइन होइन हामी धानको भाडा लिँदैनौँ, तपाईँको मात्रै भाडा लिन्छौँ, तपाईँले त्यो चाहिँ तल बिसाउनुहोस् अनि तपाईँ सिटमा बस्नुहोस् आरामसँग भनेर भन्दा पनि ऊ मानेन रहेछ। र अन्तिममा उहाँ त्यसरी धान बोकेर नै बडो कष्ट साथ यात्रा गरेर नै तल ओर्लिन भएपछि त्यो व्यक्तिको मात्रै भाडा लिँदाखेरि त्यो समयमा पो उहाँको भित्र चेत खुलेछ, ह्यात तेरिका म त आरामसँग यात्रा गरेको भए हुने थियो रहेछ, साँच्चै नै मैले यहाँ बोकेको चिजको त भाडा यो बसमा त नलिने रहेछ भने चाहिँ उहाँले त्यसरी सम्झिनु भएछ। भने चाहिँ उहाँले त्यसरी सम्झाउनु भएपछि रोमीको पुस्तक 8 अध्यायको 1 पद उहाँको हृदयमा अर्थ लागेछ, अब ख्रिस्टमा भएकाहरूलाई दण्डको आज्ञा छैन भन्ने अर्थ लागे पछाडि त्यो नयाँ विश्वासी, त्यो दोषीपनको ऊबाट उहाँ चाहिँ निर्दोषतामा मलाई प्रभुले ल्याइसक्नु भएको छ, मलाई धर्मी ठहराइसक्नु भएको छ ख्रिस्टको रगतले। मेरा पुरानो जीवनहरू ख्रिस्टको रगतले धोइसकेको रहेछ, म त स्वतन्त्र भएर यो जीवन पनि एकदमै प्रभुलाई धन्यवाद दिँदै इन्जोय गर्नुपर्ने जीवन, धार्मिकतामा इन्जोय आनन्द गर्दै जिउने जीवन पो रहेछ भनेर चाहिँ थाहा गर्नुभएछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र म त्यो नयाँ विश्वासी जस्तो हुन मिल्दैन। ख्रिस्टले तपाईँलाई स्वतन्त्रता दिइसक्नु भएको छ, दोषीपनबाट बाहिर निक्लिनुहोस् भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, जयमसी यहाँहरू सबैजनालाई। र मेरो नाम एलन राई, मेरो स्थायी ठेगाना खोटाङ जिल्ला दिक्तेल रूपागोट मजुवागढी नगरपालिका वार्ड नम्बर 10 पाखेका भन्ने ठाउँमा पर्छ। प्रभु येशू ख्रीष्टको अनुग्रहले आज म मेरो जीवनको एउटा उदेकको गवाही यहाँहरू समक्ष म बाँड्न चाहन्छु। म केही वर्ष अगाडि सिङ्गापुर पुलिस फोर्समा भर्ती हुनको लागि चाहिँ म तयारीहरू गरिरहेको थिएँ र त्यसको लागि म धेरै नै शारीरिक रूपमा, मानसिक रूपमा, सबै रूपमा मैले तयारीहरू गर्दै आएको थिएँ र अन्तिममा देखाउने बेला चाहिँ मलाई केही कारणवश म भर्ती भएर जान सकिनँ र त्यो पहिलो असफलता थियो। मेरो मनमा आएको थियो कि यो मेरो पहिलो असफलता हो, मैले प्रभु मेहनत पनि गरिरहेको थिएँ, सबै कुराहरू मैले गरिरहेको थिएँ, तर किन यस्तो भयो भन्ने प्रकारको मैले प्रभु येशू ख्रीष्टलाई प्रश्नहरू गरिरहेको थिएँ र त्यो क्षण मेरो लागि अति नै पीडादायी पनि थियो र त्यस समयमा म विश्वासमा धेरै बलियो पनि खासै मलाई थिएस लाग्दैन। मैले गरेको प्रार्थनाहरू पनि गरिरहेकै हुन्थे, तर त्यो प्रार्थनाहरू चाहिँ मेरो मुखदेखि मात्र भएको थियो जस्तो अहिले मलाई महसुस हुन्छ र प्रभुको वचनमा मेरो खासै जरा पनि गाडिएको थिएन। जब म सफल भएर गएँ, मेरो मन निराशाले भरिएको थियो, म धेरै दुखी पनि भएको थिएँ। अब जिन्दगीमा यस्तै नै अन्धकारहरू आइ नै रहने हो भन्ने प्रकारको मैले प्रभु येशू ख्रीष्टलाई प्रश्नहरू गरि नै रहेको थिएँ र मेरो आँखाहरूमा धेरै नै त्यति बेला निराशा भएर मेरो आँखाहरू पनि रसाएका थिए। तर समय सँगसँगै प्रभुले मलाई बुझाउनु भयो कि मेरो असफलता होइन र उहाँको योजनामा हिपो हिँडिरहेको रहेछु भन्ने प्रकारको मलाई बिस्तारै त्यो आवाजहरू आउन थाल्यो अनि म बिस्तारै बुझ्न थालेँ कि आफ्नो सोचमा होइन, शक्तिमा होइन, तर प्रभु येशू ख्रीष्टको योजनामा जिउनुपर्छ भन्ने प्रकारको मेरो हृदयमा आवाजहरू आइरहेको थियो र त्यो बेला चाहिँ मैले निश्चय नै भन्नुपर्दा मैले आफ्नो बल शक्ति, आफ्नो तागतहरूमा म हिँड्न कोसिसहरू गरिरहेको थिएँ। त्यो कुराहरू चाहिँ अहिले आएर म महसुस गर्दैछु, त्यो आवाजहरू मलाई प्रभु येशू ख्रीष्टबाट आइ नै रहेको हुन्छ र प्रभु येशू ख्रीष्टको योजना चाहिँ मेरो भन्दा महान योजना रहेछ भन्ने कुराहरू मलाई उहाँले आह्वान गराउनु भयो र उहाँले मलाई उहाँमा निर्भर हुन सिकाउनु र उहाँले मलाई त्यो बाटोहरू भएर जान हिँड्नलाई दिनुभएर र उहाँको योजनामा पो मलाई भर पर्न सिकाउनु भएको जस्तो रहेछ भन्ने मलाई अहिले यो प्रकारको आवाजहरू आउँदछ। त्यसपछि त्यो आवाजहरू जब सुन्दै गए, जब ख्रीष्टमा म बढ्दै बढ्दै गए, म ख्रीष्टको योजनाहरूमा हिँड्दै हिँड्दै गएँ, अघि बढ्न थालेँ र नियमित रूपमा बाइबलहरू र प्रार्थनाहरू म गर्न थालेँ अनि प्रभु येशू ख्रीष्टको नजिकतामा जिउनको लागि म इच्छा गर्न थालेँ, तब चाहिँ मलाई बुझ्न थालेँ कि त्यो मेरो असफलता थिएन। म त्यति बेला निराशाहरूमा जिइरहेको थिएँ, त्यो बेला मैले भनिरहेको थिएँ कि किन प्रभु यस्तो, तर अहिले आएर म बुझ्न चाहन्छु। तब जब समय सँगसँगै प्रभु येशू ख्रीष्टको योजनामा म हिँड्न थालेँ अनि मलाई लाग्न थालेँ कि त्यो असफलताले चाहिँ मलाई निराशा होइन कि बरु मलाई धैर्यता, सहनशीलता र आत्मिक परिपक्वतामा मलाई जानको लागि र मैले फर्केर हेर्दाखेरि पनि मैले मेरो हृदयमा आएको धेर त थुप्रै आत्मिक उन्नतिहरू पनि मैले पाएँ र संसारिक म सफलताहरू खोज्दै हिँडिरहेको थिएँ, तर परमेश्वरले मलाई त असली सफलता सिकाउन

0: होला, तर त्यस असफलताले मलाई उहाँको मार्गमा हिँड्न सिकाउनु भयो र उहाँको योजनामा र उहाँको समझमा मलाई भर पर्न सिकाउनु भयो। दोस्रो करन्थी 5:17 भने जस्तै, आज म ख्रिस्टमा नयाँ भएको छु, म उहाँको आवाजहरूमा रमाउन सक्छु। दोस्रो करन्थीको पुस्तक 5:17 भने जस्तै, आज म नयाँ ख्रिस्टमा म नयाँ भएको छु र उहाँको योजनामा म हिँडिरहेको छु भन्ने मलाई लाग्छ। र म संसारका अवसरहरू भन्दा पनि परमेश्वरको योजनालाई चाहिँ सबैभन्दा ठूलो हो भन्ने विश्वास गर्दै, र जीवनको असली सफलता भनेको चाहिँ ख्रिस्टसँग नजिक हुनु र उहाँकै इच्छाहरूमा हिँड्नु जस्तै मलाई लाग्छ। उहाँको योजना अनुसार बाँच्नु उहाँको योजनाहरू रहेछ। यदि तपाईँहरू कुनै सङ्घर्ष वा असफलताहरूमा निराश भएर जिन्दगीहरू लाँदै हुनुहुन्छ भने म तपाईँहरूलाई यही कुराहरू भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई उहाँको योजनामा हिँड्नको लागि बोलाउँदै हुनुहुन्छ र एक दुईवटा असफलता तपाईँको जीवनको परिभाषा होइनन्, तर तपाईँलाई अझ बलियो बनाउनको लागि र परमेश्वरको योजनामा हिँड्नको लागि तपाईँहरूलाई त्यो परमेश्वर त्यो बाटो भएर हिँड्न दिँदै हुनुहुन्छ। र परमेश्वरको वचन यसैया 8:9 पनि यही कुरा भन्छ कि हाम्रो चाल भन्दा र हाम्रो विचार भन्दा उहाँको विचारहरू धेरै महान छन् र उहाँले हाम्रो जीवनलाई उहाँको योजनामा हिँड्न दिनु। परमेश्वरको वचन यसैया 55:8-9 पनि यसरी नै भन्छ कि हाम्रो विचार र हाम्रो चाल हाम्रो गराई परमेश्वरको गराई होइन, परमेश्वरको गराई चाहिँ धेरै नै महान छ भनेर परमेश्वरको वचन यसैया 55:8-9 भने जस्तै, हामी एउटा मानिस भएर हामीलाई ढाक्ने एउटा वस्त्र जुन हाम्रो भित्र रहेको जीवनलाई चाहिँ ढाकिराख्ने गर्दछ र परमेश्वरले चाहिँ त्यो हामी त्यो असफलताहरू भएर जाँदाखेरि चाहिँ परमेश्वरले हामी बाहिर रहेको वस्त्र जुन चाहिँ हामीले ओढि त्यो जीवन ढाक्नुले वस्त्रलाई चाहिँ हामीले ओढिरहेको हुन्छौँ हो, त्यो वस्त्रलाई चाहिँ परमेश्वरले निकाल्न खोज्नु भएको रहेछ भन्ने कुराहरू मलाई लाग्यो। र म एकदमै त्यो कुराहरू जब मैले बुझ्न थालेँ, मलाई त्यो असफलता चाहिँ म फेरि पनि भन्छु त्यो मेरो असफलता थिएन, त्यो चाहिँ मेरो एउटा जीवन परिवर्तन गर्ने एउटा आशिष जस्तो मलाई लाग्छ। अब म निर्धक्कको साथ भन्न सक्छु कि मेरो बलमा होइन, म चाहिँ परमेश्वरको बलमा म हिँडिरहेको छु र मेरो योजनामा होइन तर परमेश्वरको उत्तम योजनामा म जिउँदैछु। हुन्छ मेरो एउटा आत्मिक आशिष या भनौँ एउटा परमेश्वरको मेरो जीवनमा भएको काम, म मेरो बलमा होइन कि ख्रिस्टको बलमा म हिँडिरहेको छु र मेरो योजना अनुसार होइन तर परमेश्वरको उत्तम योजना अनुसार म जिइरहेको छु। र यदि तपाईँहरू पनि यही बाटो भएर हिँड्दै हुनुहुन्छ भने म फेरि पनि तपाईँलाई यही भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई उहाँको योजनामा हिँडाउँदै हुनुहुन्छ, दुखी नहुनुहोस् भन्ने प्रकारको तपाईँलाई म उत्साहहरू दिन चाहन्छु। र धन्यवाद यो समय मौकाहरू मैले पाएँ, धन्यवाद दिन्छु परमेश्वरलाई। र मेरो एउटा आत्मिक गवाही या आत्मिक आशिषहरू म यही राख्न चाहन्छु, सारा महिमा परमेश्वरलाई नै गएको होस्। हुन्छ सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: काउन्सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484, 98032484 र 98031226786, 98031226786
1: र 98138147, 98138147।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
2: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: पछाडि फर्केर हेर्नुहोस् र प्रोत्साहित हुनुहोस्। जयमसी, आज शनिबार, जुलाई 11 तारिक, असार 27 गते। आजको बाइबलले खण्ड याकूबको पुस्तक 5:11 रहेको छ र यहाँ यसरी लेखिएको छ, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौ। याकूबले लेखेका छन्, भाइ हो, कष्टभोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौ। तिमीहरूले अय्युबको स्थिरताको विषयमा सुनेका छौ र प्रभुको अभिप्राय देखेका छौ कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ। यो कुरा तपाईँले याकूबको पुस्तक 5:10-11 हेर्न सक्नुहुन्छ। यहाँ हामीलाई पछाडि फर्केर हेर्न र प्रभुको आगमनको प्रतीक्षा गर्दा हामी भन्दा अगाडि गएकाहरूबाट चुनौती र प्रोत्साहन पाउन स्मरण गराइएको छ। होसेलाई फर्केर हेर्नुहोस्, उनकी पत्नीले उनलाई त्यागेकी थिइन् तर उनी विश्वास योग्यतापूर्वक लागिरहे अनि परमेश्वरले उनीहरूको विवाह पुनर्स्थापित गर्नुभयो। यो कुरा तपाईँले होसेको पुस्तक 3:1-3 हेर्न सक्नुहुन्छ। दानियललाई फर्केर हेर्नुहोस्, आफ्नो विश्वासमा दृढ उभिएको कारण उनलाई सिंहको खोरमा फ्याँकिएको थियो तर परमेश्वरले उनलाई छुटकारा दिनुभयो र पदोन्नति गर्नुभयो। यो कुरा तपाईँले दानियलको पुस्तक 6:1-28 हेर्न सक्नुहुन्छ। यर्मियालाई फर्केर हेर्नुहोस्, उनलाई पक्राउ गरियो, देशद्रोही भएको आरोप लगाइयो र मर्नका लागि इनारमा फ्याँकियो। यो कुरा तपाईँले यर्मियाको पुस्तक 37:38 हेर्न सक्नुहुन्छ। तर उनले माथि हेरे अनि परमेश्वरले उनलाई छुटकारा दिनुभयो। त्यसपछि हिब्रू 11 सूचीबद्ध विश्वासयोग्य व्यक्तिहरूको सूची छ। हामी मध्ये परिवारका सदस्यहरूद्वारा इन्कार गरिएकाहरूले हाबिललाई फर्केर हेर्न सक्छन्। गलत बुझिएकाहरूले नोआलाई फर्केर हेर्न सक्छन्। विश्वासको संकटसँग लडिरहेका र असम्भव कुराको विरूद्धमा उभिरहनु परेको जस्तो देखिएकाहरूले अब्राहमलाई फर्केर हेर्न सक्छन्। यदि तपाईँलाई उपयोग गरिएको वा दुर्व्यवहार गरिएको छ भने युसेफलाई फर्केर हेर्नुहोस्। जीवनमा विजय पाउन नसकिने जस्ता लाग्ने बाधाहरूको सामना गर्नेहरूले यहोशूलाई फर्केर हेर्न सक्छन्। पापमय विगत पार गरेर अघि बढ्न खोज्नेहरूले राहाबलाई फर्केर हेर्न सक्छन्। त्यसै कारण तपाईँको लागि आजको वचन छ, पछाडि फर्केर हेर्नुहोस् र प्रोत्साहन पाउनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर,
5: मोबाइल नम्बर 98082 048 70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: धन्यवाद बिहानी कार्यक्रममा स्वागत छ। श्रोता, तपाईँ यी दिनहरूमा कसरी अगाडि बढ्दै हुनुहुन्छ? तपाईँको जीवनमा चिन्ता, फिक्री, समस्या, उतार चढाव, बोझहरू कतिका छन्? यो एकदमै सामान्य प्रश्न हुन सक्छ। संसारमा चिन्ता, फिक्री, समस्या, उतार चढाव प्रशस्त नभएका मानिसहरू भेटिन्न। यसको मतलब संसारमा समस्याहरू, चिन्ता, फिक्री र अशान्तिमा भएका मानिसहरू थुप्रै छन्। तर एकछिन हेरौँ वचनले के भन्छ। बाइबलले भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ। तपाईँ अशान्तिमा हुनुहुन्छ, कुनै न कुनै कुराले तपाईँलाई अशान्ति बनाइराखेको छ, चिन्तित बनाइराखेको छ, दुःखमा हुनुहुन्छ, बोझले लादिनु भएको छ, एकदम सजिलो भए छ। तपाईँलाई यस्तै किसिमका चिन्ता, फिक्री, बोझ, दबाव, समस्या, चुनौती, समस्याका प्रकारहरू, ऋण, बिरामी अवस्थामा हुनुहुन्छ, विभिन्न कुराले गर्दा तपाईँलाई कुनै न कुनै प्रकारले तपाईँ अशान्तिमा हुनुहुन्छ भने तपाईँको मन यीशु ख्रीष्टमा लगाउनु पर्ने हुन्छ। वचनले भन्दैछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ। यस कारण जीवनमा पूरा शान्ति, भरपूर शान्ति, पूर्ण शान्ति पाउन चाहनुहुन्छ भने तपाईँले तपाईँलाई तपाईँको भरोसा, तपाईँको आशा परमेश्वर बनाउन आवश्यक छ। तपाईँको आशा भरोसा रुपियाँ, पैसा, धन, मान सम्मान, इज्जति, मानिस अथवा व्यक्ति, अरू कोही समुदाय, संस्था, संगठन, कम्पनी, बिजनेस, वाट एभर, एबिसिडी जे बनाउनु केही बनाउँदै हुनुहुन्छ भने तपाईँको आशा अब परमेश्वर बनाउनुहोस्। जब फुल्ली रूपमा तपाईँले आफ्नो आशा परमेश्वर बनाउनुहुन्छ अनि तपाईँलाई परमेश्वरले एकदम पूर्ण, एकदम पूर्ण, पूर्ण, पूर्ण शान्तिमा राख्नुहुन्छ। यो बिहानी तपाईँको निम्ति वचन परमेश्वरले आज प्रकाश दिनुभएको छ। यदि तपाईँ अशान्तिमा हुनुहुन्छ भने तपाईँको भरोसा कतै परमेश्वरमाथिको पूर्णतया छ कि छैन, आफैले आफैलाई चेक गर्नुहोस् अनि परमेश्वरको नजिक जानुहोस्। आज शनिबार विश्रामको दिन परमेश्वरको नजिक गएर, परमेश्वर म कतै अशान्तिमा त छैन, कतै मेरो जीवनमा चिन्ता, फिक्री, समस्याले गर्दा मलाई मेरो जीवनमा अशान्ति त ल्याइराखेको छैन, यो कुराहरूलाई म रोक्न चाहन्छु, तपाईँको नजिक र तपाईँको सम्मुखमा आउन चाहन्छु, मलाई शान्तिको हातमा दिनुहोस्। शान्ति तपाईँबाट आउँदछ, शक्ति तपाईँबाट आउँदछ, सामर्थ्य तपाईँबाट आउँदछ, मान सम्मान, इज्जत, धन, मान सम्मान, सम्पत्ति तपाईँबाट आउँदछ। यसकारण शान्तिको हातमा मलाई दिनुहोस् भनेर प्रार्थना गर्नुहोस् अनि तपाईँ पूर्णतया शान्तिमा रहन सक्नुहुन्छ जब तपाईँ परमेश्वरमा पूर्णतया भरोसा गर्नुहुन्छ। परमेश्वरले आफ्नो भरोसा, आफ्नो शक्ति बनाउनु भयो भने तपाईँको जीवनमा शान्ति स्वतः हुनेछ, अशान्तिको आत्माले स्थान पाउने छैन, शान्तिको आत्माले स्थान पाउनेछ, तपाईँको जीवन सुखमय हुनसक्छ, आशिषमय हुनसक्छ, अरूको निम्ति प्रेरणाको स्रोत तपाईँको जीवन बन्न सक्छ। आज यही हृदय लिएर मनमा शान्तिको आत्मालाई प्रवेश गराएर आजको दिनलाई सुरुवात गरौँ। यति भन्दै धन्यवाद बिहानी कार्यक्रमबाट कुमार सिंह विष्ट बिदा हुन्छु। जय मसीह।
1: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।
1: यसै वर्ष मात्र 200 भन्दा
2: बढी

0: श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता आउनुहोस्, अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौं।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशु प्रभु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशू ख्रिष्ट प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र बाइबलको प्रेरित चारको बारेमा उल्लेख गरिएको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। स्वर्गमुनि मानिसहरूमा भन्नाले कुनै मानिसले पनि कसैको पापबाट कसैलाई मुक्ति दिन सक्दैन, येशू ख्रिस्टले मात्र मुक्ति दिनुहुन्छ। मत्ती 1:21 भन्दछ, येशूले मानिसलाई पापदेखि उद्धार गर्नुहुनेछ। लुका 2:10-11 भन्दछ, सबै मानिसलाई उद्धार गर्नलाई येशू मानिस भएर यस संसारमा आउनुभयो। योहन्ना 14:6 भन्दछ, पापदेखि छुटकारा पाएर स्वर्ग पुग्ने बाटो सत्य र जीवन येशू ख्रिस्ट मात्र हुनुहुन्छ। योहन्ना 1:1 भन्दछ, येशु वचन हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। योहन्ना 1:3 अनुसार उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, संसारले उहाँलाई चिनेन। उहाँ आफ्नो मानिस कहाँ आउनुभयो तर उहाँको आफ्नै मानिसले उहाँलाई ग्रहण गरेनन्। योहन्ना 1:10-12 भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। त्यसै गरी योहन्ना 1:14 उल्लेख छ कि वचन देहधारी हुनुभयो, वचन चाहिँ देहधारी मानव बन्नुभयो, जो चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ। फ्रेसवटा हामी सबैले देश विदेश भ्रमण गरेका छैनौं। हामीले अरू देशहरू के कस्ता छन् भनी जान्नलाई ती देशहरूमा गएर मानिसहरूसित सोधपूछ गर्नाले धेरै कुराहरू जान्न सक्दछौ। त्यस्तै येशू ख्रिस्ट हामीहरूलाई परमेश्वरको विषयमा कुराहरू भन्न पठाइएका व्यक्ति हुनुहुन्छ। परमेश्वर सम्बन्धी धेरै यस्ता अचम्मका कुराहरू छन् जुन चाहिँ मानिसले पूरा बुझ्न सक्दैन, तर हामीलाई परमेश्वरको विषयमा शिक्षा दिनलाई येशू पठाइनुभयो, किनभने उहाँ परमेश्वरबाट आउनुभयो। हिब्रू 1:1-2 येशूले सुनाउनु भएको कुरा र वर्णनद्वारा हामीले परमेश्वरको विषयमा सिक्दैनौ, तर येशूले यस संसारमा छँदा गर्नुभएको कामहरू हेरेर हामी परमेश्वर कस्तो हुनुहुन्छ सो देख्न सक्नेछौ। योहन्ना 14:9 येशू स्वयं परमेश्वर हुनुहुन्छ। येशू मरियमको गर्भबाट जन्मनुभयो, तिनी उहाँको शारीरिक आमा थिइन्, तर युसुफ उहाँका पिता थिएनन्। उहाँ पवित्र आत्माद्वारा मनुष्य चोलामा जन्मनु भएको थियो। मत्ती 1:20 यसको अर्थ येशू परमेश्वर हुनुहुन्छ। उहाँ मानिसहरूका माझमा बस्नलाई शारीरिक रूपमा आउनुभयो। योहन्ना 1:14 परमेश्वर स्वयं मानव हुनुभएको छ, यसकारण हामीलाई कुनै दुष्ट आत्मा, सैतानिक शक्ति, कुनै प्रकारको असल र खराबीले परमेश्वरदेखि अलग गर्न सक्दैन। रोमी 8:38-39 परमेश्वरको आगमन यस संसारमा मानव रूपमा भएकोले ख्रिष्ट येशूका जनहरूलाई सधैँ नै उहाँको सेवा गर्नलाई उत्तेजना उत्साह मिल्दछ। ख्रिष्ट येशूको जन्मको खबर स्वर्गदूतहरूबाट पाएपछि गोठालाहरू अति नै उत्साहित भए। उहाँलाई दर्शन गर्न र उहाँको सेवा गर्नको लागि आफ्नो बगाल छोडेर उत्साहित भएर 3-4 घण्टाको बाटो आतुरका साथ खुशीसँग हिँडेर येशूलाई ढुँडमाग राखिएको बेतलेहेमको गोठमा पुगेर येशू प्रभुको दर्शन गरे। लुका 2:20 त्यसै गरी यरूसलेममा सिमियोन नाउँ भएको इसरायलका सान्त्वनाको आशा गर्ने धर्मी र ईश्वर भक्त मानिस थिए। परमप्रभुका ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरमा आए अनि त्यसपछि उनले बालक येशू ख्रिस्टलाई काखमा लिएर परमेश्वरलाई धन्यवाद चढाए र आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस् भने र उहाँका बाबु आमालाई आशीर्वाद दिए। लुका 2:24-34। त्यस्तै हन्ना नाउकी एउटी वृद्धा अगमबादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर 60 वर्ष मात्र लोग्नेसँग बसेकी अनि विधवा रहेर 84 वर्ष पुगेकी थिइन्। उपवास र प्रार्थना साथ रात दिन मन्दिर छोड्दैन थिइन्। तिनले आएर येशु ख्रिस्टलाई दर्शन गरिन् र येशु ख्रिस्टको दर्शन पाएर परमेश्वरलाई धन्यवाद दिइन् र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालक येशु ख्रिस्टको बारेमा बताइन्। लुका 2:36-39। प्रिय श्रोता, हाम्रो पुर्खा आदमको पालादेखि टुटेको परमेश्वरसँगको हाम्रो सम्बन्ध पुनस्थापना गर्नको लागि धर्मशास्त्र बाइबलबाट हेरौं। परमेश्वरले मानिसलाई प्रेम गर्न कहिले पनि छोड्नु भएको छैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। 1 योहन्ना 4:8। यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। रोमी 5:1। जसरी मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। रोमी 5:19। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। रोमी 3:26। किनभने पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। रोमी 3:24। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। योहन्ना 1:12। प्रेरित पावल भन्छन्, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन्। अर्थात् ईस्वी सम्वत 54 सम्ममा यो पत्र लेख्दासम्म धेरै जसो जीवितै थिए, तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ उहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिस कहाँ, जस्तो म पावल कहाँ पनि उहाँ देखा पर्नुभयो। 1 कोरिन्थी 15:3-8। यसकारण प्रिय श्रोता, येशु प्रभु भन्नुहुन्छ, आएर मेरो पछि लाग, किनभने बाटो सत्य र जीवन म नै हुँ। जीवन त तपाईँको हो, तर आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। यो चाहिँ महत्वपूर्ण कुरा हो। हुन त तपाईँ भन्नुहुन्छ होला, म विश्वासी हुँ, चर्च जान्छु, बाइबल पढ्छु, प्रार्थना गर्छु, दशांश दिन्छु, साथै यहाँसम्म कि म पास्टर अगुवा हुँ भन्ने सोच्नुहुन्छ होला। धार्मिक कार्यहरू त संसारिक लाभको लागि जसले पनि यस संसारमा गर्न सक्दछन्, तर येशु प्रभुले तपाईँलाई यतिको लागि सृष्टि गर्नुभएको होइन। उहाँले त तपाईँको जीवनको हरेक क्षेत्रमा उहाँको लागि जिएको नै चाहनुहुन्छ। अन्तमा प्रिय श्रोता, 1 कोरिन्थी 10:31 पावल भन्दछन्, खाओ पिओ जेसुकै गर, येशुको लागि गर। श्रोता, येशु प्रभुको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय मित्र, हुन त तपाईहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रीष्टले गर्नुभएका दावीहरू प्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रीष्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भने स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भने हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौ, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम यशुको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम यशुको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा यीशुको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्ती हुनुहुन्छ। तपाईँको लागि हामी निरन्तर परमेश्वर पितासँग प्रार्थना गरिराखेका छौं। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया प्राप्त भएका छन्। तपाईँका ती प्रतिक्रियाहरूले हाम्रो कार्यक्रमलाई अझै परिष्कृत गर्दै अगाडि बढ़नलाई सहयोग मिलिराखेको छ। त्यसको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी तपाईँका ती प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौं। श्रोता, लौ त लागौं आजको विषयतर्फ। पश्चिमी भण्डारीज्यू तपाईँ समक्ष आज अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। वचनको शीर्षक छ, येशु ख्रिस्टको रगत शक्तिशाली छ। येशु ख्रिस्टको रगतमा छुटकारा छ, येशु ख्रिस्टको रगतमा शक्ति छ, अझै शक्ति छ। कसरी छ यो रहस्य जान्नलाई पूरै तपाईँले कार्यक्रम सुन्नुपर्ने हुन्छ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेर्नुहोस् है, त्यो पुल चाहिँ के भयो भने,
2: श्रोता लौ त लागौ आजको विषयतर्फ। पश्चिमी भण्डारीज्यू तपाईँ समक्ष आज अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। वचनको शीर्षक छ, येशु ख्रिस्टको रगत शक्तिशाली छ। येशु ख्रिस्टको रगतमा छुटकारा छ, येशु ख्रिस्टको रगतमा

कुल बनिनु भयो। सबैले मसँग भन आमेन, सबैले भन आमेन, हालेलुया। जब हामी उत्पत्ति तीन अध्यायको छ र सातमा पढ्दछौ, जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नलाई रर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्न पर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन् र उनले पनि खाए। हेर्नुहोस् है, अब धेरैजना विश्वासीहरू के भन्ने गर्छ, आदम र हावाले त फल त खाएको हो, तर यहाँ फलको कुरोलाई साइडमा राख्नुहोस्, उनीहरूले परमेश्वरको वचनको विरुद्धमा अनाज्ञाकारी भए, मानेनन्। एन्ड द्याट बिकम अ सिन। त्यही भएर पौलले रोमीको मण्डलीले लेखेको पत्रमा के भन्दछ, एकजनाको अनाज्ञाकारिता, फल खानु चाहिँ अनाज्ञाकारिता थियो, अनि त्यो अनाज्ञाकारिताको कारणले गर्दाखेरि चाहिँ पाप आएको। सात पदले के भन्दछ, उनीहरूले पाप गर्यो, सबैले भन्दा पाप गर्यो, त्यहाँदेखि के भयो, अनि दुवैजनाको आँखा खोले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए, अनि अन्जुरको पत्ता घाँसेर आफ्नो निम्ति तिनीहरूले एउटा वस्त्र बनाए। जब पाप गरे नि मान्छेले आफ्नो प्रयत्नले आफ्नो पापलाई ढाक्ने प्रयास गर्यो, उनीहरूले नेवाराको रुखको अन्जुरको रुखको, बाइबलले के भनेको छ यहाँ, यहाँ अन्जिरको रुखको पत्तालाई, अनि मैले अन्जिरको रुखको पत्ता भन्दाखेरि अस्ति हाम्रो युनिसा बहिनीहरूको माइती गाउँमा जाँदाखेरि हो, अन्जिर के अरे त्यो नेवारा र अन्जिर एउटै हो, अनि ठुलो ठुलो पत्ता हुँदो रहेछ, हेर्नुहोस् है, ठुलो ठुलो पत्ता हुँदो रहेछ, अनि ठुलो ठुलो पत्ता चाहिँ उनीहरूले के गरे, हतार पतार त्यो पाप गर्ने बित्तिकै उनीहरू राङ्गै रहेछ भनेर थाहा पाए, यताउता हेर्दाखेरि अरू अरू सानो पाप त धेरै बेर लाग्ने रहेछ, अनि उनीहरूले के गरे, आदम र हावाले के गरे, छिटो छिटो नेवाराको पत्ता अन्जिरको पत्ता ठुलो ठुलो हुन्छ, अनि उनीहरूले त्यसले के जनाउँछ थाहा छ, त्यो चाहिँ रिलिजन हो, द फिक ट्रिज विथ द फिक लिभ्स, दे मेड द क्लोथ आउट अफ फिक लिभ्स है, अनि उनीहरूले के गरे, त्यसले के जनाउँदछ भने त्यसले रिलिजन जनाउँछ, फिक लिभ्स नि कस्तो हो भने यो कपडा जस्तो होइन, त्यो पत्ताले बनिएको के अरे लुगा चाहिँ कपडा जस्तो होइन, यो चाहिँ ओइलाउँदैन, तर नेवाराको पत्ताको लुगा चाहिँ ओइलाउँदछ, अनि द्याट सेम डज द रिलिजन, धर्म कर्मले पनि त्यस्तै हुन्छ, आज गर्यो भरे पनि गर्नुपर्छ। हेर्नुहोस् है, जस्तो नेवाराको पत्ता तपाईँले बोटबाट टिपेर ल्याउनुहोस् भरे बेलुकासम्म सुक्छ, अनि फेरि अर्को चाहिँदछ, हेर्नुहोस् है, अर्को चाहिँदछ, अनि तपाईँले देख्नुहुँदछ भने परमेश्वरले यहाँ के बताउँदै हुनुहुन्छ भने, फेरि प्रभुले के गर्नुभयो भने नि, एउटा पशुलाई मार्नु भयो, अनि पशुलाई मारिसकेको बादमा एउटा रगतै रगत भएको छाला परमेश्वरले के गर्नुभयो, आदम र हावालाई पहिराइदिनु भयो। उहाँले के भन्नुभयो, तेरो धर्म कर्मले चाहिँ तँलाई कहिले पनि ढाक्न सक्दैन, त्यहाँ बलिदान चाहिँदछ, अनि त्यो दिन नै परमेश्वरले के गर्नुभयो, पापको लागिलाई बलिदान हुन आवश्यक छ। सबैले मसँग भन आमेन। रोमी 5:19 भन्दछ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसरी नै एकैजनाको आज्ञाकारिता, एकैजना, एकजना भनेको को थाहा छ, पहिला एउटै मानिस भनेको चाहिँ आदम, सबैले भन्नु त आदम भन्नुहोस्, अनि यहाँ एउटैजनाको अनाज्ञाकारिताले धेरैजनालाई के बनायो, पापी बनायो, त्यसै गरेर एकैजनाको आज्ञाकारिता, कसको आज्ञाकारिता, यीशु, सबैले भन्दा यीशु भन्नुहोस् त, अनि बाइबलले के भनेको छ, एकजनाको अनाज्ञाकारिताले धेरैलाई पापी बनायो, अब एकजनाको आज्ञाकारिताले पनि बाइबलले के भनेको छ, धेरैलाई धर्मी बनायो। अनि कतिजनाले मलाई प्रश्न गर्दछ, आदमले पाप गर्यो, म चाहिँ कसरी पापी भएँ पास्टर, अब धेरैजनाको प्रश्न यो छ, फेरि याद गर्नुहोस् है, आदमले पाप गर्यो तर म चाहिँ कसरी पापी भएँ, अझै तपाईँले दाउदको भाषाले भन्ने हो भने त, आमाको गर्भदेखि नै हामी पापको स्वभाव लिएर जन्मेको, अनि कतिजनाले के भन्दछ, त्यो त नबोध बालक हो, त्यो त केही नजान्ने बाल बालिका हो, कसरी उसले पाप गर्यो, तर याद गर, हामीले पाप गरेको कारणले हामी पापी भएको होइन, तर आदमले गरेको पापको कारणले गर्दा, सबैले भन्छ किन भन्नुहोस् त, आउनुहोस् त हामी प्रेरित 17:26 पढ्नेछौँ, यहाँ बाइबलले यसरी भन्दछ, हेर्नुहोस् है, उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्न मानिसहरू प्रत्येक जाति बनाउनु भयो, भनेपछि यहाँ के भन्दैछ,
के भन्दैछ भने पौलले

0: प्रचार गर्दै गर्दाखेरि के भन्दैछ, एकजना मानिस, तपाईँले भन्दा एकजना मानिस भन्नुहोस् त, एकजना मानिसमा चाहिँ नि परमेश्वरले के देख्नुभयो, समस्त जाति जाति देख्नु भएको थियो। आज तपाईँले जति पनि जाति देख्दै हुनुहुन्छ त्यो सबै जाति परमेश्वरले कहाँ हालिदिनु भएको थियो, आदममा हालिदिनु भएको थियो। त्यसको मतलब हामी के बुझ्दछौ, त्यसै गरेर एकजनाको, यहाँ हेर्नुहोस् है 17:26 उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्ने मानिसको प्रत्येक जातिलाई बनाउनु भयो र तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनु भयो। यसको मतलब के हो भन्दाखेरि नि, वी अल केम फ्रम वान म्यान एन्ड वेन एडम फेल ह्युम्यानिटी फेल। हेर्नुहोस् है, जब हामी सबै एकजना व्यक्तिबाट आयौँ, जब आदम गिर्यो, जब आदमले पाप गरे नि सबै पापी भयो। अझ म यसलाई बुझाउनुको लागि के भन्न सक्छु, पहिला कोरोना अमेरिकामा सुरु भएको होइन, इन्डियामा सुरु भएको होइन, नेपालमा सुरु भएको होइन, पहिला चाइनामा सुरु भएको, वुहान सिटीको एउटा ल्याबबाट सुरु भयो। हेर्नुहोस् है, एकजनाबाट सुरु भएको छ नि समस्तमा के भयो, प्रभाव परेको छ। इन द सेम वे आदमले पाप गर्यो अनि आदममा हामी सबै भएको कारणले गर्दा, इट नट बिकज अफ माई सिन, it because Adam sinned and disobeyed God, and that's how this we became a sinner, we brought the sin nature in us. Tara ya Paul le ke bhandai cha bhane ni ek jana manish, sabai le bhandai ek jana manish, sabai le bhandai ek jana manish bhanu cha, Adam le prithvi ma paap garyo ani yo kasto bichitra ko cha, bichitra ko chha ke cha bhane, maile prabhu sanga prarthana gardai thie, त्यसो भने यीशु ख्रिस्टले रगत बगाउनु भयो, अनि यीशु ख्रिस्टले रगत बगाउनु भएपछि नि मूल्य चाहिँ कहाँ चुकाउन पर्यो। एक दिन पास्टरहरूको सम्मेलन चलिरहेको थियो इन्डियामा, अनि वक्ताले सोध्यो कि यीशु ख्रिस्टले मूल्य चाहिँ कसलाई चुकाउन पर्यो भनेर सोद्धाखेरि सबै पास्टरहरूले के गरे, सैतानलाई चुकाएको भन्यो। अनि कौशिला र म मात्रै थियौँ, सैतानलाई चुकाएको होइन, परमेश्वरलाई चुकाएको। हेर्नुहोस् है, किन पाप कसको विरुद्धमा गरेको थियो मान्छेले, परमेश्वरको विरुद्धमा। हेर्नुहोस् है, परमेश्वरको विरुद्धमा। जस्तो यसलाई म बुझाउनुको लागि कसरी भन्न सक्छु भने नि, कोही कोही बेला यो जग्गामा क्राइम हुन्छ तर केस कहाँ दर्ता के अरे रेजिस्टर हुन्छ, कोर्टमा हुन्छ। हेर्नुहोस् है, यहाँ भए तापनि यसको सबै एभिडेन्टहरू चाहिँ गएर लड्न पर्ने कहाँ हो, कोर्टमा लड्न पर्ने। आदमले पाप पृथ्वीमा गर्यो तर पापको रेजिस्टर चाहिँ कहाँ भयो, स्वर्गमा भयो। त्यही भएर कसैले तपाईँलाई सोध्यो यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु भयो भन्दाखेरि चाहिँ नि, हतार हतार सैतानलाई नभन्नु, किनभने सैतान त नि त्यो कुहिएको क्रिएटेड बिङ हो। त्यो मूल्य चाहिँ नि यीशुले परमेश्वरलाई चुकाउनु पर्यो। अझै म बुझाउँछु, अनि त्यही भएर म भन्छु सबैभन्दा गाह्रो सब्जेक्ट नै यो हो, बुझाउनै गाह्रो। त्यही भएर परमेश्वरको अन्डरस्ट्यान्डिङ चाहिन्छ। अहिले पनि मैले कतिजनालाई तपाईँलाई सोधेँ भने के अरे यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु पर्यो भने पनि हामीलाई सबैलाई सैतान चाहिँ खतरा खतरा जस्तो लाग्छ, तर ऊ त केही पनि होइन, यीशुको मृत्युमा हारेको व्यक्ति हो। आमेन, सबैले भनौँ न आमेन, हालेलुया हालेलुया। हिब्रू 10:11-12, हरेक पुजारीको एकै किसिमका बलि बारम्बार चढाउँदा प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुनै सक्दैन, हरण गर्नै सक्दैन। हेर्नुहोस् है, पुरानो नियममा कस्तो थियो अरे, बारम्बार, सबैले भन्नु त बारम्बार भन्नुहोस् न, कुनै पनि धर्म मान्छेले मान्ने मान्छेको नि दिमागमा चाहिँ के रहेको छ भने नि, बलिदान हुनु नै पर्छ पाप क्षमा हुनका लागि। अनि यहाँ नै अब यो हिब्रूको लेखकले पुरानो नियमको व्यवस्थाको त्यो मागलाई हेरेर चाहिँ नयाँ नियमको वचनको उज्यालोमा के लेख्दैछन् भने, हरेक पुजारी एक किसिमका बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुँदैन, जुन बलिले कहिले पनि पाप लिएर जाँदैन। तर सबैले हुन्छ तर भन्नुहोस् न, पुरानो नियममा पाप नै लिएर जान सक्दैन थियो। हेर्नुहोस् है, तपाईँ र मैले जति नै गरे तापनि पाप चाहिँ केही कारणले लिएर जान सक्दैन त्यो. तर सबैले हुन्छ तर भन्नुहोस् त, अब बाह्र पदले के भन्दछ, तर ख्रिस्टले त पापको निम्ति सदाको लागि, सबैले भन्छ सदाको लागि, कतिवटा बलिदान अरे, एउटै. पहिला चाहिँ कस्तो थियो, बारम्बार, किनभने व्यवस्थाले चाहिँ नि बारम्बार बारम्बार बलिदानको माग गर्दथ्यो, तर त्यसले तपाईँ र मेरो पापलाई लाँदैन थियो. तर ख्रिस्टले त पापहरूका निम्ति सदाको लागि, अब हेर्नुहोस् है, अब कुनै पनि बलिदानको अब खाँचो छैन, किन सदाको निम्ति, सबैले भन्छ सदाको निम्ति. बाइबलले के भनेको छ, सदाको निम्ति एउटै बलिदान चढाउन भयो. हेर्नुहोस् है, एउटै बलिदान, कसको बलिदान, यीशु ख्रिस्टको बलिदान, आमेन. अनि उहाँ परमेश्वरको दाहिने बाहुली तर्फ विराजमान हुनुहुन्छ. अब कतिजनाले मलाई आएर प्रश्न गर्छन्, परमेश्वर त सर्वशक्तिमान हो, परमेश्वर त सर्वशक्तिमान हो. अब जस्तो उदाहरणको लागि परमेश्वरले नि आदमले पाप गर्दाखेरि चाहिँ, आदम तैँले गल्ती गरिछस्, तँलाई म क्षमा दिन्छु भन्दा भइहाल्थ्यो नि पास्टर भनेर भन्छ मलाई कतिजनाले कि. तर याद गर्नुहोस् है, जब पनि यो चर्च किन्यो, यो चर्च किनिसकेको बादमा मैले स्ट्रिक्टली सबैलाई के भनेको थियो भने, बर्थडे केक चाहिँ पटक्कै पनि नकाट्ने, पटक्कै पनि नकाट्ने. अनि मेरो पनि बर्थडे धेरैचोटि आयो, एभ्री टाइम तपाईँको बर्थडे त दिनुहोस् न, केक काट्न दिनुहोस् न, लु तपाईँको बर्थडेमा त केक काट्न पाउन पर्छ. अनि म भनेको छु, मैले बनाएको नियम मैले नै तोडेँ भने के हुन्छ, मेरो शब्दमा त ओजनै भएन नि त. हेर्नुहोस् है, अनि परमेश्वरले पनि नि क्षमा गर्न सक्नुहुन्थ्यो, नसक्ने होइन, तर उहाँ न्यायको परमेश्वर हुनुहुन्छ. हेर्नुहोस् है, न्यायको परमेश्वर हुनुहुन्छ, उहाँले आफ्नो प्रिन्सिपललाई कहिले पनि तोड्नुहुन्न. हेर्नुहोस् है, तोड्नुहुन्न. इफ गॉड फॉरगिव विदाउट जस्टिस ही वुड डिनाई हिज ओन होलिनेस. उहाँले आफ्नै पवित्रतालाई इन्कार, आफ्नै धार्मिकतालाई इन्कार, किनभने परमेश्वरले नि त्यो धार्मिकतालाई सेटअप गर्नु भएको थियो. अनि तपाईँहरू कतिजनाले यो कुरोलाई बुझ्नुहुन्न होला, तर यो कुरोलाई सुनिचि राख्नुहोस्, पवित्र आत्माले तपाईँलाई बुझाउनुहुन्छ. हेर्नुहोस् है, जस्तो उदाहरणको लागिलाई तपाईँ कोर्टमा जानुभयो भने नि, त्यो जजले नि तपाईँले गल्ती गर्नुभएको छ भने नि, त्यो जजले अहो तिमी त लुते लुते रहेछौ, तिमी त यसो हेर्दा पनि खानु नपाएको जस्तो रहेछौ, तिमीलाई घरबाट पनि निकालिदियो, त्यो आधारमा चाहिँ उसले जजमेन्ट सुनायो भने नि त्यो रियल जज होइन. जजको कुरो नै के हो भने, जहाँ पनि गल्ती भएको छ त्यहाँ उसले दण्ड दिनु नै पर्छ.
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने, तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु. मलाई क्षमा दिनुहोस् प्रभु. मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. प्रभु येशूको नाममा आमेन. श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ. उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 9838 28844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

श्रोता जय मसी तथा नमस्ते। प्रिय श्रोता, सपतार उन्नतिको सन्देशको लागि म पास्टर मिमी कुमार राई नयाँ सिटी चर्चबाट उपस्थित भइसकेको छु। प्रिय श्रोता, सपतार उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। योबेलको 2:17-18 पद पढ्न गइरहेको छु। योबेल 2:17-18 पद। पुजारीहरू अर्थात् परमप्रभुका सेवकहरू दलान र बेतीको बीचमा रोउन् र यसो भनुन्, हे परमप्रभु, आफ्नो प्रजामाथि टिठाउनुहोस्, अन्य जातिहरूले उनीहरूमाथि शासन गरून् भनेर आफ्नो अधिकारको भागलाई निन्दाको पात्र बन्न नदिनुहोस्। जाति जातिको बीचमा तिनीहरूले खै उनीहरूको परमेश्वर कहाँ छ भनी किन भन्न पाउन्? तब परमप्रभुले आफ्नो देशका निम्ति जलन राख्नुहुनेछ र आफ्नो प्रजालाई टिठाउनुहुनेछ। आमिन। श्रोता, यहाँनिर योबेलको 2:17-18 पद पढेका छौ। यहाँनिर पुजारीहरू अथवा पुजारी भन्नुको अर्थ परमेश्वरको अघि नजिक जाने अथवा देशको लागि अथवा मानिसको र परमेश्वरको बीचमा भएर सेवा गर्ने, परमेश्वरलाई आराधना गर्ने, मान्छेको कुराहरू परमेश्वर कहाँ लाने मात्रै होइन, पहिला परमेश्वरलाई खुसी पार्ने, परमेश्वरलाई मन पर्ने, परमेश्वरलाई मिठो बासना आउने जीवन जिउने, अनि परमेश्वर आफूसँग खुसी हुनु भएपछि हामीले त्यस्तो जीवन बिताउन सकेपछि हामीले अरू मानिसहरूको पनि समस्या परमेश्वर कहाँ ल्याउन सक्छौ। मानिस र परमेश्वरको बीचमा हामीहरू मध्यस्थताको काम अथवा मानिसको सुरक्षाको काम हामीले गर्न सक्छौ, अथवा परमेश्वरको इच्छा योजना परमेश्वरबाट थाहा पाएर मानिस कहाँ ल्याउने र मानिसको कमी कमजोरी समस्या दुःखहरू मानिसलाई आवश्यक परेका कुराहरू परमेश्वर कहाँ ल्याउने। दुई बीच, परमेश्वर र मान्छेको बीचमा, भनौँ भने पृथ्वीका सबै जीवित प्राणीहरू, जीवधारी प्राणीहरूको बीचमा काम गर्ने, किनभने परमेश्वर क्रोधित हुनु भएर मानिसलाई दण्ड दिनुभयो भने त्यो दण्ड सारा पृथ्वीलाई पर्छ। पशु प्राणीहरू, घरको घरमा पाल्ने पशु प्राणीहरू, अनि वनको पशु प्राणीहरू, नभएको आकाशमा रहने चराचुरुङ्गीहरू, अनि जलचरहरू, पानीमा रहने सबै माथि दुःख हुन्छ। त्यसले गर्दा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। त्यसले गर्दा मानिससँग परमेश्वर खुसी हुनुहुँदाखेरि सबै प्राणीसँग, यहाँसम्म कि प्राकृति झारपात रुखहरू सबैको पनि राम्रै हुन्छ, सबै प्राणी। त्यसले गर्दाखेरि तर यहाँ गर्नुपर्ने कुरो के छ भने, पुजारी चाहिँ परमेश्वरको नजिक जानु, प्रार्थना गर्दा आफ्नो काम पुरा गर्ने, कर्तव्य पुरा गर्ने मात्र होइन, तर रुई कराइकन, रुई रुइकन आँसुसँग परमेश्वर कहाँ आउने प्रार्थना गर्ने, अथवा आफ्नो हृदयले नै परमेश्वरको नजिक आउने प्रार्थना गर्ने, विन्ती गर्ने। पहिला परमेश्वरको सामनेमा मान्छेले गरेको अधर्महरू के छ, कुन विषय लिएर परमेश्वरको सामनेमा परमेश्वरलाई मन नपर्ने कुरो भएको छ, त्यसलाई सुधार्ने, क्षमा मागिदिने, अनि त्यस पछाडि मान्छेको पनि समस्या ल्याएर परमेश्वर कहाँ लाने। पहिला सुरु परमेश्वरको इच्छा, वचनहरू, आज्ञाहरू मानिस कहाँ ल्याउने, कसले पाप छोड्नु, त्याग्नु, सुधार गर्नु आवश्यक छ, प्रस्ताव गर्नु आवश्यक छ मानिसलाई बताउने, अनि मान्छेले आफ्नो पाप त्याग्ने, अधर्महरू, मान्छेको विरुद्धमा हुने कामहरू, जीवन चालहरू, अनि परमेश्वरको विरुद्धमा हुने पहिले पापहरू, पहिला कामहरू, व्यवहारहरू, अनि मान्छेको विरुद्धमा हुने पनि सबै नराम्रो कुराहरू सुधार्नु पर्छ। पुजारीको काम चाहिँ त्यो, पुजारी भन्छौ हामीले, अगमवक्ता पनि हो, तर पुजारीले जब परमेश्वरलाई खुसी पार्ने काम गर्छ तब चाहिँ अरू सबैको भलाइ हुन्छ। यहाँ पुजारीहरूले यसरी परमेश्वरको अघि गएर रोई कराई गरेर प्रार्थना गर्यो भने तब चाहिँ परमप्रभुले पहिला सुरु चाहिँ, पहिला त आफ्नै लागि हो, आफूलाई सुधार्नु पर्छ, हामी परमेश्वरको सामान्यमा जाने मान्छेहरू पहिला आफै होसियारी हुनुपर्छ हाम्रो सबै कुरोमा, अनि परमेश्वरलाई मन पर्ने जीवन हाम्रो हुनुपर्छ, अनि परमेश्वरबाट भएको कुरो मान्छेलाई, मान्छेको समस्याहरू प्रभु कहाँ ल्याएर भलाइको काम जब सुरु हुन्छ तब चाहिँ परमेश्वरले आफ्नो प्रजालाई टिठाउनु हुन्छ भनेको छ यहाँ। पापीहरू, दण्ड, हामी सबै कमी कमजोरीमा छौँ, सजाय पाउने, दुःख पाउने लायकहरू छौँ होला, तर परमेश्वरको दया पाएर दण्डको बदलामा दया, श्रापको बदलामा आशिष पाउने हामीहरू बन्न सक्छौँ। पुजारीले चाहिँ यो काम गर्नुपर्छ भन्ने कुरो यहाँ जाहेर गरेको छ। म योबेलको 2:26 पदमा पनि पढ्छु। योबेल 2:26, अनि तिमीहरूले प्रशस्त खानेछौ, तृप्त हुनेछौ, र परमप्रभु आफ्ना परमेश्वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूसित अद्भुत रीतिले व्यवहार गर्नुभएको छ, अनि मेरो प्रजा फेरि कहिले शर्ममा पर्ने छैन। आमिन।
हुन त खाने कुरो पनि हामीले त्यति ठुलो त मान्दैनौ, तर आवश्यक कुरो चाहिँ हो। केही लामो समयसम्म खानेकुराहरू महँगो भयो भने, पाउनलाई गाह्रो पर्यो भने, उब्जनी भएन भने, पानी पर्न छोड्यो भने, केही समय एक साल छ महिना भनौँ पानी पर्दैन भने वर्षाको बेलामा गाह्रो पर्छ। कोही बेला त हिउँदोमा त पर्दैन छ महिनासम्म, त्यो अलगै हो। पानी पर्ने समयमा पनि छ महिना पर्दैन भने त्यो साल हामी पर्छ, तर पनि त्यति साह्रो होइन। दुई वर्षसम्म पानी परेन भने आफ्नो देशलाई मात्रै हो भने त ठिक छ, बाहिर देशबाट पनि महँगो अलिकति महँगो हुन्छ, समस्या पर्छ तर पाउन सक्छ। तर विश्वव्यापी अनिकाल संकट समस्या पर्यो भने के गर्ने कुरो चाहिँ त्यो। अनि खानेकुरा मात्र होइन, अरू पनि हैजा, बिमार, औषधि विभिन्न, त्यसले गर्दा संसारमा ठुलो महामारी हुने स्थितिहरू छ। यसले गर्दा हामी पुजारीहरू परमेश्वर कहाँ जाने, पवित्र जीवन बिताउने, परमेश्वरलाई मनपर्ने जीवन जिउने, अनि तब परमेश्वरलाई खुसी लाग्ने काम, त्यस्तो जीवन हामीले जियोपछि हामीले संसारमा परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएका मानिसहरूको पनि समस्याहरू लिएर परमेश्वर कहाँ ल्याउन सक्छौ। हामीले उत्पत्तिको 41 अध्यायमा पढ्दा अनिकालको विषयमा पाउँछौँ, हुन त लडाई, महामारी, आग लागि, भुइँचालोदेखि लिएर अरू है ज्वालामुखी हामीले देखिरहेको छौँ, यो पनि दुर्दशा दुर्घटना नै हो। तर अनिकाल पनि विश्वव्यापी रूपमा हुँदा चाहिँ साह्रो। उत्पत्तिको 41 अध्यायमा विश्वव्यापी अनिकाल भनेको छ, विश्वव्यापी अनिकाल। तर परमेश्वरलाई चिन्ने, परमेश्वरको आदर र आराधना गर्ने मानिसहरू, भनौँ भने पुजारीहरू, परमेश्वरलाई मन पर्ने काम, परमेश्वरलाई चिनेका मानिसहरू चाहिँ मिश्र देशमा थिए, र त्यो देशमा चाहिँ परमेश्वरलाई मनपर्ने काम गर्ने कोही मानिसहरू भएकोले गर्दा मिश्र देशमा अन्न थियो भनेको छ। मिश्र देशमा अनिकाल नपरेको चाहिँ होइन, 7 सालको अनिकाल मिश्रमा पनि परेको, तर कसरी कसरी मिश्र देशमा अन्न थियो भनेको छ। उत्पत्तिमा 41:55 पढ्दा मिश्रमा सबै मिश्रमा अनिकाल थियो तर अन्न थियो भनेको छ। अनि विश्वव्यापी रूपमा नै अनिकाल थियो भनेको छ, अनिकाल पर्यो भनेको छ, तर मिश्रमा अन्न थियो भनेको छ। अनि विश्वको मानिसहरू मिश्रमा अन्न लिनु जान्थ्यो भनेको छ। अनि मिश्रमा अन्न लिनु गएको, तर राजालाई अन्न माग्दाखेरि लिनु जाँदा कुरा गर्दा त राजाले त योसेफ कहाँ जाऊ भने है, छैन हाम्रो देशमा हामीलाई पुग्दैन भनेर भनेन, योसेफ कहाँ जाऊ भने योसेफले अन्न भण्डारबाट निकालेर दियो। 7 सालको अनिकालमा आफ्नो देशलाई मात्र होइन विश्वलाई अन्न पुर्याउनु कसरी, योसेफले चर्च दर्शाउँछ, योसेफको साथमा परमेश्वर हुनुहुन्छ भनेर घरिघरि बताइएको छ। हुन त योसेफ दुखी मानिस, गरिब मानिस हो, दुःखमा हुर्केको मान्छे, तर अन्न थियो। अन्न भनेको आत्मिक रूपमा चाहिँ, अर्थमा चाहिँ, आत्मिक अर्थमा चाहिँ परमेश्वरको वचन हो, परमेश्वरको आशिष हो। मण्डली चर्च योसेफले प्रभु यीशु मसीह दर्शाउँछ, जसरी प्रभु यीशु मसीह बेचिनु भएको थियो 30 चाँदीको टुक्रामा, योसेफ पनि 20 माथि प्रभु यीशु मसीहको उमेर भएकोले गर्दा उसको 30 चाँदीको हुन्थ्यो पैसा। योसेफ चाहिँ 20 भन्दा मुनिमै बेचेको, त्यसले गर्दा उसको दाम 20 थियो, तर एउटै हो। अनि प्रभु यीशु मसीह पनि बेचेको जस्तै हो, यहुदा इस्करियोतले त्यति पैसा लिएको थियो, यदि उसले त्यो पैसा उपभोग गर्नु पाएन। अनि योसेफको विषयमा चर्चसँग अथवा प्रभु यीशु मसीह सँगसँगै अथवा हामी मण्डली विश्वासीहरूसँग सबैको एउटै मिल्न जान्छ। म उत्पत्तिको 41:55-57 पढ्छु, हुन त यो हामीले जानेको बुझेको धेरैपल्ट पढेको छौँ, मैले पनि पढेको छु, आफूलाई सुनाएको छु र पनि मैले पढ्दैछु। अनि जब मिश्रका सारा देश भोकले पीडित भयो, तब मानिसहरूले रोटी अथवा भोजनको निम्ति, र यहाँ रोटी लिएको छ, रोटी भन्नुको माने भोजन, रोटीका निम्ति फारो अथवा मिश्र देशको राजालाई कौलासो गरे। तब फारोले अथवा मिश्र देशको राजाले सबै मिश्रीहरूलाई भने, योसेफ कहाँ जाऊ, जे उनले तिमीहरूलाई भन्छन् त्यही गर। अनि पृथ्वीको सारा सतहभरि नै अनिकाल थियो, अनि योसेफले सबै भण्डारहरू खोले र मिश्रीहरूलाई अन्न बेचे। अनि मिश्र देशमा अनिकाल चर्को भयो, अनि सारा पृथ्वीका मानिस मिश्रमा युसेफ कहाँ अन्न किन्न आउँथे, किनकि सारा पृथ्वीभरि नै चर्को अनिकाल परेको थियो। आमेन। सारा पृथ्वीभरि अनि मिश्रभरि भनेर घरिघरि दोहोरिएको छ अनिकाल, तर मिश्रमा अन्न थियो भनेको छ। राजाकोमा, सरकारकोमा जाँदाखेरि सरकारले के भन्यो, योसेफ कहाँ जाऊ, अथवा सरकारले प्रभु यीशु मसीह कहाँ जाऊ, अथवा चर्चमा जाऊ, जहाँनिर प्रभु यीशु मसीहको उपस्थित हुन्छ। अहिले तपाईँ र म परमेश्वरको वचन अनुसार जिउने विश्वासीहरू बन्यो भने सरकारले मान्यता दिन्छ, हाम्रो चाल ढङ्ग राम्रो छ भने मान्यता दिन्छ, आदर गर्छ, सताउने दोसाउने भन्दा उल्टा आदर गर्ने, उसले अथवा योसेफले जे भन्छ
त्यही गर भनेको छ, योसेफकोमा जाऊ भनेको छ, चर्च कहाँ? हाम्रो हातमा बाइबल परमेश्वरको वचन छ, हामी पढ्छौँ तर वास्ता गर्दैनौँ अथवा पढ्दैनौँ, हामीसँग दर्शन छैन, परमेश्वरको उपस्थिति छैन, पवित्र आत्माको अगुवाई नियन्त्रण भरपरी पवित्र आत्मा दान वरदान आत्माको फलहरू हामीमा छैन भने हामी यस्तो हामीलाई हुँदैन। समाजले सरकारले हाम्रो आफ्नै नातागोता आफ्नै समाजले गाउँले भनौँ भने आफ्नै घरकोले पनि हामीलाई अशान्ति गर्छ, हामीलाई छिछि दूर दूर गर्छ। हामीसँग आत्माको फल फलाएको छ, हामीसँग आत्माको फल छ भने फलाएको छ भने चर्चमा जाऊ, यहाँ कति राम्रो कुरो सरकारले नै सहायता दिइरहेको छ। हामीले पहिला पत्रुस दुई अध्यायको 9 पदमा पढ्दै आएका छौँ, म एउटा पद फेरि पढिहाल्छु। पहिला पत्रुस दुई अध्यायको 9 पदमा यसरी लेखेको छ, तर तिमीहरू चाहिँ एउटा चुनिएको वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ। निज होइन है, निज भनेको तल्लो दर्जाको, तर निज भनेको चाहिँ परमेश्वरको आफ्नै मान्छे, प्रजा, घरना, देश, एउटा पवित्र जाति, निज प्रजा हौ, भनौँ भने परमेश्वरको आफ्नै सन्तान प्रजा। यसैले कि उहाँ जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योति भित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीले प्रकट गर। हामी तपाईँ र मैले परमेश्वरको स्वभावहरू, परमेश्वरको प्रेम स्वभाव, राम्रो तहको स्वभावहरू हामीले प्रकट गर्नुपर्छ। तब चाहिँ हामीलाई सरकार, समाज, आफ्नै परिवारले राम्रो भन्छ, चर्चकै मान्छेले पनि राम्रो भन्छ, एउटाले अर्कोलाई आदर गर्नु मन लाग्छ, नभए हामी एक दुसरामा विश्वासी विश्वासीमा मामला मुद्दा चल्नु बेर छैन। राजकीय पुजारी पनि भनेको छ यहाँ है, सरकारबाट सम्मान पाएको है पुजारी। अघि हामीले पढ्यौँ 2:17 योबेल 2:17 पुजारीले प्रार्थना गर्नुपर्छ, रुरीकन मनदेखि नै हृदयबाट नै जब हामीले गर्छौँ देशको लागि, संसारको लागि। अहिले युद्ध भइरहेको छ, देश युद्ध, हामीले कुनै एउटा जाति अथवा एउटा देशको पक्ष लिएर प्रार्थना गर्ने होइन, फलना मान्छेहरू चाहिँ राम्रो छ, धर्मी छ, उनीलाई चाहिँ बचाइदेऊ, त्यस्तो खालको प्रार्थना, सबै पापी धर्मी सब परमेश्वरको छोराछोरी हो, सबैको सुरक्षालाई प्रार्थना गर्नुपर्छ। यसरी हामीले गर्यो भने हाम्रो शत्रु हुँदैन, कोही पनि हुँदैन, अनि हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ। किनभने पापीहरू, दुष्ट मान्छेहरू दुःख पाए मर्यो भने हिसाब म तिमीहरूबाट लिन्छु भन्नुभएको छ मण्डलीबाट। त्यसले गर्दा धर्मी त भइगयो नि, धर्मी छ, सुरक्षित छ उनीहरू, परमेश्वरले आफैले सुरक्षा दिनुहुन्छ। मान्छेले पनि राम्रो गर्छ, राम्रो मान्छेलाई, तर जो पापी छ, घरिघरि चोर्ने, ढाट्ने, लुट्ने, मार्ने, हत्या गर्ने, त्यसले दुःख पाइरहेको हुन्छ, उनीहरूको लागि प्रार्थना गर्नुपर्छ। अपराध गर्नेहरू सुखले बसुन् भनेको होइन, तर उनीहरूले पश्चाताप गरून्, पापलाई छोडुन् भनेर तपाईँ र मैले प्रार्थना गर्नुपर्छ, अनि उनीहरूले सुख पाउनु थाल्छ। आज तपाईँ र मैले विश्वासीहरू यहाँनिर हामीले पढिहाल्यौँ, सबैले प्रभुलाई ग्रहण गरेको मान्छेहरूले परमेश्वरको नजिक गएर प्रार्थना गर्यो भने, पश्चाताप गर्यो भने, परमेश्वरलाई खुसी लाग्ने काम गर्यो भने हाम्रो प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। हामीले पुजारीको काम गर्न सक्छौँ, र हामी मात्र होइन, हाम्रो समाज, गाउँ, देश, हाम्रो परिवार, आफन्त, र देशकै सुरक्षा हुन्छ। जुन देशमा परमेश्वरको आदर आराधना हुन्छ त्यो देशमा प्रभुको दया रहन्छ, अनि त्यो देश सुरक्षित भएपछि त्यो देशले गर्दा अरू देशलाई पनि सहायता गर्न सक्छ। हामी कसरी सक्छौँ र सानो देशले अरूलाई कसरी अन्न खुवाउन सक्छौँ भनेर भन्नु हुँदैन। पैसा छैन, हामी गरिब देश, हाम्रो आफ्नै देशमा त खुवाउन सक्दैनौ भनेर भन्नु हुँदैन। परमेश्वरले सानो कुरोलाई कसरी ठुलो बनाउन सक्नुहुन्छ, पैसा होस् चाहे खानेकुरो, अन्न होस् चाहे औषधि होस्, हाम्रो प्रार्थनाद्वारा परमेश्वरले पृथ्वीलाई बचाउन सक्छ। 2072 भैँसा लगाउँदा के भयो, जब मण्डलीमा आराधना भइरहेको थियो, परमेश्वरको आराधना भइरहेको थियो, भेला भइरहेको थियो, अनि आराधना गर्नलाई समाज, गाउँ, सरकारले छुट दिएको थियो, जसले गर्दा देश बाँच्यो। त्यो भुइँचालोमा सबै मर्ने भुइँचालो हो, तर प्रभुले बचाउनु भयो। यहाँनिर लासमा पर्नु दिनुहुन्न भन्ने पनि योएलमा हामीले पढ्छौँ, है लासमा पर्नु भनेको छ यहाँ, है लासमा पर्नु नपर्नु ठुलो कुरो हो, फेरि लास भनेको इज्जत है, तर हामीले वास्ता गर्दैनौँ भने आउँदो समयमा हामी नमास्नु पनि सक्छौँ, हाम्रो लाज होस् सायद। त्यसले गर्दाखेरि तपाईँ र मैले हाम्रो आराधनामा बाधा नहोस्, कसरी नरोकोस् भनेर भन्नलाई हाम्रो चाल ढङ्ग चाहिँ परमेश्वरलाई मनपर्ने हुनुपर्छ, परमेश्वरलाई मनपर्ने कुराहरू मान्छेलाई पनि मनपर्ने हुन्छ, र पुजारीहरूले चाहिँ प्रार्थना गर्नुपर्छ, चर्चमा आराधना प्रार्थना हुनुपर्छ, चर्चमा नाच्ने गाउने चाड मनाउने होइन। कति ठाउँमा सरकारले स्वतन्त्र दियो भन्दैमा नाच्ने गाउने उफ्रिने राजनीतिको कुरा गर्ने, अधिकारको कुरा गर्ने, अब त हामीलाई कसैले छुनु चलाउनु सक्दैन भन्ने गरेपछि सबैले हामीलाई हेप्छ, दबाउँछ, त्यस्तो प्रकारको सुरक्षामा हामी खुसी हुनु हुँदैन। हामीले परमेश्वरलाई साँचो आराधना गर्नुपर्छ, चर्चलाई नाच्ने ठाउँ बनाउनु हुँदैन, विश्वासले भेला हुँदा फाल्टु कुरा गर्नु हुँदैन, आराधना र अन्तर्बिन्दुको प्रार्थना गर्नुपर्छ, रुई कराइकन भनेपछि टेबल 2:17 रुई कराई गरेर प्रार्थना गर्नुपर्छ। हाम्रो देशमा, हाम्रो चर्चमा खुसी होला, राम्रै होला, तर अरू देशमा लडाइँ छ, लडाइँ नभएको छ भने पनि अनिकाल होला, कोही मान्छे कस्तो विपदमा होला, कहाँ छ, सबैको लागि हाम्रो काम चाहिँ खालि दुःखै खोजिरहने पनि होइन, तर दुःखमा परेकोलाई प्रार्थना गर्नुपर्छ। जसरी औषधि उपचारको काम गर्नेले औषध
औषधि उपचारको आवश्यक परेकोलाई, दुःखमा परेको, चोटमा बिमारमा परेकोलाई उनीहरूले सहायता गर्छ। उनीहरूले दुःखै होस् कसैलाई चोट परोस् र म उपचार गर्नु पाऊ भनेर होइन, उनीहरूलाई भ्याइ नभ्याइ हुन्छ तर बाध्यता छ, रहर होइन। त्यस्तै हामीले पनि अरूको लागि सम्झेर प्रार्थना गर्नुपर्छ, तर हामीले अरूलाई मान्छेलाई मात्रै बचाउन सक्दैनौँ, पहिला परमेश्वरसँग रहनुपर्छ। पुजारीको काम चाहिँ पहिला परमेश्वरलाई मनपर्ने काम गर्नुपर्छ, परमेश्वरलाई मनपर्ने जीवन जिउनु पर्छ, अनि मात्रै जब परमेश्वरले हामीलाई मन पराउनुहुन्छ तब मात्र हाम्रो प्रार्थना नि सुन्नुहुन्छ। र हामीले आफूलाई बचाउँदै, पहिला सुरु आफूलाई बचाउँदै, आफ्नो परिवारलाई, गाउँ समाज देश बचाउँदै, संसारको लागि पनि अन्तर्विन्दुको प्रार्थना गरेर संसारलाई पनि बचाउन सक्छौँ। सफलता र उन्नति चाहिँ मैले सुरुमा भने, अब अन्तमा मात्रै भन्दैछु, घरिघरि भन्नुपर्ने हो। अनि आफू, आफ्नो परिवार, मण्डली भनौँ, समाज, गाउँ, देश र पृथ्वीलाई बचाउन सक्यो भने यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। बचाउनु भन्नुको माने दुर्दशा, दुर्घटना, भोग तिर्का यस्तो मात्रै भनेको होइन, त्यो पनि हो, तर खास रूपमा चाहिँ आत्मा बचाउने काम हो। भित्री आत्मा बाँच्यो भने शरीरमा पनि परिवर्तन हुन्छ, शरीर पनि बाँच्छ। त्यसले गर्दा सबै मान्छेले परमेश्वरलाई चिनुन् जानुन् भनेर भन्नलाई त्यो ध्यानमा हामी रहनुपर्छ। पहिला चाहिँ पुजारीहरूले प्रार्थना गर्नु सिक्नुपर्छ। प्रार्थना आराधना भन्दा पहिला चाहिँ परमेश्वरलाई मनपर्ने जीवन जिएर अनि मात्र हाम्रो आराधना परमेश्वरको सानोमा ठिक हुन्छ। यसरी हामीले आफूलाई मात्र होइन, हामीले अरूको पनि वास्ता गर्ने, आफ्नो परिवार, समाज, गाउँदेखि लिएर सम्पूर्ण देशको वास्ता गर्ने, सबै मान्छेले देशभरि परमेश्वरलाई चिनुन् र परमेश्वरको क्रोध होइन, दण्ड, परमेश्वरको सजाय होइन, तर परमेश्वरको दया देशको सबै व्यक्तिले पाउन्, पशु प्राणीले पनि पाउन् भन्ने हाम्रो ध्येय हुनुपर्छ। र देश बाँच्दाखेरि देशले अरूलाई पनि प्रार्थना गर्दा विश्वलाई पनि बचाउन सक्छ। रेसता यसैलाई हामीले सफलता र उन्नतिको सन्देशको रूपमा लिन सक्छौँ। रेसता सफलता र उन्नतिको सन्देश सुनिदिनु एकलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आजको दिनमा आशिष पाउनुहुनेछ भनी म विश्वास गर्दछु अनि यो मेरो परमेश्वरसँग विन्ती पनि छ। आजको हाम्रो बाइबलको पाठ चाहिँ यसैयाको पुस्तक 62 अध्यायको 5 पद रहनेछ। परमेश्वरको वचनमा यसरी हामीले पढ्न सक्छौ, जसरी दुलहा आफ्नै दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। यो एउटा उदेकको वचन रहेको छ आजको पाठमा। परमेश्वरले उहाँका प्रजाहरूको निम्ति विभिन्न चिन्हहरू लक्षणहरूका रूपमा मानिसहरूसँग बोल्नुभयो। उहाँले तिनीहरूको बीचमा विवाहको विषयमा पनि बोल्नुभयो। परमप्रभुले एउटा विवाहको विषयमा बोल्नु भएको छ यहाँनिर, जसरी दुलहा आफ्नै दुलहीको निम्ति रमाहट गर्दछ अर्थात खुशी हुँदछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति खुशी गर्नुहुनेछ, रमाहट गर्नुहुनेछ। जसरी एउटा दुलहाले एउटी दुलही आफ्नो घरमा ल्याउँदछन् त्यो दिन उनी अति नै खुशी हुन्छन्, रमाउँछन्। विवाहको विधिको विषयमा बाइबलले प्रष्ट रूपले हामीलाई बताउँदछ। परमेश्वरले विवाहको सन्दर्भमा विभिन्न चिन्हहरू उल्लेख गरेको छ। हामीले विवाहको उदाहरण उत्पत्ति 2 अध्यायमा देख्न सक्छौ। परमेश्वरले आदमको बगैंचामा पहिलो मानिस अर्थात आदमको जीवनबाट विवाहको शुरूआत गर्नुभएको छ। परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो र तिनलाई सुहाउने जोडी हब्बालाई बनाउनुभयो र आदमलाई दिनुभयो। आदमलाई चाहिने असल जीवन साथी बनाउनुभयो। आदम पहिलो मानिस मात्र थिएनन् तर उनी पृथ्वीमा पहिलो पुरुष अर्थात पतिको रूपमा खड़ा भएका थिए। परमेश्वरले आदमको बगैंचामा जसरी आदमको निम्ति सृष्टि गर्नुभयो स्त्रीलाई अर्थात हब्बालाई उहाँले आदमको लागि एकदमै सुहाउने जोडीको रूपमा बनाउनु भएको थियो। परमेश्वरले पहिलो विवाह त्यहीँनिर हामीले देख्छौ नियुक्त गर्नुभयो अर्थात शुरूआत गर्नुभयो। परमेश्वरले नै पहिलो विवाहको आरम्भ गर्नुभएको थियो। यो पहिलो विवाह आदम र हब्बाको बीचमा भएको थियो। उत्पत्ति 2 अध्यायको 22 पदमा हामीले यसरी पढ्न सक्छौ, परमेश्वरले एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। परमेश्वर आफैले आदम र हब्बा बीचको विवाहलाई शुरूआत गराउनुभयो। यो संसारमा आदम र हब्बाको बीचमा प्रेम अर्थात पहिलो विवाहको रूपमा शुरू भएको थियो। विवाह विधि पवित्र थियो। परमेश्वरले विवाह विधि नियुक्त गर्नु चाहिँ एउटा उद्देश्य थियो। एउटा उद्देश्य राखेर परमेश्वरले विवाहको शुरूआत गर्नुभएको थियो मानिसहरूको जीवनमा। परमेश्वरले संसारमा परिवार निर्माण गर्न चाहनुहुन्थ्यो। हामीले उत्पत्ति 2 अध्यायको 24 पदमा पढ्न सक्छौ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नै स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। प्रभु येशूले विवाहको विषयमा यसरी मत्ती 19 अध्यायको 6 पदमा भन्नुभयो, ती अब दुई होइनन् तर एउटै शरीर भएका छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। विवाह बन्धनको बीचमा कसैले पनि छुट्याउने काम गर्नु हुँदैन। यो कुरा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। परमेश्वरले चाहनुहुन्छ कि विवाह बन्धन अनन्त अनन्तसम्म रहिरहनु पर्दछ। विवाह बन्धन बिग्रनु हुँदैन, यो पवित्र विधि हो। एउटा मानिस र एउटी स्त्रीको बीचमा मात्र विवाह सम्बन्ध हुनु पर्दछ भनी परमेश्वरले भन्नुभयो। आगमवक्ता मलाकीले हामीलाई यसरी भन्दछन् किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। हाम्रो समाजमा विवाह चाहिँ पवित्र हुनुपर्छ। विवाहलाई कसैले पनि दूषित गर्नु हुँदैन। विवाहमा सबैजना विश्वास योग्य हुनुपर्छ। यो एउटा विवाह बन्धनको सिद्धान्त हो। परमेश्वर र उहाँका मानिसहरूको बीचको सम्बन्धलाई पनि विवाह बन्धनको चित्रण गरिएको छ। बप्तिस्मा दिने यहुन्नाले सुसमाचार यहुन्ना 3 अध्यायको 29 पदमा भन्दछन्, जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ। पौलले विवाहको विषयमा एफेसी 5 अध्यायको 25 पदमा पनि बताएका छन्, पति हो आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्ट येशूले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। विवाह भनेको परमेश्वर र उहाँका मानिसहरूको बीचको गोप्य एकताको चिन्ह हो। विवाहमा दुलहा दुलहीको निम्ति रमाहट गर्दछन्। यो एउटा विवाहको रमाहट हो। यसै या 62 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ, जसरी एउटा जवान केटाले कन्या केटीलाई विवाह गर्छ त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नै दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। विवाहले परमेश्वरको एउटा स्वभावलाई प्रस्तुत गर्दछ। जोहरू उहाँका बन्दछन् अर्थात उहाँको हुँदछन् तिनीहरूमाथि उहाँ रमाहट गर्नुहुन्छ। परमेश्वर उहाँका प्रजामाथि रमाहट गर्नुहुन्छ। परमेश्वर

0: दुलहाको चित्र अर्थात चिन्ह यहाँनिर प्रस्तुत गर्नु भएको छ। उहाँ आफ्ना मानिसहरूको निम्ति रमाहट गर्नुहुन्छ। जसले उद्धार पाएका छन् उहाँको निम्ति आनन्दित कुरा हो। हामीले यसैया 62 अध्यायको 4 पदमा एउटा मुख्य शब्द पढ्न सक्छौ, जसको अर्थ तसित परमप्रभु खुशी हुनुहुन्छ। जो जो उहाँका मानिस हुन् तिनीहरू प्रति परमेश्वर कसरी खुशी हुनुहुन्छ भनेर प्रश्न उठ्न सक्छ, किनकि तिनीहरू पापीहरू थिए तर अहिले उद्धार पाएका छन्। तिनीहरूले आफ्ना पाप अधर्मबाट छुटकारा पाएका छन्। मानिस स्वभावैले पापी छ, मानिस परमेश्वरको अघि दोषी छ, तर परमेश्वरले पापी मानिसको निम्ति धार्मिकताको वस्त्र तयार पार्नु भएको छ। उहाँले पापीहरूलाई धार्मिकताको वस्त्र पहिराइदिनुहुन्छ। परमेश्वरसित हामीले आत्मिक विवाह गरेका हुन्छौ, उहाँले हामी जस्तो छौ त्यस्तै ग्रहण गर्नुहुन्छ। हामीले यसैया 61 अध्यायको 10 पदमा पढ्न सक्छौ, म परमप्रभुमा सारै आनन्दित हुन्छु, मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलहाले आफ्नो शिर पुजारीले सिंगारे झैं सिंगार्छन् र दुलहीले आफूलाई रत्नहरूले आभूषित गर्छिन्, त्यसरी नै यहाँ रमाहटको कुरा हुँदछ। हामीले यहाँ आगमवक्ता यसैयालाई देख्दछौ, जो उद्धारमा खुशी मनाएका छन्, रमाहट गरेका छन्। तिनले भन्दछन्, परमेश्वर मेरा उद्धारक हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ, उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। हामीलाई थाहा छ प्रिय मित्र, विवाहको दिनमा दुलहा र दुलही दुवैको राम्रो वस्त्र लगाउने गर्दछन्। तिनीहरू नयाँ वस्त्रले सुसज्जित हुन्छन्, सिंगार पटार गर्छन् र सुन्दर देखिने कोशिश गर्छन्। त्यसरी नै परमेश्वरले पापी मानिसलाई धार्मिकताको वस्त्रले सजाउनुहुन्छ, उहाँले पापीलाई विशेष वस्त्र लगाइदिनुहुन्छ। धार्मिकताको वस्त्र भनी हामीले यहाँ सम्बोधन गरेका देख्दछौ। परमेश्वरले हरेक पापीलाई त्यो वस्त्र दिनुहुन्छ, यो उदेकको कुरा हो, किनभने उहाँले पापीलाई यस्तो राम्रो धार्मिकताको वस्त्र दिनुहुन्छ। जसरी दुलहाले दुलहीलाई राम्रो वस्त्र दिन्छन्, त्यसरी नै यो परमेश्वरले आफ्ना प्रजाहरूलाई दिने धार्मिकताको वस्त्र हो। परमेश्वरले पापीहरूलाई उहाँको धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। हामीले प्रकाशको पुस्तक बाइबलको अन्तिम पुस्तक 19 अध्यायको 7-8 पदमा पढ्न सक्छौ, हामी रमाऊ र अत्यन्त खुशी हौ र उहाँलाई महिमा दिउ, किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। सहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनलाई दिइयो। यो एउटा अन्तिम दिनको चिन्ह हो। अन्तिम दिन दुलहा ख्रिष्ट येशूको विवाह मण्डली दुलहीसँग हुनेछ। उहाँको दुलही भनेको चाहिँ मण्डली हो, अर्थात हामीले चर्च भनेर भन्ने गर्छौ। अहिले उहाँकी दुलही तयार भएकी छिन्। तिनले चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरेकी छिन्। चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। यो कपडा अर्थात यो वस्त्र सांकेतिक भाषामा बोलिएको छ। उहाँले आफ्ना प्रजालाई धार्मिकताको वस्त्र दिनुहुन्छ। यसैयाले 61 अध्यायको 10 पदमा भन्दछन्, यहाँ धार्मिकताको वस्त्र छ, उहाँले उद्धारको पोसाक लगाइदिनुहुन्छ। ज जसले परमेश्वर कहाँ आफ्नो पाप क्षमा माग्दछन् उहाँले तिनीहरूलाई धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ, उहाँले तिनीहरूलाई उद्धारको पोसाक पहिराइदिनुहुन्छ। प्रभु येशू ख्रिष्टले धार्मिकताको वस्त्र लगाइदिने र उद्धारको पोसाक दिनुहुने हुनुहुन्छ, किनकि उहाँले परमेश्वरमा आफू पूर्ण आज्ञाकारी बन्नुभयो, पापीहरूको निम्ति आफ्नो बहुमूल्य रगत बहाउनुभयो। येशू ख्रिष्टमा परमेश्वर पूर्ण रूपमा सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको इच्छा पूरा गर्नुभयो, उहाँले पापको मोल तिर्नुभयो। तसर्थ आदरणीय श्रोता मित्र, उहाँ नै पापीहरूका मुक्तिदाता हुनुहुन्छ। उहाँ परमेश्वरको इच्छा पूरा गर्नुमा नै खुशी हुनुभयो। उहाँले आफ्नो प्राण क्रुसमा अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, म व्यवस्था उल्लंघन गर्न आएको होइन तर म पूरा गर्न आएको हुँ। येशूले आफ्नो जीवन व्यवस्थामा समर्पण गर्नुभयो। व्यवस्थाको अनुसार पापी मान्छे मर्नु आवश्यक थियो, तर ख्रिष्ट येशू पापीहरूको खातिर आफै मर्नुभयो र व्यवस्थालाई पूरा गर्नुभयो। उहाँले परमेश्वरको क्रोध मुनि रहेर कष्ट भोग्नुभयो। उहाँले आफ्नो जीवन दिनुभयो र हामीलाई बचाउनुभयो। यदि हामीले हाम्रो पाप स्वीकार गरेर येशूमा विश्वास गर्दछौ भने हामीले उद्धार पाउँछौ र उद्धार ख्रिष्ट येशूमा मात्रै हुन सक्छ। त्यसकारण प्रिय मित्र, यदि तपाईँले ख्रिष्ट येशूमा विश्वास गर्नुभएको छैन भने यो मुक्तिको लागि यो धार्मिकताको पोसाकको लागि तपाईँले आज नै ख्रिस्ट येशूमा विश्वास गर्नुपर्दछ र तपाईँले उद्धार पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, आज तपाईंलाई दुवै हात जोडेर यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मलाई लाग्छ म रेडियोबाट होइन तर तपाईँकै घरभित्र आएर तपाईँसित कुराकानी गरिरहेको छु। यसरी यस कार्यक्रमलाई आफ्नो घरमा स्वागत दिनुभएको निम्ति धेरै धेरै धन्यवाद छ। प्रार्थना भन्ने कुरा सायद तपाईँले सुन्नुभएको छ होला, प्रार्थना तपाईँले गर्नुभएको छ होला। मुख खोलेर प्रार्थना गर्छन् कतिले, अरूले मनमा नै प्रार्थना गर्छन्। जे होस्, प्रार्थना एउटा ठूलो शक्ति हुन्छ जो हाम्रो हृदयका कुरा र मागहरू परमेश्वरमा जाहेर गर्ने एउटा माध्यम हुन्छ। यस विषयमा आज तपाईँसित म कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

साथीहरू मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत प्रवचनहरू हामीसित एमपी3 सीडीमा उपलब्ध छन्। यदि तपाईँ प्राप्त गर्न चाहनुहुन्छ भने सम्पूर्ण जानकारीको निम्ति हामीलाई पत्र लेख्न सक्नुहुनेछ, हामी अवश्य नै तपाईँलाई यो पठाइदिनेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा प्रसारण गरिन्छ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयारी गरौं।

प्रभु येशू ख्रीष्टका विश्वासीहरूले प्रार्थना गर्छन्, धेरै प्रार्थना गर्छन्, बिहान प्रार्थना गर्छन्, बेलुकी प्रार्थना गर्छन्, दिउँसो पनि प्रार्थना गर्छन्, सुत्नु अघि, सुतेर उठेपछि, भोजन खान अघि, यात्रा गर्न अघि, कुनै काम थालनी गर्न भन्दा अघि, दुःखमा पनि सुखमा पनि, प्रशस्त हुँदा पनि केही नहुँदा पनि ख्रीष्टका विश्वासीहरूले प्रार्थना गर्छन्। प्रार्थना विन्ती के हो त भन्ने प्रश्न तपाईँको मनमा छ होला। धेरै मानिसहरूको मनमा प्रार्थनाको विषयमा गलत विचारहरू पनि हुन्छन्। कतिले प्रार्थना एउटा मन्त्र हो भन्ने पनि सोच्छन्, कसैले चाहिँ प्रार्थना सिक्नुपर्छ वा जोसुकैले प्रार्थना गर्नु हुँदैन भन्ने पनि सोच्दछन्। तर यस्ता विचारहरू सरासर गलत हुन्। प्रिय मित्र, प्रभु येशूले उहाँका विश्वासीहरूलाई सबै अवस्थामा सबै कुराको निम्ति प्रार्थना गर्न आज्ञा दिनुभएको छ। प्रार्थना गर्नु भनेको परमेश्वरसित बातचित गर्नु हो, कुराकानी गर्नु हो, आफ्नो मनको कुरा परमेश्वरलाई भन्नु हो। किन परमेश्वरलाई भन्नुपर्छ? किनकि उहाँ हाम्रो जीवनको दाता हुनुहुन्छ, हाम्रो जीवन उहाँको दान हो। परमेश्वरले हाम्रो जीवनको बारेमा सबै कुरा जान्नुहुन्छ। परमेश्वरलाई हामीले मान्नुपर्छ। प्रार्थना गरेर हामी परमेश्वरबाट सहायता पाउन सक्छौ, परमेश्वरको कृपा र अनुग्रह पाउन सक्छौ। पवित्र शास्त्र बाइबलमा हामी धेरैवटा यस्ता उदाहरणहरू पाउँछौ जहाँ मानिसहरूले प्रार्थना गरेका छन् र परमेश्वरबाट सहायता पाएका छन्। प्रार्थना गर्ने मानिसहरूको जीवनमा आश्चर्य कर्महरू भएका छन्। त्यस्तै एउटा घटना आज म तपाईँलाई बताउन चाहन्छु। बाइबलको पुरानो करार खण्डको सामुएलको पहिलो पुस्तकमा एउटी स्त्रीको वर्णन गरिएको छ। उसको नाम हन्ना थियो, तिनका पतिको नाम एल्काना थियो। ती दुईको विवाह भएको धेरै वर्ष भइसकेको थियो, तर कुनै सन्तान जन्मेको थिएन। ती एल्काना भन्ने व्यक्तिका दुईटी स्त्रीहरू थिए, जेठी हन्ना, कान्छी पनिना। यस बेला एउटा कुरा भन्न चाहन्छु, यो प्राचीन कालको घटना हो। वास्तवमा बाइबलले बहुविवाह गर्ने अनुमति दिँदैन र बाइबलको शिक्षामा बहुविवाह विरोध हो। पनिना पट्टीबाट छोरा छोरी जन्मेका थिए, तर हन्ना पट्टी कुनै सन्तान थिएन। यस कुराले गर्दा हन्ना साह्रै दुखी थिइन्। हन्ना रुन्थी, मनको दुखले गर्दा केही खाँदैनन्थे। एक दिन हन्नाले रोई रोई प्रार्थना गरेकी थिइन्। आफ्नो मनको बह परमेश्वरलाई पोखाइरहेकी थिए। उसले परमेश्वरसँग एउटै कुरा मागिरहेकी थिए, सन्तान। हन्ना बाजी थिए, ठूलो पीरमा परेकी एउटी स्त्री, मनको दुःखले थिचिएकी थिइन्। अब विचार गर्नुहोस्, सन्तान नहुने पति पत्नीलाई कति ठूलो पीड़ा हुन्छ। हाम्रो समाजमा पनि त्यस्तै अवस्था छ। निसन्तान दम्पतिलाई सबैले हेला गरेका हुन्छन्, अशुभ ठान्छन्। तर यस्तो गर्नु राम्रो होइन। बाइबलको वचनले भन्छ, परमेश्वरले नै मानिसलाई सन्तान दिनुहुन्छ। सन्तान नहुनेहरूलाई हामीले घृणा गर्नु हुँदैन। आज भोलिको समयमा मानिसहरूको विचार बदलिरहेका छन्। यस्तो व्यवहार गरिएको त्यति सुनिँदैन। बिचारी अन्नालाई साह्रै गाह्रो थियो। परिवारमा सौताले खिसी गर्थे, गाउँलेहरूले पनि हेला गर्थे। साह्रै ठूलो मनको पीड़ा बोकेर हन्ना बाँचेकी थिइन्। हन्नाले प्रार्थना गरिन्, आफ्नो मनको पीड़ा परमेश्वरलाई बताइन्, किनकि तिनको समस्या कुनै डाक्टर वैद्य चिकित्सकले समाधान गर्न सक्दैनथ्यो। केवल परमेश्वरले मात्र सहायता गर्न सक्नुहुन्थ्यो। साँचो विश्वास सहित गरिएको प्रार्थनालाई परमेश्वरले नदेखेको जस्तो, नसुनेको जस्तो गर्नुहुन्न। परमेश्वरको वचनले घरिघरि बताएको छ, मेरो कान तिमीहरूको प्रार्थना र विन्ती सुन्नलाई सधैँ तत्पर रहेको छ। इमानदार सत्यमा चल्ने व्यक्तिको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। यीशुले भन्नुभयो, विश्वास गर्नेहरूको निम्ति कुनै कुरा असम्भव छैन। जसले विश्वास साथ प्रार्थना गर्छ, परमेश्वरले उसको प्रार्थना सुन्नुहुन्छ। थाहा छ मित्र, अन्नाको प्रार्थना परमेश्वरले सुन्नुभयो। एक वर्षपछि अन्नाले एउटा छोरो जन्माइन्। बाजे स्त्रीले छोरो पाउँदा कति खुसी भयो होला, कल्पना गर्नुहोस्। गाउँलेहरू कति छक्क परेका होलान्। अन्नाको जीवनको कलंक मेटियो। परमेश्वरले उसलाई कस्तो अचम्मको आशिष दिनुभयो।
आज तपाईँ तपाईँको जीवनमा एउटा असम्भव हुनै नसक्ने समस्यालाई बोकेर हिँडिराख्नु भएको छ। तपाईँले सबै प्रयास गरिसक्नुभयो, थाकेर बस्नु भएको छ। म तपाईँलाई चुनौती दिन चाहन्छु, विश्वास गर्नुहोस्। प्रभु यीशुले भन्नुभयो, विश्वास गर्नेहरूको निम्ति कुनै कुरा असम्भव छैन। तपाईँको जीवनमा परमेश्वरले अचम्मको काम अवश्य नै गर्नुहुन्छ। प्रिय मित्र, यीशु आज तपाईँ र मेरो निम्ति हुनुहुन्छ। आज पनि साँचोसँग उहाँलाई पुकार्नेहरूलाई उहाँले आशिष दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, म तिम्रो साथमा छु। तपाईँको जीवनको अवस्था जस्तै सुकै नराम्रो होस्, परमेश्वरले तपाईँलाई अवश्य नै सम्हाल्नुहुन्छ। तपाईँको जीवनको अवस्था बदलिन सक्छ, हुनसक्छ तपाईँको मनको पीड़ाले समस्याले तपाईँ पिरुलिनु भएको छ, तपाईँ एकदमै चिन्तित हुनु भएको छ, ठूलो समस्याले थिचिनु भएको छ होला। हुनसक्छ तपाईँ पनि हन्ना जस्तै निसन्तान हुनुहुन्छ होला। डाक्टरले अब केही हुन सक्दैन भनेका होलान्। तपाईँको शरीर बनाउनु हुने परमेश्वरलाई तपाईँको यो दयनीय अवस्था थाहा छ। तपाईँको शरीरभित्र कुन अङ्गमा कुन नसामा कमजोरी छ त्यो परमेश्वरले जान्नुहुन्छ, अनि उहाँले तपाईँलाई स्वस्थ बनाउन सक्नुहुन्छ। याद गर्नुहोस्, परमेश्वर तपाईँदेखि धेरै टाढा हुनुहुन्न, उहाँ तपाईँकै छेउमा उभिनु भएको छ, तपाईँको नजिकमै हुनुहुन्छ, सजिलै तपाईँले उहाँलाई भेट्टाउन सक्नुहुन्छ। प्रिय मित्र, प्रार्थना भनेको आफ्नो मनको कुरा परमेश्वरलाई भन्नु हो। यो संसारमा मानिसहरूलाई तपाईँको मनको कुरा भन्नुहोस्, तपाईँले फेरि पीड़ा पाउनुहुनेछ। परमेश्वरलाई आफ्नो मनको कुरा बाँड्नुहोस्, तपाईँको जीवन धान्यको बन्नेछ। के तपाईँ परमेश्वरको अगाडि आएर आफ्नो मनको बह उहाँलाई पोखाउन चाहनुहुन्छ? साँचो हृदय लिएर अहिले तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बसेर परमेश्वरलाई पुकार्न सक्नुहुन्छ। उहाँ तपाईँको नजिकमा हुनुहुन्छ। उहाँले प्रतिज्ञा दिनुभएको छ, म तिम्रो साथमा छु, जगतको अन्तसम्मै म तिम्रो साथमा छु। प्रियजन, तपाईँको प्रार्थना परमेश्वरले अवश्य सुन्नुहुनेछ र तपाईँको जीवन धन्यको बन्नेछ। यो अनुभवमा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। आफ्नो जीवन उहाँको अगाडि राखिदिनुहोस्। तपाईँको जीवन परिवर्तन हुनेछ। यो जीवन तपाईँको, आफ्नो जीवनको लागि आफै नै निर्णय गर्नुपर्छ। बिस्तारै समयले मलाई विदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासाहरू जागेर आएका छन् भने निसंकोच मलाई लेख्नुहोस्, वा तपाईँ प्रभु येशूको बारेमा अझै जान्न चाहन्छु भन्ने जिज्ञासा राख्नुहुन्छ भने लेख्नुहोस्। म तपाईँलाई येशूको जीवन कथा वा बाइबलका कथाहरू उपहार स्वरूप पठाइदिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूभित्र शान्ति कायम राख्नुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक एकमा तपाईँलाई हार्दिक स्वागत छ। सायद आज तपाईँको जीवन चिन्ताले भरिएको छ। तपाईँको वरिपरि भइरहेका धेरै कुराहरूले गर्दा तपाईँको मन अलमलमा परेको छ। जीवनलाई कठिन बनाइरहेका कुराहरूले तपाईँले सामना गरिरहनु भएको धेरै समस्याहरू समाधान गर्न आवश्यक पर्ने उत्तरहरू प्राप्त गर्न तपाईँ संघर्ष गरिरहनु भएको छ। के तपाईँ यो कुरा बुझ्न सक्नुहुन्छ? आज म तपाईँहरूसँग यीशु ख्रीष्टले उहाँमा विश्वास गर्ने सबैका लागि ल्याउनु भएको एउटा अद्भुत उपहार बाँड्न चाहन्छु, जसलाई शान्ति भनिन्छ। रोमेको पुस्तक 5:1 यसरी लेखिएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। शान्ति एउटा उपहार हो जुन हामीले हाम्रा प्रभु येशु ख्रीष्ट मार्फत प्राप्त गरेका छौं। हामीले यसलाई कमाउनको लागि केही गरेका छैनौं। हामीले यो परमेश्वरको प्रेमको कारणले प्राप्त गरेका छौं। हामीले हाम्रो वरिपरिको बाहिरी संसारमा ठूलो समस्याको सामना गरिरहेको बेला पनि यो शान्तिले हामीलाई भित्री रूपमा शान्त रहन अनुमति दिन्छ। यौन्नाको पुस्तक 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हामी यस्तो संसारमा बाँचिरहेका छौं जुन कहिलेकाहीँ धेरै चुनौतीपूर्ण हुन्छ। विचलित पार्ने घटनाहरूले हामीलाई निरन्तर घेरिरहन्छन्। यी कुराहरू हाम्रो जीवनकालमा हराउने छैनन्। साँच्चै तर ठूलो खबर यो हो कि यी कुराहरू हाम्रो वरिपरि भइरहेको बेलामा पनि परमेश्वरले हामीलाई हाम्रो हृदयमा शान्ति राख्ने क्षमता दिनुभएको छ। हामीले शान्त पाउन सक्ने कारण येशु ख्रीष्ट हुनुहुन्छ, जसमार्फत हामीले सामना गरिरहेको जीवनको कुनै पनि र हरेक परिस्थितिमाथि विजय हासिल गर्न सक्छौं। फिलिपीको पुस्तक 4:6 यसरी लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। जब तपाई बाहिर भइरहेको कुराहरूको कारणले गर्दा विचलित महसुस गर्नुहुन्छ, तपाईले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रार्थना हो। आफ्ना सबै चिन्ता र डरहरू परमेश्वरलाई सुम्पनुहोस् प्रियहरू, र तपाईले सामना गरिरहनु भएको परिस्थितिसँग सामना गर्न उहाँलाई अनुमति दिनुहोस्। धन्यवाद सहित प्रार्थना गर्नुहोस् अनि तपाई कृतज्ञ हुनुहुन्छ, किनभने तपाईलाई थाहा छ कि परमेश्वर तपाईसँग हुनुहुन्छ, तपाईको लागि लडिरहनु भएको छ, र उहाँको शक्तिले तपाईले सामना गरिरहनु भएको चुनौतीहरूलाई पार गर्नुहुनेछ। फिलिपीको पुस्तक 4:7 यसरी लेखिएको छ, र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। हामी ख्रीष्ट येशूका हौं, हामी उहाँका हौं, र उहाँ हाम्रो हुनुहुन्छ। र जब हामी येशूसँग हात मिलाउँदछौ, त्यहाँ कुनै पनि समस्या र परिस्थिति हुने छैन जुन हामीले पार गर्न सक्दैनौ। धेरै परिस्थितिहरू छन् जहाँ हाम्रो मानव दिमागले हामीले सामना गरिरहेको परिस्थितिलाई कसरी पार गर्ने भनेर बुझ्न सक्दैनौ। त्यो कठिन लाग्दछ, किनभने परमेश्वरको बुद्धि र ज्ञान हाम्रो दिमागले बुझ्न सक्ने भन्दा धेरै ठूलो छ। हाम्रो शान्ति हाम्रो समस्याहरू कसरी समाधान हुन्छ भनेर जान्नुबाट आउँदैन प्रियहरू, तर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्नुबाट आउँदछ। र हामीले ख्रीष्ट येशूद्वारा हामीले सामना गरिरहेका हरेक समस्याहरूलाई पार गर्नेछौ। जब तपाईँको बाटोमा समस्या आउँछ, सबैभन्दा महत्वपूर्ण कुरा तपाईँले के गर्नुहुन्छ भन्ने हो। के तपाईँ समाधान खोज्नको लागि आफ्नै शक्ति प्रयोग गर्नुहुन्छ, वा के तपाईँ प्रार्थनामा येशू ख्रीष्टतिर फर्कनुहुन्छ र तपाईँलाई आवश्यक उत्तरहरू दिनको लागि उहाँमाथि भरोसा गर्नुहुन्छ। येशूमा भरोसा गर्न रोज्नुहोस् प्रियहरू, अनि परमेश्वरको शान्तिले तपाईँको हृदयमा शासन गर्नेछ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
4: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
5: प्रिय श्रोताहरू, अघिल्लो कार्यक्रममा हामीले स्वर्ग कसरी जान सकिन्छ भन्ने बारेमा कुराकानी गरेका थियौं। आज भने हाम्रो कुराकानीको विषयवस्तु रहेको छ, परमेश्वरको प्रेम पाउनको लागि तपाईँ वा हामी कतिको असल हुनुपर्छ। यो विषयमा आज हामी कुराकानी गर्नेछौ। यस कार्यक्रमलाई अन्त्यसम्म सुनेर आश्वासित हुनुहोस्। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। रोमी 5:8। परमेश्वरले तपाईंलाई प्रेम गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ होला? तपाईँको मनमा यो प्रश्न कहिले आएको छ? पक्कै पनि आएको छ होला। मेरो मनमा धेरै चोटि यो प्रश्न आउँछ कि म कतिसम्मको चाहिँ असल व्यक्ति भए भने चाहिँ बल्ल परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ होला। के परमेश्वरले बाल्यकालदेखि मेरो हृदयमा लागेको दाग मेटाउन सक्नुहुन्छ? यो प्रश्न आफूलाई जन्म दिने आमा बुवा बाटै माया नपाएकी एक युवतीले गर्नुभएको हो। उहाँको आमा बुवाले उहाँलाई अरू कसैले धर्मपुत्री बनाउन सक्छन् भनेर अथवा एडप्सनको लागि कुनै संस्थालाई सुम्पिदिएका थिए। सोच्नुहोस् त, कसैले आफ्नै बच्चालाई त्यसो गर्न सक्ला र? उनलाई जसले धर्मपुत्री बनाए पछि ती दम्पतिले ती सानी केटीलाई भनेछन् कि यदि तिमी असल भयो भने मात्रै हामी तिमीलाई माया गर्छौ। यसबाट ती सानी केटीको मनमा यो कुरा गहिरो गरी बसेछ कि परमेश्वरले पनि असल मान्छेलाई मात्रै माया गर्नुहुन्छ होला। यो असल छ, राम्रो छ, उसैलाई मात्रै मरेपछि परमेश्वरले स्वर्गमा लैजानुहुन्छ होला। उनले त्यो समयको बारेमा हामीलाई बताइन् जुन समयमा उनले येशु प्रभुलाई आफ्नो मुक्तिदाता हुनको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन्। उनी परमेश्वरको प्रेम पाउन चाहन्थिन्, तर उनमा आफू त्यो प्रेम पाउन योग्यको छु भन्ने आत्मविश्वास चाहिँ थिएन। प्रिय मित्रहरू, हो, यो स्वाभाविक प्रश्न हो जुन म तपाईँलाई सोध्न चाहन्छु। तपाईँलाई के लाग्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको राम्रो हुनुपर्छ होला? एकछिन तपाईँले जवाफ दिनु अघि परमेश्वरले प्रेम गर्नुभएको पुरुष र महिलाहरूको जीवनलाई एकचोटि हेरौँ है त। एक हत्याराको विषयमा सोच्नुहोस् है, जसले आफ्नो रिसको उग्र बिन्दुमा चक्कु उठायो र एकजना व्यक्तिलाई प्रहार गर्यो। उसले चक्कु प्रहार गरेको व्यक्ति एक मिश्री नागरिक थियो। जब रगत बालुवामा बग्न लाग्यो अनि त्यो मिश्री नागरिकले आफ्नो अन्तिम सास फेर्यो, यसरी त्यो मानिस एक हत्यारा बन्न पुग्यो। जुन मानिसलाई परमेश्वरले कुनै दिन मारिनबाट जोगाएर त्यो दिनसम्म सम्हालिराख्नु भएको थियो। मित्रहरू, त्यो मानिस अरू कोही नभएर, त्यो हत्यारा अरू कोही नभएर मूसा थिए, जसलाई पछि परमेश्वरले मानिसहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनको लागि महान रूपमा चलाउनु भयो। अब अर्को एकजना धार्मिक कट्टरपन्थीको जीवनलाई विचार गर्नुहोस् है, जो धेरै इसाई मानिसहरूको मृत्युको कारण थियो या मृत्युको जिम्मेवार व्यक्ति थियो। तिनको नाउँ टार्ससका साउल थियो। उनी परमेश्वरको शत्रु भए तापनि उनलाई बचाउन र पछि प्रेरित पावल बनाउनको लागि परमेश्वरले उनलाई पर्याप्त प्रेम गर्नुभयो। भन्नुहोस् त, परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रयोग गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ त? तपाईँलाई यरिहोमा बस्ने ती वेश्याको याद छ, जसले दुई जासुसहरूलाई आफ्नो घरमा लुक्न र सुरक्षित त्यहाँबाट भाग्न सहयोग गरेकी थिइन्? याद छ भने तपाईँलाई यो पनि याद छ होला कि राहाब नाउँको ती महिला दाउदका पुर्खाहरू मध्ये एक थिइन् र येशु ख्रिस्टको जन्म राहाबकै वंशमा भएको थियो। स्पष्ट रूपमा भन्नुपर्दा नि मित्र, तपाईँमा भएका खुबीहरू, असल बानीहरू वा तपाईँको पापको गहिराईले तपाईँप्रति परमेश्वरको महान प्रेमको तथ्यसँग कुनै सरोकार राख्दैन। मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको तथ्य बाइबलको प्रत्येक पृष्ठलाई ओझेलमा पार्ने महान सत्य हो। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, यो एक अकाट्य सत्य हो जुन सगरमाथा जस्तै छ, जसको अगाडि सबै मानवीय गुण र अवगुणका पहाड़हरू सारै हुमुचा लाग्छन्। यो कुरामा एकदम स्पष्ट हुनुहोस् कि परमेश्वरले तपाईँको पापलाई घृणा गर्नुहुन्छ, तर उहाँले तपाईँलाई चाहिँ असाध्यै प्रेम गर्नुहुन्छ। तपाईँ आफ्नै बलमा आफ्नै बानीहरू विकास गरेर परमेश्वरको प्रेमको योग्य बन्छु भन्नुहुन्छ भने त्यो कहिले पनि सम्भव हुँदैन। हामी कहिले पनि परमेश्वरको प्रेम पाउनको लागि योग्यको बन्न सक्दैनौ, तर उहाँको प्रेमको प्रतिक्रिया चाहिँ दिन सक्छौ। यसरी हामी उहाँको क्षमा र यीशुको उपस्थिति हाम्रो जीवनमा अनुभव गर्न सक्छौ। के तपाईँ यो कुरा मान्नुहुन्छ कि तपाईँले परमेश्वरलाई वास्तविक र व्यक्तिगत रूपमा चिन्न सक्नुहुन्छ? अनि के तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गर्नु भएको छ भन्ने सकारात्मक आश्वासन पाउन सक्नुहुन्छ? परमेश्वरले आध्यात्मिक प्लास्टिक सर्जरी या भनौँ स्पिरिचुअल प्लास्टिक सर्जरी मार्फत हाम्रो हृदयका पापहरू हटाउनुहुन्छ। कस्तो घट लाग्ने कुरा है! परमेश्वरले हाम्रो आँखाबाट पश्चातापको आँसु पुछ्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले उहाँलाई तपाईँको जीवनमा काम गर्न अनुमति दिनुहुन्छ कि हुन्न भन्ने कुरामा भर हुन्छ है। पावलले तपाईँलाई हाम्रो जीवनमा परमेश्वरको यो महान काम कसरी शुरू गर्ने भनेर बताउनु भएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित गर्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। रोमी 10:9। प्रिय मित्र, तपाईँको जीवनमा अरूले नदेखेको कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कति राम्रो हुनुपर्ने रहेछ त! तपाईँ कहिले पर्याप्त मात्रामा राम्रो हुन सक्नुहुन्न, तर तपाईँ परमेश्वरले सित्तैमा दिनुभएको प्रेमको उपहारलाई स्वीकार गरी उहाँको प्रेमको भागीदार हुन सक्नुहुन्छ। किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। प्रिय मित्र, आजको कार्यक्रम यहाँको लागि आशिषमय भयो होला र तपाईँले पक्कै पनि केही नयाँ कुरा सिक्नुभयो होला भन्ने हामी विश्वास गर्दछौ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
3: र 9813-9141-47, 9813-9141-47।
5: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नु भएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको 1 पद। गुड न्यूज एफएम 105.1 MHz।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
7: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
8: ख्रिस्टको खातिर नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म बाइबलबाट तपाईँको मनलाई बलियो बनाउने केही उत्साहजनक शब्दहरू लिएर आएकी छु। हामी आफैले निम्ताएको समस्यामा परमेश्वरको अगाडि नम्र हुनु एउटा कुरा हो, तर जब हाम्रो कुनै गल्ती बिना नै जीवनमा अचानक ठूला ठूला आँधी बेरीहरू आउँछन्, तब परिस्थिति बिल्कुलै फरक हुन्छ। जस्तै कुनै मातेको चालकले गाड़ी कुदाउँदै आएर तपाईँको गाड़ीलाई ठक्कर दिँदा, वा कुनै डाक्टरले तपाईँलाई क्यान्सर भएको रिपोर्ट सुनाउँदा, अथवा सरकारले तपाईँको सम्पत्तिको कर अचानक धेरै बढ़ाइदिँदा, खेलकुदको अभ्यास गर्दा गर्दै मैदानमा तपाईँको हाई स्कूल पढ्ने छोराको खुट्टा भाँचिँदा, वा कुनै पुरानो साथीले बजारमा तपाईँको बदनाम गराउँदा, यी दुःखहरू तपाईँ आफैले निम्ताउनु भएको होइन। यी त यस्ता परिस्थितिहरू हुन् जसमा तपाईँको कुनै नियन्त्रण हुँदैन र त्यसैले यस्ता समस्याहरूसँग जुझ्न सबैभन्दा गाह्रो हुन्छ। तर प्रेरित पावललाई हेर्नुहोस् त, जहाज दुर्घटना हुनुमा उनको कुनै गल्ती थिएन। दमस्कसमा उनको ज्यान लिने धम्की आउनुमा उनले केही गरेका थिएनन्। उनलाई भीड़ले ढुङ्गाले हानेर अदमरो बनाउने वातावरण उनले आफैले तयार पारेका थिएनन्। ती परिस्थितिहरूका लागि पावल जिम्मेवार नभए पनि त्यो परिस्थितिमा उनले देखाउने प्रतिक्रियाको लागि भने उनी आफै जिम्मेवार थिए। उनले कहिले पनि दिक्क मान्दै थ्याक्तेरिका फेरि यस्तै समस्या आइलाग्यो भनेर गनगन गरेनन्। बरु उनले भने, ख्रिष्टको खातिर म यी कष्टहरूमा आनन्द मान्छु। दोस्रो कोरन्थी 12:10 पदले भन्छ, यसकारण ख्रिष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाईहरूमा, सतावटहरूमा, आपतहरूमा म सन्तुष्ट रहन्छु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। कस्तो अचम्मको प्रतिक्रिया! यसबाट मलाई के थाहा हुन्छ भने पावल जीवनको वास्तविकतालाई राम्ररी बुझ्ने व्यक्ति। उनले कहिले पनि दिक्क मान्दै थ्याक्तेरिका फेरि यस्तै समस्या आइलाग्यो भनेर गनगन गरेनन्। बरु उनले भने, ख्रिष्टको खातिर म यी कष्टहरूमा आनन्द मान्छु। दोस्रो कोरन्थी 12:10 पदले भन्छ,

0: यसरी बनाउनु भएको छ भन्ने कुरा उनले बुझेका थिए। परमेश्वरले हामीलाई निराश पार्न वा अल्मल्लमा पार्न यसो गर्नुभएको होइन, बरु हामीलाई बलियो बन्ने एउटा बिल्कुलै नयाँ बाटो खोलिदिनका लागि यसो गर्नुभएको हो। किनभने जब हामी कमजोर हुन्छौं, जब हामी आफ्ना सीमितता र आवश्यकताहरू स्वीकार गर्छौं, जब हामी आफ्ना टुटे फुटेको हृदयहरू परमेश्वरको हातमा सुम्पिन्छौं, तब प्रभुले हाम्रो हृदयमा आफ्नो अचम्मको शक्ति खनाउनुहुन्छ। अनि कष्टहरूको कुरा गर्दा मलाई पावलको अर्को एउटा जवाफ पनि असाध्यै मनपर्छ, जुन उनले दोस्रो तिमोथी 2:10 भनेका छन्, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ढुङ्गाले हानिदा, कोर्राले पिटिदा र अन्यारो झ्यालखानामा हालिदा पनि पावलको मुखबाट निस्केका पहिलो शब्दहरू यिनै थिए। हो, उनी ख्रिस्टको खातिर मात्र होइन तर मण्डलीका विश्वासीहरूको खातिर पनि यी कष्टहरू सहेका थिए। उनलाई थाहा थियो कि उनका धेरै साथीहरू पनि आफ्नै जीवनमा कठिन परीक्षाबाट गुज्रिरहेका थिए, त्यसैले उनले निराश भएर वा गुनासो गरेर उनीहरूको हिम्मत तोड्न चाहेनन्। बरु आफ्नो जीवनद्वारा उनीहरूलाई प्रोत्साहन दिन चाहन्थे। उनले देखाउन चाहन्थे कि कमजोरीको अवस्थामा पनि परमेश्वरको शक्तिले बलियो भएर बाँच्न सकिन्छ। त्यसैले जब जब हामी दुःख र पीड़ाबाट गुज्रन्छौं, हामीले दुईवटा कुरालाई मनमा राखेर त्यसको डटेर सामना गर्नुपर्छ। पहिलो ख्रिस्टको खातिर र दोस्रो हामीलाई हेरिरहेका हाम्रा इसाई साथीहरूको खातिर। यसो गर्दा ख्रिस्ट महिमित हुनुहुन्छ र हाम्रो जीवन देखेर अरू साथीहरूले पनि हौसला पाउँछन्। यदि आज तपाईँ विभिन्न समस्या र परीक्षाहरूको घेरामा हुनुहुन्छ भने कृपया आफ्नो जिब्रोलाई नियन्त्रण गर्नुहोस् र मुखबाट कुनै पनि निराशाका शब्दहरू ननिकाल्नुहोस्। त्यसको सट्टा प्रभुको प्रशंसामा 1-2 शब्दहरू गुनगुनाउनुहोस्। ख्रिस्टको आदर गर्न र तपाईँलाई हेरिरहेका अन्य इसाई साथीहरूलाई साहस दिनका लागि एउटा साँचो विश्वासीले जस्तै व्यवहार गर्नुहोस्। यसको आत्मिक महत्व निकै ठूलो छ, अर्थात यसमा परमेश्वरको महिमा र अन्य इसाई मित्रहरूको उत्साह जोड़िएको छ। त्यसैले घरमा होस्, विद्यालयमा होस् वा कार्यालयमा परिस्थिति जस्तो सुकै भए पनि यस्तो प्रतिक्रिया दिनुहोस् जसले तपाईँका मुक्तिदाता ख्रिस्टलाई महिमा दिन्छ र तपाईँलाई हेरिरहेका सबै इसाई साथीहरूको विश्वासलाई अझ बलियो बनाउँछ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

पनि सम्बोधन गरिएको देखिन्छ। त्यसमा उहाँबाट भनिएका कुराहरू यहाँ यस्तो छ, एल्डरबाट चुनेकी महिला र तिनका छोराछोरीहरूलाई जसलाई म साँचो प्रेम गर्दछु र मैले मात्र होइन तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन् भन्ने कुरा यहाँ छ, र जुन सत्य हामी भित्र छ र सदा हामीसँग रहनेछ त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौ। परमेश्वर पिता र पिताको पुत्र यीशु ख्रीष्टबाट अनुग्रह कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहने छ। यो कुरा विशेष गरेर यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूलाई सम्बोधन गरिएको छ, र यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूमा अनुग्रह कृपा र शान्ति र प्रेम त्यहाँ समावेश भएको हुन्छ। र लेखकले यहाँ भनिराखेको कुरा के भने, परमेश्वरलाई चिन्ने अथवा सत्यलाई चिन्ने भएको कारणले र सत्य साँचो प्रेम त्यहाँनिर भएकोले यीशु ख्रीष्टलाई विश्वास गरेर परमेश्वरलाई विश्वास गरेर त्यस अनुसार हिँड्ने व्यक्ति अथवा सत्यलाई चिन्ने व्यक्तिहरू चाहिँ मण्डलीका मानिसहरू हुन्, साँचो परमेश्वरलाई विश्वास गर्ने मानिसहरूलाई चाहिँ यहाँ सम्बोधन गरिएको छ। र परमेश्वरले आफ्नो मण्डलीलाई सत्यमा चलेको देखिसकेपछि र यो सत्यमा चलेको देखेपछि सबै सत्यमा चल्नेहरूको बीचमा प्रेम देखा पर्दछ, र सत्यको मार्गमा जो जो हिँड्छ उनीहरूको जीवनमा प्रेमले भरिएको हुन्छ। यहाँ कृपा छ, अनुग्रह छ, शान्ति छ, र सत्यता र प्रेम त्यहाँ छ, किनभने ख्रीष्टबाट परमेश्वरबाट अनुग्रह आएको छ, कृपा आएको छ र शान्ति आएको छ, र त्यसमा सत्यता र प्रेम पनि जोडिएको छ। यसरी परमेश्वरलाई विश्वास गर्ने व्यक्ति, सत्य परमेश्वरमा अथवा येशूलाई विश्वास गर्ने मानिसहरूको जीवनमा यो सत्यता छ। र यहाँ लेखकले के भन्छ भन्दाखेरि, तिम्रा छोराछोरीहरू मध्ये कुनै कुनैलाई पिताबाट हामीले पाएको आज्ञा बमोजिम सत्यमा हिँडेको भेटाएर म ज्यादै आनन्दित छु भनेको छ। र लेखकको मनमा सत्यमा हिँडेको भनेको चाहिँ परमेश्वरलाई चिनेको व्यक्ति अथवा येशूलाई चिनेर येशूलाई विश्वास गर्ने व्यक्ति भनेर यहाँ चिनिन्छ, किनभने सत्यलाई सत्यमा हिँडेको सत्यलाई चिनेर सत्यमा हिँडेको भनेपछि येशु ख्रीष्टलाई विश्वास गरेर येशु ख्रीष्टकै बाटोमा हिँड्ने व्यक्ति अथवा येशु ख्रीष्टको आज्ञा पालन गर्ने मानिसहरू देखेर खुशी आनन्दित भएको कुरा यहाँ लेखकले बताउँछ। अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन तर त्यही लेखिरहेछु सुरुदेखि नै, हामीले एक अर्कासँग प्रेम गरौं भनी म तिमीलाई विन्ती गर्दछु। उहाँको आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। आज्ञा पालन, सत्यमा हिँड्ने मानिस, सत्यमा हिँड्ने मानिसहरूले एक अर्कालाई प्रेम पनि गर्नुपर्छ। जो व्यक्ति म सत्यमा हिँडिरहेको छु भन्छ त्यो व्यक्तिले एकले अर्कालाई प्रेम गरेकै हुनुपर्छ। आफ्नो भाइलाई, आफ्नो छिमेकीलाई प्रेम नगर्ने मानिसले परमेश्वरको सत्य मार्गमा हिँडेको छु भन्नु चाहिँ झुटा हो। परमेश्वरलाई अथवा सत्य परमेश्वरको लाई सत्य परमेश्वरलाई चिनेको छु र सत्य परमेश्वरको बाटोमा हिँडेको छु भन्ने व्यक्तिले आफ्नो छिमेकीलाई, आफ्नो दाजुभाइलाई प्रेम गरेको हुनुपर्छ। त्यही प्रमाण हो। नदेखेको परमेश्वरलाई प्रेम गर्छु भन्नेहरूले देखिएको आफ्नो भाइलाई प्रेम गरेर देखाउन सक्नुपर्छ। अनि यो पनि हो कि प्रेमको अनुसरण गर्नुपर्छ, प्रेमको अनुसरण गर्नुपर्छ, वास्तव गर्नुपर्छ। सत्यमा हिँड्नेहरूले परमेश्वरलाई भनौ छिमेकीलाई आफ्नो एकअर्कालाई प्रेम गर्नुपर्छ। आज्ञा नै यही हो कि आफ्नो छिमेकीलाई

0: परमेश्वरलाई चाहिँ प्रेम गर्नुपर्छ। र ख्रिस्ट यीशु शरीरमा आउनु भएको हो भने स्वीकार गर्ने मानिसहरू सत्यमा हिँडेका हुन्छ। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रिस्ट शरीरमा आउनु भएको हो भने विश्वास गर्दछन्। तर यस्तो पनि मानिसहरू छन्, यीशुलाई शरीरमा आउनु भएको हो भनेर विश्वास गर्दैनन्, उनीहरूलाई चाहिँ ख्रिस्ट विरोधी भनिएको छ बाइबलमा। यस्तो व्यक्ति नै छली र ख्रिस्ट विरोधी हो। को भनेका छन् भन्दा, संसारमा जसले यीशु ख्रिस्ट शरीरमा आउनु भएको हो भने स्वीकार गर्दैन, यस्तो व्यक्ति नै छली र ख्रिस्ट विरोधी हो। होसियार रह, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ त्यो गुमाउने होइन, तर त्यो पूरा इनाम पाउने हो। र मण्डलीलाई, यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूलाई भ्रममा नपार्नका लागि अथवा भ्रमबाट जोगाउनका लागि लेखकले यो कुरा स्पष्ट पारिरहेको हामी देख्छौ। किनभने त्यो बेलामा मण्डलीमा अथवा चर्चमा मानिसहरूलाई यीशु ख्रिस्ट शरीरमा आउनु भएको होइन अथवा मानव चोलामा आउनु भएको होइन भनेर सिकाउने मानिसहरू पनि थिए। त्यसकारणले उनीहरू चाहिँ ख्रिस्ट विरोधी र उनीहरू चाहिँ छली व्यक्तिहरू हुन् भनेर चिनाइदिएको पनि छ यहाँनिर। त्यसकारण होसियारी रहनुपर्ने कुरा पनि छ। आज चर्चमा जाने व्यक्तिहरू, यीशुलाई विश्वास गर्ने मानिसहरू, सत्यमा हिँड्ने मानिसहरू, एकले अर्कालाई प्रेम गर्ने मानिसहरूले बुझ्नुपर्ने कुरा के भने, यीशु ख्रिस्ट शरीरमा आउनु भएको हो, मानव चोलामा आउनु भएको हो भनेर स्वीकार गर्नुपर्छ र यो सिद्धान्तमा स्थिर रहनुपर्छ। यो ख्रिस्टको सिद्धान्तमा स्थिर भएर रहनु पर्छ। र जो व्यक्तिहरू परमेश्वर भनौ, जो व्यक्तिहरूले यीशुलाई मानव चोलामा आउनु भएको हो भनेर विश्वास गर्छन्, उनीहरूसँग परमेश्वर साथमा हुन्छ र परमेश्वर साथमा हुनको लागि यीशु ख्रिस्ट मानव चोलामा आउनु भएको हो र हाम्रो पापको प्रायश्चितको निम्ति उहाँ कल्वरी क्रुसमा मर्नु भएको हो र उहाँ मरेर तेस्रो दिनमा जीवित हुनुभएको हो भनेर विश्वास गर्ने व्यक्तिहरूसँग परमेश्वर रहनुहुन्छ। यदि कोही तिमी कहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत पनि नगर्नु, त्यसलाई अभिवादन पनि नगर्नु भनेको छ। यदि यो व्यक्तिहरू यीशु ख्रिस्टको सत्यतामा हिँडेका छैनन्, उनीहरूले चाहिँ यो विरोध गर्दछन्, ख्रिस्ट विरोधी भ्रममा पार्ने व्यक्तिहरू आयो भने उनीहरूलाई घरमा पनि पस्न नदिनु, उनीहरूसँग संगतै नगर्नु भन्ने कुरा पनि यहाँ बताइएको छ। अनि आदरणीय श्रोता, यो लेखमा लेखकले विशेष गरेर मण्डलीलाई यही कुरा स्मरण यही कुरा भन्न गइराखेको हामी देख्छौ कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ, प्रेमको अनुसरण गर्नुपर्छ, सत्यमा हिँड्नेहरूले प्रेमको अनुसरण गर्दछ। जुन व्यक्तिले प्रेममा अथवा जुन व्यक्तिले सत्यमा हिँड्छु भन्छ, जुन व्यक्तिले यीशुलाई सत्य हो भनेर विश्वास गरेर उहाँको आज्ञा बमोजिम हिँड्छ, त्यो व्यक्तिहरूले प्रेमको अनुसरण गर्छ। प्रेमको अनुसरण गर्नु नै आज्ञा पालन गर्नु र आज्ञा पालन गर्नु नै परमेश्वरलाई प्रेम गर्नु हो। त्यसकारण यहाँनिर यही कुरा स्पष्ट पारेका छन् कि अब एकले अर्कालाई प्रेम गर्नु, सत्यमा चलेका व्यक्तिहरूले एकले अर्कालाई प्रेम गरेर परमेश्वरको सत्यतामा हिँडेको प्रमाण यहाँ हुन्छ। आदरणीय श्रोता, प्रभु यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य मार्गमा हिँड्छन् र जुन सत्यमा मानिसहरू हिँड्छन् र सत्यमा हिँड्नेहरूले प्रेम, साँचो प्रेम गर्दछ र साँचो प्रेम गर्ने व्यक्तिहरूले प्रेमको अनुसरण गर्दछन् र यसरी नै आफ्नो प्रत्येक विश्वासीले, प्रत्येक ख्रिस्चियनले यीशुलाई विश्वास गरिसकेपछि उहाँको आज्ञा पालन गरेको हो कि होइन भन्ने प्रमाण दिनका लागि एकले अर्कोलाई प्रेम गरेर प्रमाण दिन सक्दछ। त्यसकारण आउनुहोस् आदरणीय प्रियहरू, यदि कसैले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन भने हजुरले अझै सत्यता र आनन्द जीवन प्राप्त गर्नुभएको छ। यदि आनन्द जीवन र सत्यता प्राप्त गरेर सत्यमा हिँड्न चाहनुहुन्छ भने र एकले अर्कालाई प्रेम गरेर प्रेमको अनुसरण गर्न चाहनुहुन्छ भने र साँचो यीशु ख्रीष्ट चाहिँ परमेश्वर भएर पनि मानव चोलामा आउनुभएको हो भन्ने विश्वासमा यहाँहरू हुनुहुन्छ भने आनन्द जीवन र सत्य यहाँहरूले प्राप्त गर्नुहुनेछ। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस्, उहाँलाई उहाँको सत्यतामा हिँड्नुहोस्। विश्वास गरेर मात्र होइन, उहाँले भन्नुभएको सत्यतामा हिँड्नका लागि पनि आदेश दिएको छ, आज्ञा दिएको छ। त्यो हो एकले अर्कालाई प्रेम गर्नु, अथवा यहाँ यसरी भनेको छ कि एक अर्कासँग प्रेम गरौं अनि म बिन्ती गर्दछु। एकले अर्कालाई प्रेम गर, एकले अर्कालाई वास्तव गर। यो गर्नका लागि साँचो परमेश्वरलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गर्नुहोस् र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुहोस् र एकले अर्कालाई प्रेम गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूभित्र शान्ति कायम राख्नुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक एकमा तपाईँलाई हार्दिक स्वागत छ। सायद आज तपाईँको जीवन चिन्ताले भरिएको छ। तपाईँको वरिपरि भइरहेका धेरै कुराहरूले गर्दा तपाईँको मन अलमलमा परेको छ। जीवनलाई कठिन बनाइरहेका कुराहरूले, तपाईँले सामना गरिरहनु भएको धेरै समस्याहरू समाधान गर्न आवश्यक पर्ने उत्तरहरू प्राप्त गर्न तपाईँ संघर्ष गरिरहनु भएको छ। के तपाईँ यो कुरा बुझ्न सक्नुहुन्छ? आज म तपाईँहरूसँग यीशु ख्रिस्टले उहाँमा विश्वास गर्ने सबैका लागि ल्याउनु भएको एउटा अद्भुत उपहार बाँड्न चाहन्छु, जसलाई शान्ति भनिन्छ। रोमीको पुस्तक 5:1 यसरी लेखिएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। शान्ति एउटा उपहार हो जुन हामीले हाम्रा प्रभु येशु ख्रिस्ट मार्फत प्राप्त गरेका छौं। हामीले यसलाई कमाउनको लागि केही गरेका छैनौं। हामीले यो परमेश्वरको प्रेमको कारणले प्राप्त गरेका छौं। हामीले हाम्रो वरिपरिको बाहिरी संसारमा ठूलो समस्याको सामना गरिरहेको बेला पनि यो शान्तिले हामीलाई भित्री रूपमा शान्त रहन अनुमति दिन्छ। यूहन्नाको पुस्तक 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हामी यस्तो संसारमा बाँचिरहेका छौं जुन कहिलेकाहीँ धेरै चुनौतीपूर्ण हुन्छ। विचलित पार्ने घटनाहरूले हामीलाई निरन्तर घेरिरहन्छन्। यी कुराहरू हाम्रो जीवनकालमा हराउने छैनन्। साँच्चै तर ठूलो खबर यो हो कि यी कुराहरू हाम्रो वरिपरि भइरहेको बेलामा पनि परमेश्वरले हामीलाई हाम्रो हृदयमा शान्ति राख्ने क्षमता दिनुभएको छ। हामीले शान्त पाउन सक्ने कारण येशु ख्रिस्ट हुनुहुन्छ, जसमार्फत हामीले सामना गरिरहेको जीवनको कुनै पनि र हरेक परिस्थितिमाथि विजय हासिल गर्न सक्छौं। फिलिपीको पुस्तक 4:6 यसरी लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। जब तपाई बाहिर भइरहेको कुराहरूको कारणले गर्दा विचलित महसुस गर्नुहुन्छ, तपाईले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रार्थना हो। आफ्ना सबै चिन्ता र डरहरू परमेश्वरलाई सुम्पनुहोस् प्रियहरू, र तपाईले सामना गरिरहनु भएको परिस्थितिसँग सामना गर्न उहाँलाई अनुमति दिनुहोस्। धन्यवाद सहित प्रार्थना गर्नुहोस् अनि तपाई कृतज्ञ हुनुहुन्छ, किनभने तपाईलाई थाहा छ कि परमेश्वर तपाईसँग हुनुहुन्छ, तपाईको लागि लडिरहनु भएको छ, र उहाँको शक्तिले तपाईले सामना गरिरहनु भएको चुनौतीहरूलाई पार गर्नुहुनेछ। फिलिपीको पुस्तक 4:7 यसरी लेखिएको छ, र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। हामी ख्रिस्ट येशूका हौं, हामी उहाँका हौं, र उहाँ हाम्रो हुनुहुन्छ, र जब हामी येशूसँग हात मिलाउँदछौ त्यहाँ कुनै पनि समस्या र परिस्थिति हुने छैन जुन हामीले पार गर्न सक्दैनौ। धेरै परिस्थितिहरू छन् जहाँ हाम्रो मानव दिमागले हामीले सामना गरिरहेको परिस्थितिलाई कसरी पार गर्ने भनेर बुझ्न सक्दैनौ। त्यो कठिन लाग्दछ, किनभने परमेश्वरको बुद्धि र ज्ञान हाम्रो दिमागले बुझ्न सक्ने भन्दा धेरै ठूलो छ। हाम्रो शान्ति हाम्रो समस्याहरू कसरी समाधान हुन्छ भनेर जान्नुबाट आउँदैन प्रियहरू, तर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्नुबाट आउँदछ। र हामीले ख्रिस्ट येशूद्वारा हामीले सामना गरिरहेका हरेक समस्याहरूलाई पार गर्नेछौ। जब तपाईँको बाटोमा समस्या आउँछ, सबैभन्दा महत्वपूर्ण कुरा तपाईँले के गर्नुहुन्छ भन्ने हो। के तपाईँ समाधान खोज्नको लागि आफ्नै शक्ति प्रयोग गर्नुहुन्छ, वा के तपाईँ प्रार्थनामा येशु ख्रिस्टतिर फर्कनुहुन्छ र तपाईँलाई आवश्यक उत्तरहरू दिनको लागि उहाँमाथि भरोसा गर्नुहुन्छ। येशूमा भरोसा गर्न रोज्नुहोस् प्रियहरू, अनि परमेश्वरको शान्तिले तपाईँको हृदयमा शासन गर्नेछ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
6: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 14 सिमसोन र तिम्नाको स्त्री। सिमसोन तिम्नामा झरे र त्यहाँ तिनले एउटी पलिस्ती स्त्रीलाई देखे। जब तिनी फर्केर आए तब तिनले आफ्नो बुबा र आमालाई भने, मैले तिम्नामा एउटी पलिस्ती स्त्री देखेको छु र मलाई तिनीसँग विवाह गरिदिनुहोस्। तिनका आमा बुवाले तिनलाई भने कि हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्नो जातिमा कोही स्त्री छैन र खतना नभएका पलिस्तीहरूकी स्त्रीलाई तैले विवाह गर्नुपर्छ। तर सिमसोनले आफ्नो बुबालाई भने, ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्, तिनी नै मेरो निम्ति ठिक छिन्। पलिस्तीहरू जो त्यस बेला इजरायलका शासक थिए उनीहरूको विरूद्धमा परमप्रभुले मौका हेर्दै हुनुहुन्छ र यसमा परमप्रभुको हात छ भने तिनका आमा बुवालाई थाहा थिएन। सिमसोन आफ्नो आमा बुवासँग तिम्नामा झरे र जब तिनीहरू त्यहाँका दागबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जन्दै सिमसोनलाई झम्ट्यो। तब परमप्रभुको आत्मा झट्टै सिमसोनमा आउनुभयो र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई चाहिँ च्यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा बुबालाई भनेनन्। त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचित गरे र त्यस स्त्रीले तिनलाई रिझाए। केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनो हेर्नलाई तिनी त्यतातिर लागे र त्यसमा मौरी समेतको चाका देखे। तिनले मह काडेर हात चाट्दै गए। जब तिनी आफ्नो आमा बुवा कहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए र तिनीहरूले पनि खाए। तर आफूले त्यो मह सिंहको सिनोबाट काडेको कुरो तिनले तिनीहरूलाई बताएनन्। तिनका बुबा त्यो स्त्री हेर्नलाई गए र दुलहाहरूको दस्तुर अनुसार सिमसोनले त्यहाँ एउटा भोज दिए। जब तिनी त्यहाँका मानिसहरूको सामु देखा परे तब उनीहरूले 30 जना मानिसहरूलाई तिनको साथ जानलाई ल्याए। सिमसोनले तिनीहरूलाई भने, म तिमीहरूलाई एउटा अड्को थाप्छु। यी 7 दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनेछु। तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनुपर्छ। तिनीहरूले भने, अड्को हामी सुनौ त। तब तिनले तिनीहरूलाई भने, खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो। 3 दिनको अन्तरमा पनि तिनीहरूले त्यो अड्को फुकाउन सफल भएनन्। 4 दिन तिनीहरूले सिमसोनकी पत्नीलाई भने, तिम्रा पतिलाई फकाउ र तिनले तिमीलाई त्यो अड्को फुकाइदिउ कपडा र 30 जोर लाउने लुगा दिनेछु। तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई 30 थान कपडा र 30 जोर लाउने लुगा दिनुपर्छ।

रोई रोइकन भनी, तपाईँ मलाई घृणा गर्नुहुन्छ, तपाईँ मलाई प्रेम गर्नुहुन्न, तपाईँले मेरो भाइ बन्धुहरूलाई एउटा अड्को थाप्नु भएको छ, तर त्यो मलाई बताउनु भएको छैन। तिमीले त्यसलाई भने, मैले त त्यो मेरा माता पितालाई पनि भनेको छैन, र के त्यो तिमीलाई भन्नु? तर भोजको सात दिन समाप्त नहुन्जेल त्यो तिनको सामान्य रोइबसी, यसैले सातौ दिनमा त्यसले साह्रै जिद्दी गरेको हुनाले तिमीले त्यसलाई बताइदिए र त्यसले त्यो अड़को आफ्नो भाइ बन्धुहरूलाई बताइदिए। त्यसैले त्यसै दिन सूर्य अस्ताउन अघि शहरका मानिसहरूले सिम्सोनलाई भने, मह भन्दा गुलियो के हुन्छ र सिंह भन्दा बलियो के हुन्छ र? सिम्सोनले भने, मेरो कोरलीलाई नजोतेका भए तिमीहरूले यो अड्को फुकाउन सक्ने थिएनौ। तब परमप्रभुका हातमा झट्टै सिम्सोनमा आउनुभयो। तिनी तल अस्कलोनमा गए र त्यहाँ तिनले 30 जना मान्छे मारे र उनीहरूको चीजबीज उतारेर उनीहरूका लुगाहरू त्यो अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रिस उठ्यो र तिनी आफ्नो बुबाको घरमा गइहाले सिम्सोनकी पत्नी लोकन्त हुने मानिसलाई दिइयो।

सिम्सोनले पलिस्थीहरूलाई मारेका केही समयपछि गहुँका फसलको बेलामा एउटा पाठो लिएर सिम्सोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, मेरी पत्नीको कोठामा म जान चाहन्छु, तर त्यसका बुवाले तिनलाई जान दिएनन्। त्यसको बुवाले भने, तिमीले त्यसलाई घृणा गर्यौ भन्ने कुरा मलाई निश्चय भएको हुनाले मैले त त्यसलाई तिम्रो लोकन्तलाई दिए। त्यसकी बहिनी त्यो भन्दा राम्री छे, अब त्यसलाई नै लैजाऊ। तर सिम्सोनले भने, यसपल्ट पलिस्थीहरूसित साटो लिने मेरो हक छ, म साँच्ची नै उनीहरूको केही नोक्सानी गर्नेछु। तब तिनले गएर 300 स्यालहरू पक्रे। तिनले दुई दुईवटा स्यालका पुच्छर पुच्छर बाँधे र हरेक जोडीको बीचमा एउटा एउटा राँको बाँधिदिए। त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिस्थीहरूको पाकिरहेको अन्नका बारीहरूमा छोडिदिए। तिनले पाकिरहेका अन्न र बिटा समेत ताकबारी र भद्राक्षका बगैँचाहरू पनि डढाइदिए। तब पलिस्थीहरूले सोधे, यो कसले गरेको हो? तिम्नाका तिनका ससुराली सिम्सोनकी पत्नी तिनको लोकन्तलाई दिइएकोले सिम्सोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिस्थीहरू गएर त्यसलाई र त्यसका बुवालाई जलाइदिए। सिम्सोनले उनीहरूलाई भने, किनकि तिमीहरूले यस्तो कार्यहरू गर्यो, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउन्जेल म थामिन्न। तब तिनले उनीहरूलाई हिर्काउन समय हिर्काएर धेरैजनालाई मारे। त्यसपछि तिनी एतामका पहरोको ओडारमा गएर बस्न लागे। सिम्सोनले पलिस्थीहरूलाई लहीमा परास्त गरेका पलिस्थीहरू उक्लेर आए र योदामा छाउनी हालेर लहीको छेउमा छरिएर बसे। योदाका मानिसहरूले भने, तिमीहरूले किन हामीलाई चढाई गर्यौ? उनीहरूले जवाफ दिए, हामी सिम्सोनलाई पक्रन आएका छौ, त्यसले हामीलाई गरे चाहिँ हामी त्यससँग गर्नेछौ। तब योदाबाट 3,000 मानिसहरू एतामका पहरोको ओडारमा झरे। तिनीहरूले सिम्सोनलाई भने, पलिस्थीहरू त हाम्रा शासक हुन् भन्ने कुरो तपाईँलाई थाहै छ, अब हेर्नुहोस् तपाईँले हामी माथि के गर्नुभयो। तिनले भने, मैले त उनीहरूले जस्तो मसँग गरे त्यसै मात्र गरेको छु। तिनीहरूले तिनलाई भने, हामी त तपाईँलाई बाँधेर पलिस्थीहरूको हातमा दिन आएका छौ। तिनले भने, त्यसो भए तिमीहरू आफैले मलाई मार्ने छैनौ भनी मसँग शपथ खाऊ। तिनीहरूले जवाब दिए, ठिक छ, हामी त तपाईँलाई बाँधेर पलिस्थीहरूको हातमा मात्र दिनेछौ, हामी तपाईँलाई मार्ने छैनौ। तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र पहरोको ओडारबाट माथि ल्याए। तिनी लहीमा पुग्न लाग्दा पलिस्थीहरूले तिनीतिर चिच्याउँदै आए। तब परमप्रभुका हातमा झट्टै दिनमा आउनुभयो र तिनका पाखुरामा भएका डोरीहरू डढेका सनपाट झै भए र तिनका बन्धनहरू चोडिए। तिनले गदाको एउटा आलो बंगारो भेटाएर उठाए अनि 1,000 मान्छे मारे। तिनले भने, गदाको बंगारोले मैले उनीहरूलाई नाश गरे, रास लगाए, गदाको बंगारोले मैले 1,000 मान्छे मारे। यति भनिसकेर तिनले त्यो बंगारो फ्याँकिदिए, यसैले त्यस ठाउँको नाउँ रामत लही राखियो। त्यसपछि तिनलाई साह्रो तिर्खा लाग्यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, तपाईँले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो र अब के म तीर्थाले मर्नु, यी बेखतनाका हातमा पर्नु? तब परमप्रभुले लहीमा भएको खाल्डोलाई छिरेर फुटाइदिनु भयो र त्यहाँबाट पानी फुटेर निस्क्यो। सिम्सोनले त्यो पानी पिए र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसै कारण लहीको मूललाई आजको दिनसम्म पनि एन हक्कोरे भन्दछन्। पलिस्थीहरूको समयमा सिम्सोन 20 वर्षसम्म इजरायलका अगुवा भए।

0: न्यायकर्ताको पुस्तक अध्याय 16 सिम्सोनले गाजाको मूल ढोका बोकेर लगेका। एक दिन सिम्सोन गाजामा गए र त्यहाँ तिनले एउटी बेस्यालाई देखे र रात बिताउनलाई त्यस कहाँ गए। सिम्सोन आएको खबर गाजाका मानिसहरूले पाए र उनीहरूले तिनलाई घेरे र त्यस रातभरि शहरको मूल ढोकामा तिनलाई ढुकी बसे। राति उनीहरूले केही गरेनन् किनभने उनीहरूले आपसमा भने बिहान हामी तिनलाई मारौं। तर सिम्सोन आधा रातसम्म मात्र ओछ्यानमा पल्टिरहे तब तिनी आधा रातमा उठेर शहरको मूल ढोकाका दैला र दुवै खम्बा बार र सबै थोक तिनले उखेले र ती आफ्नो काँधमा हालेर हेब्रोनका सामुन्यको डाँडाको टाकुरामा बोकेर लगे। दलिलाको विश्वासघात। केही समयपछि सिम्सोन सोरेकको बेसीमा बस्ने दलिला नाउँ भएकी एउटी स्त्रीसँग प्रेममा फसे। पलिस्तेहरूको मुखियाहरू त्यस स्त्रीलाई भेट गर्नलाई गए र त्यसलाई भने तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ र कसरी हामी तिनलाई काबुमा पारेर बाँधी तिनलाई कैद गर्न सक्छौ। हामी हरेकबाट तिमीले चाँदीको 1100 सिक्का पाउनेछौ। यसैले दलिलाले सिम्सोनलाई भने मलाई भन्नुहोस् तपाईँको महाबल केमा छ र तपाईँलाई कसरी बाँधेर कैद गर्न सकिन्छ। सिम्सोनले जवाफ दिए यदि मलाई कसैले धनुका 7 नसुकेका ताजा ताँदाले बाँध्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। तब पलिस्तीहरूको मुखियाहरूले धनुका 7 नसुकेका ताजा ताँदा त्यसलाई ल्याइदिए र दलिलाले तिनलाई बाँधे। त्यसले आफ्नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिए र त्यसले कराएर तिनलाई भने सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागे है। तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरू जस्तै छिनाइदिए र तिनका बलको भेद जानिएन। तब दलिलाले सिम्सोनलाई भने तपाईँले त मलाई बेवकुफ तुल्याउनु भयो र मलाई झुट बोल्नुभयो। यसपल्ट भन्नुहोस् तपाईँलाई कसरी बाँध्न सकिन्छ। तिनले त्यसलाई भने यदि कसैले मलाई कहिले नचलाएको नयाँ डोरीहरूले कसेर बाँध्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले दलिलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। त्यस बेला पनि मानिसहरू भित्री कोठामा लुकी बसेका थिए। तब त्यसले कराएर भनी सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागे है। तर तिनले आफ्नो पाखुराका डोरीहरू धाएको जस्तै चुडाइदिए। फेरि दलिलाले तिनलाई भनी तपाईँले त अझै पनि मलाई बेवकुफ तुल्याउनु भएको छ र मलाई झुट बोल्दै हुनुहुन्छ। भन्नुहोस् तपाईँलाई कसरी बाँध्न सकिन्छ। तिनले भने मेरो कपालका 7 लट्टालाई तानमा बुनेर किल्लाले कसेर राख्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले तिनी सुद्धा त्यसले तिनको कपालका ती 7 लट्टालाई तानमा बुनेर किल्लाले कसेर राखे। अनि फेरि त्यसले कराएर भने सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागे है। तिनी निन्द्राबाट जागे र तान समेत किल्ला उखेलिदिए। तब त्यसले तिनलाई भने तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने कसरी भन्नुहुन्छ जबकि तपाईँ मलाई आफ्नो कुरा बताउनुहुन्न। यो तेस्रो पल्ट पनि तपाईँले मलाई बेवकुफ तुल्याउनु भयो र तपाईँको महाबल केले दिन्छ भने अझ बताउनु भएको छैन। यसरी त्यसले तिनलाई यी कुराले दिनहुँ पिरोली रहिरहन पारी। यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने मेरो कपालमा कहिले छुरा लागेको छैन किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यसरी मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ र म अरू मानिस जस्तै निर्बल हुनेछु। तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलिलाले थाहा पाए तब त्यसले पलिस्तीहरूको मुखियाहरूलाई डाकी पठाएर भने झट्टै आउनुहोस् तिनले मलाई आफ्नो गुप्त कुरा बताएका छन्। यसैले पलिस्तीहरूको मुखियाहरू आएर आफ्नो साथमा चाँदी पनि ल्याए। त्यसले सिम्सोनलाई आफ्नो काखमा सुताएर एकजना मान्छेलाई बोलाएर 7 लट्टा खौरिन लगाए। यसरी दलिलाले सिम्सोनलाई काबुमा पार्न लागि अनि तिनको बल हट्यो। तब त्यसले कराएर भने सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागे है। तिनी आफ्नो निन्द्राबाट जागेर भने म सधैँ चाहिँ आफैलाई मुक्त गर्दैछु तर परमेश्वरले तिनलाई छोडिसक्नु भएको छ भने तिनलाई थाहा थिएन। तब पलिस्तीहरूले तिनलाई पक्रे र तिनका आँखा निकालिदिए र गाँजामा ल्याए। त्यहाँ उनीहरूले तिनलाई काँसाका साङ्लाहरूले बाँधे र झ्यालखानामा जाँतो पिन्न लाए। तर तिनको कपाल खौरिएपछि फेरि बढ्न लाग्यो। सिम्सोनको मृत्यु। पलिस्तीहरूको मुखियाहरू आफ्नो देवता दागोनको निम्ति एउटा ठूलो बलिदान चढाउनलाई र त्यसको अघि खुशी मनाउन भेला भए। उनीहरूले भने हाम्रा देवताले हाम्रो शत्रु सिम्सोनलाई हाम्रो हातमा सुम्पिदिनु भयो। मानिसहरूले जब सिम्सोनलाई देखे तब कराउँदै आफ्नो देवताको स्तुति यसरी गर्न लागे। हाम्रा देवताहरूले हाम्रो शत्रु हाम्रो देशको अभिशाप लासले हाम्रो देश भर्नेलाई हाम्रो हातमा सुम्पिदिनु भएको छ। जब उनीहरू साह्रै आनन्दित भए तब उनीहरूले भने सिम्सोनलाई झिकाओ र त्यसले हामीलाई तमासा देखाओस्। तब उनीहरूले सिम्सोनलाई जलखानाबाट झिकाए र तिनले सबैको सामान्य तमासा देखाए। उनीहरूले तिनलाई मूल खम्बाहरूको बीचमा उभ्याए र सिम्सोनले तिनको हात समात्ने ठिटालाई भने मन्दिरलाई अडाउने मूल खम्बाहरू मलाई छाम्न दे र म त्यहाँ अडेस लाग्नेछु। अब मन्दिर पुरूष र स्त्रीहरूले खचाखच थियो र पलिस्थीहरूको सबै मुखियाहरू पनि त्यहाँ थिए र 3,000 जति पुरूष र स्त्रीहरू छतमा बसेर सिम्सोनको तमासा हेरिरहेका थिए। तब सिम्सोनले परमप्रभुलाई पुकारेर भने, हे परमप्रभु परमेश्वर, मलाई याद गर्नुहोस्। हे परमेश्वर, मलाई अझै एकपल्ट मात्र शक्ति दिनुहोस् र म मेरा दुई आँखाका निम्ति यी पलिस्थीहरूमाथि एकैचोटि बदला लिन सकु। तिनले आफ्नो हात मन्दिरलाई थामेका ती दुई बीचका मूल खम्बामा लगाए अनि दाहिने हात एउटामा र देब्रे हात अर्कोमा बलियो गरी राखेर तिनले भने, मलाई पलिस्थीहरू सँगै मर्न दिनुहोस्। तब सिम्सोनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ठेले र मुखियाहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर ढल्यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्दा धेरै मानिसहरूलाई मारे। तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए र तिनलाई लगेर तिनीहरूले तिनको बुबा मानुहको चिहानमा सोरा र एस्तोलको बीचमा तिनलाई गाडे। पलिस्थीहरूको समयमा सिम्सोन 20 वर्षसम्म इजरायलका अगुवा भए।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: नमस्ते श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराका साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर सुलुखुम्बु र हाल दमकमा बस्नुहुने र दमक ज्योति मण्डलीका वरिष्ठ पास्टर नरदोज एन्डी थुलुङको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँले मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर रिभरेन्ड एन्डी नरेन्द्र थुलुङ राई हुँ। मेरो जन्म सोलुखुम्बु जिल्ला स्थित सल्यान गाउँपालिका 9 विक्रम सम्बत 2006 साल असार 22 गति भएको हो। हाल म दमकमा बस्छु र दमक ज्योति मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवा कार्य गरिरहेको छु। म मुन्दुमिन परिवारमा जन्मे र हुर्के। मेरो बाल्यकाल त्यति रमाइलो थिएन। मेरो समयमा गाउँमा स्कुल थिएन, त्यसै कारण गाई बस्तुको गोठालो गरेर बसे। मेरो बुबा डीआर थुलुङ ब्रिटिस आर्मी हुनुहुन्थ्यो। उहाँको परिवारमा पास पाएको कारण विक्रम सम्बत 2013 म पनि मलेसियामा गए र 3 वर्ष त्यही बसी 3 कक्षासम्म स्कुल गएर पढ्ने मौका पाए। 3 वर्षपछि नेपालमा नै फर्कियौ। फेरि पनि पहिला चाहिँ स्कुल थिएन, गोठालो नै गरेर बसे। त्यही समयपछि बुबाले गाउँमा स्कुल खोल्नुभयो र मैले फेरि 3 कक्षाबाट पढाइ सुरु गरे। मैले उमेर गइसकेका बुढा मानिसहरूसँग पनि पढे। मेरो पढाइ राम्रो नभएको कारण मैले पछि उच्च शिक्षामा पढ्न पाइन। मेरो मनमा अशान्ति थियो, म नास्तिकवादी थिएँ। घरभित्रका कुल पितृ देवी देवता र भगवानहरूसँग मेरो आस्था थिएन। म अलिक भौतिकवादी पनि थिएँ, त्यसकारण प्रकृतिको कुराहरू नै सबै कुरा हो भन्ने मान्छे थिए। मैले दुई तरिकाले आत्महत्याको प्रयास पनि गरे। मेरो गाउँ सोलुको नजिकै करिब 4000 मिटर अल्गो एउटा तारे भिर नाउँको पहाड छ, त्यसको टुप्पोमा गएर माथिबाट बुट्टा समातेर यसो तलतिर हेरेको थिएँ। अर्को सोलु खोलाको नाउद्वारा नै सुलखुम्बु जिल्ला भएको हो। त्यो खोलाको पुलमा बसेर पनि हाम फाल्ने प्रयास गरेको थिएँ। मेरो मनमा शान्ति थिएन, अशान्ति भएको कारणले वा हत्या गरेर जीवनमा शान्ति होला भन्ने मेरो सोचाइ थियो। तर त्यो मेरो दुईवटा मनको झगडा भयो। एउटा मनले भन्छ छिटो गर छिटो गर, अर्को मनले भन्छ त्यसो नगर त्यसो नगर, त्यसो गरिस भने तेरो शरीर भिरबाट झरेर टुक्रा टुक्रा हुनेछ र मानिसहरूले बटुल्नेछ, तर तेरो मनमा चाहिँ शान्ति हुने छैन। अर्को नदीमा हाम फालेर चिसोमा डुबी पानीमा निसासिएर ककरिएर मरे तापनि तेरो जो पुल्ने भित्र मनमा छ त्यसले शान्ति पाउँदैन। त्यो मेरो मनमा आयो र मैले हाम फाल्न सकिनँ। त्यो बेलामा मेरो बुबा डीआर थुलुङले प्रभुलाई विश्वास गरिसक्नु भएको थियो। मलाई उहाँले एउटा नयाँ करारको बाइबल र भजन गीतको पुस्तिका पठाइदिनुभयो। म बुबाले खोलेको स्कुलमा पढाउँथे र घरमा पनि परिवारहरूलाई सघाउनु पर्ने भएको कारण दिनमा बाइबल पढ्ने फुर्सद हुँदैन थियो। त्यसैले मैले 1 हप्ता लगाएर राति राति कुपी बत्ती बालेर बाइबल पढेर सके। जब मैले बाइबल पढिसके तब म भित्र भएको अशान्तिलाई थाहा गरेर यसैमा मात्र छुटकारा रहेछ भने मैले जाने, यसरी यसैमा मात्र पापको मुक्ति छ भन्ने थाहा पाएपछि मैले यसु प्रभुलाई अँगाल्छु भने आफै निर्णय गरे। त्यो समयमा त्यति क्रिस्चियनहरू थिएनन्। त्यसपछि मैले प्रार्थना गरे। मेरो प्रार्थना थियो यसु परमेश्वर मेरो पाप क्षमा गर्नुहोस्, तपाईँ मानिसहरूलाई जीवन दिनको लागि आउनुभयो र मरेकाबाट बौरी उठ्नुभयो, तपाईँ जीवित परमेश्वरलाई विश्वास गर्छु र म आजीवन तपाईँलाई पछ्याउने छु। यो 2028 सालको कुरा हो जब मैले यसरी प्रार्थना गरे। मेरो जीवनमा एक अद्भुत घटना घट्यो। मेरो टाउकोबाट कुखुराको जीव मा पर्ने एक किसिमको किरा सुलचुले भन्छन् त्यस्तै सुलचुले शिरदेखि पाउसम्म कुदेर निस्कि गए। हुतात्माहरू कसरी निस्के र जाँदो रहेछ मैले थाहा पाएँ। त्यसपछि मेरो शरीर यति हलुको भयो। मेरो जीवनमा भएका सबै अशान्ति र हीनता बोधहरू सबै हटेर गयो। फेरि खुट्टाबाट करेन्ट पसियो। मैले टाउको सम्म पवित्र आत्माको प्रवेश भएको प्रत्यक्ष महसुस गरे। त्यो समयमा रातको 12 बजेको थियो। त्यसपछि मेरो हृदयमा यति असीमित आनन्द पुखेर आयो। मेरो आँखाबाट हर्षको आँसु झरिरहेको थियो। म उफ्रिए कराए यसु यसु तपाईँ महान यसु भनिरहेको थिएँ। मेरो श्रीमती र ठुली छोरी चाहिँ सुतिरहेका थिए, म चाहिँ एक्लै रमाइरहेको थिएँ। आज पनि म सम्झन्छु यति मिठो आनन्द थियो कि त्यो भन्दा पहिला कहिले पनि त्यस्तो भएको थिएन। 2029 सालको कुरा हो। मेरो श्रीमती गर्भवती भइन्। त्यसलाई गाउँलेहरूले भट्काएर भनेछन् र उसले मसँग भनिन् यो धर्म मान्यो भने त कामी तपाईँ जस्तै तल्लो जातको पानी नछुएको नखाने र सबैले बहिष्कार गर्दा रहेछन्, म मान्दिन, उनीले घृणा गरिन् र इन्कारिन्। यो कुराले गर्दा हामी पति पत्नीको बीचमा आत्मिक बीचमा विवाद भयो। म उनलाई यसुमा पूर्ण रूपमा भरोसा गर्नुपर्छ भनेर भन्थे, तर उनी भनी धामी र राख्नेमा विश्वास गर्ने र तिनीहरूका उपचारको निम्ति जाने गर्थिन्। धामीहरूले यो गाउँमा एउटा महिला नानी जन्माउने बच्चाको आमा मर्दैछ भन्ने हल्ला गरिरहेको थियो। मेरो श्रीमतीको नानी जन्माउने बेला भयो र नानी जन्मियो, तर साथी झरेन। त्यो बेलामा अस्पतालहरू थिएनन्, राम्रो तालिम प्राप्त सुडेनीहरू पनि थिएनन्। त्यसैले महिलाहरूले नै तेल पेटमा लगाएर डोरीमा झुन्डाएर बस लगायो। त्यसको 3 घण्टा पछि उनीको मृत्यु भयो। राई जातिको जो कोही पनि रुखबाट वा भिरबाट लडी परेका लासलाई कसैले छुदैनन्, त्यसलाई राई भाषामा उच्चो भन्छन् र त्यसलाई अङ्कुशले तानी लगेर नजिकै खाल्डो खनेर गाड्छन्। नानी जन्मदा महिलाको मृत्यु भएमा त्यसलाई म मम्मी भयो भन्छन् र त्यसलाई पनि जो कसैले छुदैन र बोक्दैन पनि केटीलाई चढाएको थोक खाने बुढापाका र नानी जन्माउने उमेरका जवानहरूले छुदैनन्। बीचको आधा उमेर भएकाहरूले मात्र छुने बोक्ने गर्छन्। गाउँमा सबैतिर यो कुरा हल्ला भयो। मेरो वंश आफन्त र छरछिमेकीहरू सबैजना आउनुभयो। बुढापाकाहरू भन्छन् जवानहरूले उठाउनु पर्छ, जवानहरूले भन्छन् बुढापाकाले उठाउनु पर्छ। यसो गर्दै 6-7 घण्टासम्म कसैले पनि लासलाई उठाएनन्। लासलाई नउठाउनको 2 कारण थियो। पहिलो, त्यो अवस्थामा मृत्यु भएको थियो भने दोस्रो, म क्रिस्चियन भएको थिएँ। सबैले मलाई राईकै परम्परामा लैजाने र फर्केमा सबैले साथ दिने मनसाय थियो। त्यसपछि मलाई एकदमै दुःख लाग्यो। संसारभरिमा सबैभन्दा दुःख पाउने मध्येमा एक म पनि पर्छु होला। त्यो समयमा मेरो भन्ने कोही पनि थिएन, मात्र परमेश्वर प्रभु हुनुहुन्थ्यो। म एक सहायक

19-23 वर्षको उमेरमा आफ्नो श्रीमतीसँग बिछुट हुँदाको कसलाई को रमाइलो लाग्छ र म रोइरहेको थिएँ। मेरो पीडा मसँग थियो। मैले आफ्नो आँखाबाट आँसेको थिएँ। त्यसपछि मैले उठेर भने बाजेको छु, बडा बडी, काका काकी, आफन्त, नातिदार र छर छिमेकी, तपाईँहरू मेरो दुःखमा मलाई सान्त्वना दिन आउनु भएको हो भने मैले अहिलेसम्म सोचेको थिएँ, तर होइन रहेछ। तपाईँहरूले त मेरो तमासा हेर्न पाउनु भएको रहेछ। अब मलाई तपाईँहरूको खाँचो परेन र तपाईँहरू जानुहोस्। मेरो श्रीमतीलाई डोकोमा लगाएर कोदालो र झम्पर बोकेर बारीमा खाडल खरी पुर्याइदिन्छु। यति चाहिँ म आफै पनि गर्न सक्छु। मैले चुनौती दिएर फेरि पनि भने तपाईँहरू यतिका मानिसहरू गइहाल्नुहोस्। मेरो तमासा हेरिसक्नुभयो। बाइबलले भन्छ मानिस जन्मेपछि एक दिन मर्नै पर्छ। मेरो श्रीमतीले त मर्न जानिन रहेछन्। तपाईँहरूको त जवान छोरा छोरी बुहारी र नाति नातिनाहरू मर्दैनन् होला। त्यसपछि मेरो दौतारीको एकजना जवान उठेर भन्यो, नमर्ने को छ, म बोक्छु भनेर बल्ल उठ्यो। र त्यसपछि मेरै नजिकको काका पर्ने उठ्नुभयो र बिस्तारै भन्नुभयो, हामी बोक्छौ। त्यसपछि चाहिँ सबैले साथ दिए। लास उठाउने बेलामा नानीलाई यसो हेर्दा जीवितै थियो, तर त्यो रोएको थिएन। नानीलाई दिदी बहिनीहरूले नाल काटेर सम्हालिएर उसको नाउँ मेरो बुबा एन्डी थुलुङले पछि लाजरस थुलुङ राखिदिनुभयो, जो मृत्युबाट उठेको थियो। मेरो बुबा धरानतिरै बस्नुहुन्थ्यो। यो खबर सुनेपछि रातारात आउनुभयो। उहाँहरूले मलाई बाइबलबाट धेरै सन्तानहरू दिनुभयो। मलाई त्यस ठाउँमा बस्न मन लागेन र हामीहरूलाई पनि उहाँले धराने झार्ने भन्नुभयो। त्यो समयमा दुधदानी पनि थिएन। छोरोलाई पाउडर दुध खुवाएर दुःखले हुर्कायौं। अहिले ती दुवै छोरा र छोरीहरू बुद्धिमानी र आत्मिकी छन्। म तिनीहरूलाई हेर्छु र परमेश्वर धन्यवाद दिन्छु। छोरो लाजलासलाई हुर्काउनमा मेरो आमा हरिशुभ थुलुङको ठूलो भूमिका र योगदान रहेको छ। उहाँ अहिले 95 वर्षको हुनुहुन्छ। मैले 2029 सालमा गाउँ छोडी 2030 सालमा नयाँ गाउँ मण्डली पोखरामा पास्टर स्वर्गीय दाउद मसी उहाँको बेलामा एनसीएफको भिजिटिङ पास्टर हुनुहुन्थ्यो। उहाँका हातद्वारा वैशाख 1 गते दिनमा पानीको बप्तिस्मा पनि लिएँ। त्यसपछि उहाँसँगै 3 गते काठमाडौँ गएँ र मैले हप्ता दिन जति ज्ञानेश्वर नेपाल साई मण्डलीका वरिष्ठ पास्टर डुबरकाथकसँग समय बिताएँ। मैले सुरुमा नै राम्रो व्यक्तिसँग संगति गर्न पाएको थिएँ। त्यो समयमा पूर्व नेपालमा 30-35 जना जति विश्वासीहरू पनि थिएनन् र झापा जिल्लामा त एउटै पनि थिएन। मेरो घरबाट मेरो आमा र भाइबाट संगति सुरु गर्यो र त्यही संगति नै आज ज्योति मण्डली भएको छ। विभिन्न स्थानहरूमा बढ्दै गयो र सबै अगुवा तथा विश्वासीहरू मिटिङ बसेर आजबाट तपाईँ पास्टर हो भनी प्रार्थना गरेर घोषणा गर्नुभयो। पछि मैले नै मण्डलीमा एल्डर र डिकनको अभिषेक गरी र मण्डलीको सानो अभिषेक 2040 साल कार्तिक 20 गते भएको थियो। 2040 सालतिर धेरै नै सतावटहरू आयो। एकजना मगर जाति विश्वासी दाजुको अन्त्येष्टिमा मरम केही साथीहरूलाई धर्म परिवर्तन मुद्दामा समाएँ र हिरा साथमा राखेर कुटे पनि। त्यसपछि 12 दिनपछि दरौटी राखेर निस्क्यौं। 5 वर्षसम्म मोरङ जिल्ला अदालत, अञ्चल अदालत, धरान झापा जिल्ला अदालतसम्म परमेश्वरको प्रचार प्रसार गर्यो। यसरी जति सतावटहरू भए तापनि हामीहरूले मण्डलीको काम र शिशु मण्डलको काम छोडेनौ, निरन्तर गरि नै रह्यौं। एनसीएफमा हामीहरू अधिराज्यभरिमा 100 मुद्दामा 400 जनाले मुद्दा खोपिरहेका थियौं भने 39 जना जेलमा थियौं। त्यति मध्येमा 6 जना दिदी बहिनीहरू थिए। एकजनाले त जेलमै छोरी पनि जन्माए र शिशुको नाउँ सम्झना राखेका थिए। मैले सुरुदेखि नै परिवार र समाजबाट सतावट र परीक्षाहरू भोग्दै आएको हुनाले पछि त मलाई खासै दुःख लागेन, हल्का हल्का नै लाग्यो। मेरो 19 वर्षमा विवाह भयो र पहिलो सन्तानको रूपमा छोरी सुशीला जन्मिन्। दोस्रो सन्तान छोरो छापाहा, जसको अर्थ फैलिने राजा, 6 महिनाको हुँदा मृत्यु भयो। तेस्रो छोरो पास्टर लाजरसको जन्म हुँदा श्रीमतीको मृत्यु भएको थियो। त्यसपछि मेरो दोस्रो विवाह माया गुरुङसँग 2031 सालमा क्रिस्टियन विधिमाने भयो। उनीबाट 3 छोराहरू अमाइलो समुल, साइलो आनन्द र कान्छो अनन्तको जन्म भयो। जेठो र माहिलोको नाउँ बाइबलबाट भएको कारण जन्मदर्ता र नागरिकता लिँदा सचिव र अधिकृतले दिन मानेनन्, त्यसैले मैले सफाई दिए। लाजरस भनेको अलिक साहित्यिक शब्द हो सर। स्त्रीहरू लजाएर बोल्दा हाँस्दा रमाइलो, मिठो र रसिलो महसुस हुन्छ। त्यही लाज सर मिलेर लाजरस भएको हो र समय पनि त्यस्तै हो। सामु अगाडि सामुन्ने एल भनेको अङ्ग्रेजी एल सँगै राख्दा समय भयो। यसरी बल्ल नागरिकता लिन सफल भएका थियौं। मेरो दुःख देखेर श्रीमतीले सल्लाह दिन संस्थाका दाईहरूसँग उनीहरूको पुरानो बाइक माग्दा लिन्थ्यो कि। मैले भने म
कसैसँग माग्दिन, मैले सेवा गरेको प्रभुले पुरा नै होइन नयाँ नै पठाइदिनुहुन्छ। सुमन शर्मा दाई मलाई भेट्न दमक आउनुभयो र मेरो घर हेर्ने इच्छा गर्नुभयो। त्यस बेलामा बाटो राम्रो थिएन र साधन पनि थिएन। मेरो हिरो साइकलमा राखेर उहाँलाई 9 किलोमिटर तल मेरो घरमा पुर्याए। भोलिपल्ट त्यसरी नै अझै मुस्किलसँग उकालोमा चलाएर ल्याए। त्यो समयमा पूर्वाञ्चल शिशु मचा दावाको अभियान जोड तोडका साथ चलिरहेको थियो। सुमन शर्मा दाईले विचार गर्नुभएछ, मोटर बाइक भए अझै धेरै राम्रो सेवा गर्न सक्थे होला। उहाँले अरू मित्रहरूसँग कुरा राखिदिनु भएछ र मैले 2051 सालमा सोरुमबाट RX बाइक प्राप्त गरे। त्यसले शिशु मचा दावा समाप्त गर्न सहयोग भयो। त्यो बाइक मैले 12 वर्ष चलाए। मोटर बाइक पुरानो भइसकेको थियो। जवान भाइहरूको मोटर बाइकको अगाडि मेरो पुरानो र होचो थियो। त्यसैले अरूले भन्थे गुरुबाको बाइक भएन अर्को किन्नुपर्छ, तर मसँग पैसा थिएन। 2010 सालको कुरा हो। TNT सेमिनार भेरिटार हिमालयन होटलमा भएको थियो। हामी सहभागीहरूले आफै तालिम लिन्थ्यौँ र आफ्नो मण्डलीमा सिकाइन्थ्यो र रिपोर्ट पनि पर्यो। ब्रेकमा बाहिर गएको बेलामा प्रभु बोल्नुभयो, आज मैले दिइसकेको छु। म अचम्म परे। कक्षा कोठामा रिपोर्ट पछि सबैले प्रार्थनामा विषय मागे। मैले पनि प्रार्थना विषय राखेँ। मेरो बाइक पुरानो र धेरै तेल खाने भयो, त्यसैले अलिक राम्रो कन्डिसनको बाइकको लागि प्रार्थना गरिदिनुहोस्। त्यसको 9 दिनमा काठमाडौँबाट मेरो हरियामा रातो बाइक आइपुग्यो। हालेलुया। त्यस बाइकको सहारामा मैले झापा, मोरङ, सुनसरी, इलाम र 5 थर जिल्लाहरूमा सेवा गर्न सजिलो भयो। परमेश्वरलाई धन्यवाद होस्। यति मदन दाई मेरो बाइकमा चल्नु भयो। बाइकको ठिक कन्डिसन पाउनु भएन र उहाँले मर्मत गर्न पनि रकम दिनुभयो र भन्नुभयो मेरो साथीहरूसँग कुरा गरेर नयाँ बाइक अङ्कललाई किनिदिन्छु। 2014 125cc साइन बाइक सोरुमबाट पाएँ र मैले पनि पुरानो बाइक मर्मत गरेर शिविरको पास्टर LB लेप्चालाई दिएँ। पास्टर साथीहरूले प्रश्न गर्छन्, पुरानो बाइक के गर्नुभयो? एकजना पास्टरलाई दिएँ। कतिमा बेच्नु भयो? मैले सित्तैमा पाएँ, सित्तैमा दिएँ। पहिला म NCF प्रचारक भएर काम गरे। 2046 सालमा केन्द्रको उपाध्यक्ष भए। सचिव चाहिँ तीर्थ थापा हुनुहुन्थ्यो। त्यति बेलासम्म म अफिस थिएन र सबै झोलामा नै कामहरू हुन्थ्यो। त्यस बेलाबाट अफिस कोटा खोजेर अफिस बनायौ। पहिला पूर्वाञ्चल शिशु मचा दावामा मलाई नै परमेश्वरले दर्शन दिनुभयो र 2048 सालमा सुरु गर्यौ। त्यसको उद्देश्य चाहिँ परमेश्वरको शिशु मचा सहर र मधेसहरूमा मात्र नभएर गाउँ गाउँमा पनि पुग्नु पर्छ। त्यसैलाई मध्यनजर गरेर शिशु मचा दावा पनि स्थापना गर्यौ। 7 वर्षसम्म प्रति वर्ष 150 जनालाई मण्डलीमा नै तालिम दिएर प्रचार प्रसारमा पठायौ र आज यसैको परिणाम पूर्व नेपालमा धेरै भन्दा धेरै मण्डलीहरूको स्थापना भइरहेका छन्। त्यही समयपछि इसाई समाजको पनि आवश्यकता महसुस गर्यौ। त्यसैले दमक इसाई समाज 2053 सालमा सुरु गर्यौ। त्यसपछि झापा इसाई समाज र नेपाल क्रिस्चियन समाज पनि गठन भए। अहिले TNT भन्ने तालिम 2 दिनमा एउटा पुस्तक सिकाउँछु। 8 वटा सेमिनारमा बाइबल सकिन्छ। म इबी होम कन्सर्ट INN बाइबल सोसाइटी जस्ता NGO बोर्ड मेम्बर भए भने पूर्वाञ्चल इसाई समाजका संयोजक र अध्यक्ष भएर सेवा गर्ने मौका पाएँ। मलाई परमेश्वरले अहिले शान्ति, आनन्द, नयाँ र अनन्तको जीवन दिनुभएको छ। सबैजना मेरा छोराछोरीबाट पनि सन्तुष्टि छु। म बाचिन्जेलमा मेरो अन्तिम ससम्म मेरो परमेश्वर मलाई सहारा दिने, मेरो दुःख कष्टमा मलाई हेरचाह गर्ने मेरो आशा भरोसा मेरो परमेश्वरमा नै छ, प्रभु येशूमा छ।

0: अवस्था श्रोता आज मेरो निर्धारित समय सकिएको छ। यस्तै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषित बनाउने जीवन गवाही छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908166 6085908136, इमेल एड्रेस हो raimartha8080@gmail.com, फेसबुक हो मार्था रेजेनिसी।
1: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल

0: नेपालगञ्ज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। प्रिय श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको नम्रताको विषयमा हेर्नेछौ। सामान्यतया नम्रता भन्नाले आफैलाई अति नरम र लचिलो बनाएर अरू व्यक्तिसँग प्रस्तुत हुनु भन्ने बुझिन्छ, र यो गुण हरेक व्यक्तिमा हुनु अति आवश्यक छ। नम्रता मानिसको एक सर्वश्रेष्ठ गुण हो, जसले मानिसलाई समाजमा असल सम्बन्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। हो श्रोता, यही नम्रताको सम्बन्धमा येशु ख्रीष्टको नम्रताको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, आउनुहोस्, येशु ख्रीष्टको नम्रतालाई बाइबलले कसरी पुष्टि गर्दछ अनि उहाँ एउटा परमेश्वर भइकन पनि मानिसको लागि किन उहाँ नम्र हुनुभयो त आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर आज तपाईँ हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आध्यात्मिक लाभ उठाइराख्नु भएको छ। अनि हाम्रो यस कार्यक्रमको उद्देश्य तपाईँहरू सबैजनाले प्रभु येशूमाथि विश्वास गरिकन साँचो मुक्तिलाई अनुभव गर्नुहोस् भन्ने हो, र हामी चाहन्छौ कि प्रभु येशूले जुन तरिकामा हामीलाई प्रेम गर्नुभयो, प्रभु येशूले जुन तरिका हामीलाई जीवन दिन खोज्नुहुन्छ, त्यो सबै कुरा चाहिँ हामी सबैले अनुभव गरौं र प्रभु येशूको आशिषलाई हाम्रो जीवनमा लिन सकौं। अनि आज यसरी तपाईँको बीचमा फेरि एउटा विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुशी छु, र हाम्रो महान परमेश्वर जसले यावत थोकहरूलाई बनाउनुभयो, जसले दृश्य र अदृश्य सम्पूर्ण कुराहरूलाई रचना गर्नुभयो, उहाँलाई म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु।

प्रिय श्रोता मित्रहरू, आज म तपाईँहरूको बीचमा फिलिप्पी 2:6-11 बीचको खण्ड हेर्न चाहन्छु। बाइबलमा प्रेरित पावल नामको एकजना व्यक्तिले लेखेको एउटा पत्र रहेको छ, जसलाई चाहिँ हामी फिलिप्पीको पुस्तक भनेर भन्दछौ। अनि यसै योभन्दा अगाडि पनि मैले तपाईँलाई बताएको थिएँ, बाइबल एकदमै अद्भुत पुस्तक हो र त्यहाँ हामीले हेर्यौं भने 66 एकदमै अचम्मका प्रकारका पुस्तकहरू हामी पाउँदछौ। अनि ती मध्ये एउटा पुस्तकको नाम रहेको छ फिलिप्पी। अनि आज त्यसैको एउटा खण्डबाट म तपाईँहरूको बीचमा चाहिँ प्रभु येशूको नम्रता भन्ने शीर्षकमा केही कुरा बताउन गइराखेको छु। अनि नम्रता भन्दाखेरि हामी के बुझ्छौ त, नम्रता भनेपछि व्यवहारमा र बोलीमा एकदमै आफू होच्याइनु अथवा आफैलाई एकदमै शिष्टतापूर्वक प्रस्तुत गर्नु भन्ने अर्थ चाहिँ लाग्दछ। अनि हामी सबैको एउटा स्वभाव छ कि हामी तिनै व्यक्तिहरूलाई रुचाउँछौ, हामी तिनै व्यक्तिहरूलाई प्रेम गर्छौ जो चाहिँ एकदमै नम्र स्वभावका हुन्छन्। तर नम्रता संसारमा भेट्नु त्यति सजिलो कुरा पनि छैन। हामी देख्दछौ आजभोलिको समाजमा छन् जसै हामी विकसित भइ राखेका छौं, जसै धेरै कुराहरूमा हामीले प्रगति गरिराखेका छौं, मानिसको स्वभाव एकदमै खस्रो टाइपको खस्रो प्रकारको हुँदै गइराखेको छ। अनि मानिस चाहिँ जति माथि बढ्छ नम्रता चाहिँ त्यति हराउँदै जान्छ अरे भन्ने पनि हामी समाजमा भनाइरहेको कुरा हामी पाउँदछौ। तर हामी आज हेर्नेछौ येशू ख्रिस्टको नम्रताको विषयमा। जब येशू ख्रिस्टको विषयमा म तपाईँलाई बताउँदैछु, तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ यो हो कि येशू ख्रिस्ट चाहिँ एकदमै नम्र स्वभावको व्यक्ति हुनुहुन्छ। उहाँ एकदमै नम्र स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो जसले चाहिँ अचम्मका कामहरू गर्नुभयो। अनि पक्कै पनि येशू ख्रिस्टको त्यो नम्रताको जो स्वभाव छ, जो नम्र स्वभाव छ, त्योबाट आज हामी 21 शताब्दीका व्यक्तिहरूले पनि केही न केही शिक्षा चाहिँ लिन सक्छौ। हामी केही कुराहरू हेर्नेछौ फिलिप्पीको पुस्तक 2:6-11 भनिकन, जसो मैले तपाईँलाई पहिल्यै पनि बताएको छु। यहाँ यस्तो लेखिएको छ, तपाईँहरू सबैले ध्यान दिइकन यसलाई सुनिदिनुहोस् भन्ने म विनम्र अनुरोध गर्दछु। यहाँ यस्तो लेखिएको हामी पाउँदछौ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्मै अर्थात क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु

0: नि स्वीकार गर्नुपर्छ। यस पढिएको वचनबाट महान परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको होस्। अनि यहाँ सबभन्दा पहिले हामीले हेर्यौं भने येशू ख्रिस्टको नम्रताको विषयमा हामी देख्न सक्दछौ। यहाँ भनिएको छ परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म आज्ञाकारी रहनुभयो भन्ने कुरा यहाँ बताइएको हामी पाउँदछौ। प्रिय श्रोता मित्र, तपाईँले यो खण्डलाई मैले पढेको कुरालाई ध्यान दिएर सुन्नु भएको छ भने यहाँनिर चाहिँ येशू कति नम्र हुनुहुन्थ्यो अनि उहाँले कसरी नम्रताको साथमा जीवन बिताउनु भयो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा उल्लेख गरेको कुरा हामी पाउँदछौ। नम्र भएर जिउनु त्यति सजिलो कुरा छैन, नम्र भएर जीवन यापन गर्नु हाम्रो लागि अति नै चुनौतीको कुरा हुन्छ। यदि हामी कसैलाई केही दुई चार शब्दहरू भनिदिउ, कसैलाई चोट पुर्याउने शब्द हामीले प्रयोग गरिदियौं भने त्यो व्यक्तिले बदलामा उसलाई आफूलाई जति चोट लागेको छ त्यसको दोब्बर उसले बदला लिने कोसिस चाहिँ गर्छ। आज किन संसारमा हत्या हिंसा बढ्दैछ, आज किन संसारमा वैमनस्यताले धेरै ठूलो विकराल रूप लिएको छ, आज मानिसले मानिसलाई किन मानिसको दृष्टिकोणले हेर्दैन, यसको एउटा कुरा चाहिँ हो किनकि मानिसमा नम्रता भन्ने कुराको एकदमै कमी भएको छ। धेरै जनाहरूले नम्र जीवन जिउन चाहँदैनन्। किनभने हामी आफैमा गर्व गर्दछौ, हाम्रो यो जीवनप्रति गर्व गर्दछौ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि हामीसँग वास्तवमा स्थायी केही पनि छैन। आज तपाईसँग जे छ त्यो एउटा तुवालो जस्तो हो, त्यो एउटा कुहिरो जस्तो मात्रै हो, वा त्यो एउटा हराई जाने वस्तु जस्तो मात्रै हो जो तपाईसँग केही क्षणभरको लागि मात्रै छ, आज मात्रै छ। तपाईँको मान मर्यादा, तपाईँको धन सम्पत्ति, तपाईँको इज्जत, तपाईँसँग भएको पैसा, तपाईँका सम्पूर्ण कुराहरू केवल आज वा भोलि मात्रै तपाईँसँग रहन्छन्। यस्तो समय आउनेछ जुन बेला तपाईँले ती सबै कुराहरू चाहिँ गुमाउनुहुनेछ। हामीसँग जे कुरा छ अर्थात तुवालो जस्तो कुराहरू, हराई जाने कुहिरो जस्तो कुरा हामीसँग भए तापनि त्यही कुरामा हामी गर्व गरेर बसिराखेका हुन्छौं, त्यसैमा घमण्ड गरेर हामी जिइराखेका हुन्छौं, जसको कारणले हामी नम्र जीवन जिउन सक्दैनौ। हामीसँग भएको धन पैसाकोमा हामी घमण्ड गर्छौं जो एक दिन हराएर जानेछ, हामीसँग भएको ट्यालेन्टमा हामी घमण्ड गर्छौं जो नयाँ नयाँ ट्यालेन्टहरू आए भने, नयाँ प्रतिभाशाली व्यक्तिहरू आए भने हाम्रो प्रतिभाको कदर हुने छैन। यी सबैका बावजुद पनि हामी आफैमा घमण्ड गरिराखेका हुन्छौं। हामीसँग कुनै पनि कुरा स्थायी छैन। म तपाईँलाई दावी गरेर भन्न सक्छु हामीले जे पनि पाएका छौं यी सबै कुरा एकपटक निश्चय रूपमा नै हराएर जानेछन्। कुनै पनि कुरा स्थिर वा स्थायी चाहिँ यो दुनियाँमा छैन, सबै कुराहरू बदलिन्छन्। अनि त्यो अर्थमा चाहिँ हराई जाने कुरामा पनि हामी घमण्ड गर्छौं र आफैलाई नम्र तुल्याउँदैनौ। तर तपाईँ यहाँ येशू ख्रिस्टको बारेमा विचार गर्नुहोस् जो महान परमेश्वर हुनुहुन्थ्यो, जसमा यहाँ भनेको छ सबभन्दा पहिले परमेश्वरको स्वरूपमा भएर पनि वा मानिस होइन तर स्वर्गमा परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, परमेश्वरको बराबरी हुनुहुन्थ्यो, वहाँ आफैमा परमेश्वरका सम्पूर्ण क्वालिटिजहरू, सम्पूर्ण गुणहरू, सम्पूर्ण स्वभावहरू उहाँमा चाहिँ थिए। त्यसको बावजुद पनि जब हामी येशूको बारेमा विचार गर्छौ यहाँ भनिएको छ उहाँले आफैलाई होच्याइकन कमाराको एउटा नोकरको रूप धारण गरेर मनुष्य भएर एउटा मानिस बनेर उहाँ चाहिँ जन्मनुभयो। त्योभन्दा अगाडि भनेको छ मृत्युसम्म अर्थात क्रुसको मृत्युसम्म उहाँ आज्ञाकारी रहनुभयो। योभन्दा ठूलो नम्रताको उदाहरण यो संसारमा अरू के हुन सक्छ? यदि तपाईँले नम्रताको उदाहरण खोजिराख्नु भएको छ, सबभन्दा नम्र व्यक्ति को थियो यो संसारमा भने हेरिराख्नु भएको छ भने येशू ख्रिस्टभन्दा बाहेक तपाईँले अर्को व्यक्ति देख्नुहुने छैन। पक्कै पनि येशू ख्रिस्ट नै हाम्रो लागि नम्रताको, नम्र जीवनको सबैभन्दा उत्कृष्ट नमूना हुनुहुन्छ। अनि आज कति व्यक्तिहरूले येशू ख्रिस्टलाई विभिन्न दृष्टिकोणले हेर्दछन्। कति व्यक्तिको लागि येशू ख्रिस्ट एउटा महान शिक्षक हुनुहुन्छ, कति व्यक्तिको लागि येशू ख्रिस्ट एउटा परमेश्वर हुनुहुन्छ, कति व्यक्तिको लागि येशू ख्रिस्ट एउटा आदर्श नमूनाको जीवन जिउने एउटा व्यक्ति हुनुहुन्छ। यी सबैका बावजुद पनि यी सबै कुरालाई म नकार्दिन, हो उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ एउटा आदर्श व्यक्ति पनि हुनुहुन्छ, उहाँ एउटा महात्मा पनि हुनुहुन्छ, उहाँ एउटा महान शिक्षक पनि हुनुहुन्छ। त्यसको बावजुद चाहिँ चाहिँ येशु सबैभन्दा नम्र व्यक्ति पनि हुनुहुन्छ। यदि आज हामीले आफैलाई नम्र तुल्याइकन येशु ख्रिस्टको बारेमा जाँच्ने प्रयत्न गर्यौं भने, येशु ख्रिस्टको विषयमा अझै धेरै कुराहरू बुझ्ने कोशिश गर्यौं भने, हामीले यो पाउनेछौ अन्तिममा हामी उहाँको चरणमा हुनेछौं। जस्तो यहाँ अगाडि भनिएको छ, त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यो पवित्र बाइबलको वचन हो। पवित्र बाइबलका वचनहरू चाहिँ ऐतिहासिक रूपमा विभिन्न तरिकामा पुष्टि भएका छन्। हामी विश्वास गर्दछौ बाइबल चाहिँ परमेश्वरको वचन हो अनि महान ईश्वरको वचनले यो दावी गरेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आज तपाईँ र मेरो सामान्य यो प्रश्न छ कि तपाईँले त्यो नम्र व्यक्ति येशु ख्रिस्टलाई, कि तपाईँले त्यो सबैभन्दा नम्र ईश्वर येशु ख्रिस्टलाई तपाईँको मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ? हाम्रो सामान्य यो प्रश्न रहेको छ। जस्तो यहाँ भनेको छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। अनि आज संसारमा सबैभन्दा ठूलो जनसंख्या चाहिँ ख्रिस्टियनहरूको जनसंख्या रहेको छ। विश्वका थुप्रै देशहरूलाई चाहिँ क्रिस्टियन देशको रूपमा घोषणा गरिएको छ। आज संसारका यत्रा मानिसहरूले, संसारका यत्रा देशहरूले चाहिँ किन येशु ख्रिस्टलाई पछ्याए होलान्? हाम्रो मनमा यो प्रश्न आउनुपर्छ। यदि हामी जब यो कुरामाथि विचार गर्छौं, हामी यति पाउँछौं कि येशु ख्रिस्टको जीवन चाहिँ पछ्याउनको लागि सबैभन्दा उत्तम जीवन रहेको छ। जब तपाईँले आफैलाई नम्र तुल्याइकन, जब तपाईँले भन्नुहुन्छ प्रभु मलाई तपाईँको खाँचो छ, म एउटा पापी हुँ, मैले मेरो जीवनमा तपाईँप्रति पाप गरेको छु, मेरो जीवनमा तपाईँको खाँचो छ प्रभु, जब तपाईँ यो कुरा भन्नुहुन्छ र प्रभुको चरणमा जानुहुन्छ, उहाँले तपाईँले विगतमा गरेका सम्पूर्ण पापहरूलाई हिसाब नराखिकन, विगतमा तपाईँले जति सुकै ठूला अपराध गरे तापनि, विगतमा तपाईँले जति सुकै ठूला पाप गरे तापनि, उहाँले तपाईँलाई आफ्नो छोराको रूपमा स्वीकार गर्नुहुन्छ, किनकि उहाँ नम्र हुनुहुन्छ। हाम्रो प्रभु येशू अति नै नम्र हुनुहुन्छ। उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ, उहाँले तपाईँलाई स्वीकार गर्नुहुनेछ, तपाईँको सबै पापहरू उहाँले धुनुहुनेछ। केवल अहिलेको जीवनमा तपाईँले प्रशस्त आशिष दिनुहुनेछ। हामी भन्दछौ क्रिस्टियन जीवन चाहिँ आशिषको जीवन हो। हामी क्रिस्टियनहरू चाहिँ एकदमै आशिषमय तरिकामा हामी जिउने व्यक्तिहरू हौ। किन? किनकि हामीसँग महान येशू हुनुहुन्छ। यदि तपाईँले येशू ख्रिस्टलाई ग्रहण गर्नुभयो भने तपाईँको सामुन्ने पनि यो मौका रहनेछ र तपाईँले प्रभु येशूलाई तपाईँको जीवनमा पाउनुहुनेछ। उहाँले तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। तपाईँका जीवनका सबै पक्षहरूमा प्रभुले तपाईँलाई निरन्तर आशिष दिनुहुनेछ। यसको लागि हामीले गर्न आवश्यक कुरा चाहिँ यही हो कि प्रभु मेरा पापहरूलाई क्षमा गरिकन मलाई तपाईँको सामुन्ने लिनुहोस्। तपाईँभन्दा नम्र, तपाईँभन्दा उत्तम अर्को कुनै साँचो ईश्वर छैन। यो संसारमा यदि कोही ईश्वर छ भने तपाईँ प्रभु नै हुनुहुन्छ। अनि यो कुरा मैले कुनै भावनात्मक तवरमा मात्रै भनेको होइन, वा मैले भन्नुको पछाडि चाहिँ यसको कुनै तथ्य नै नभएको कुरा चाहिँ होइन। मैले जे तपाईँलाई घोषणा गर्दैछु यो तथ्यगत कुरा हो। यो कुनै भावनात्मक रूपमा आधारित रहेको कुरा मात्रै होइन। प्रभु येशु बाहेक अर्को कुनै नम्र व्यक्ति यो संसारमा छैन र उहाँभन्दा उत्तम नमूना यो संसारमा अर्को कोही पनि छैन। यदि तपाईँ र हामी यो जीवनमा आशिष पाउन चाहन्छौं, यदि तपाईँ र हामी यो जीवनमा उत्तम नमूना खोजिराखेका छौं, यदि हामी कसैलाई हेरेर जिउन चाहन्छौं भने हामीले येशु ख्रिस्टलाई हेरेर जिउनु पर्छ। उहाँभन्दा बाहेक अर्को कुनै रोल मोडल, हामीले पछ्याउन लायकको उदाहरण यो संसारमा चाहिँ छैन। आज मान्छेले, कतिले सलमान खानलाई हेरिराखेका छन्, कतिले शाहरुख खानलाई हेरिराखेका छन्, कतिले विभिन्न आफ्ना तरिकामा विभिन्न कलाकारहरूलाई, विभिन्न सेलिब्रेटीहरूलाई हेरिराखेका छन्। उनीहरूलाई आफ्नो नमूना बनाउन चाहन्छन्, तर तिनीहरूको जीवनमा पनि खोट रहेको छ। ती सेलिब्रेटीहरू, ती हस्तीहरूको जीवनमा पनि विभिन्न कमजोरीहरू रहेका छन्। तिनीहरू पनि विभिन्न समयमा चुक्ने गर्दछन्। तर जब तपाईँ येशु ख्रिस्टको बारेमा विचार गर्नुहुन्छ, तपाईँहरू सबैलाई आजको यो समय मेरो अनुरोध छ, तपाईँले बाइबलमा पढ्नुहोस्। बाइबलमा मत्ती, मर्कुस, लुका र योहन्ना नामक यी चारवटा पुस्तकहरूमा येशु ख्रिस्टको जीवन एकदमै अक्षर छ बयान गरेको हामी पाउँदछौ। जब तपाईँले यी खण्डहरूमा हेर्नुहुन्छ, येशु ख्रिस्टलाई एकदमै असल तरिकामा त्यहाँ हामी उल्लेख गरेको पाउँदछौ। उहाँको जीवनको विषयमा सठिक जानकारी हामी त्यहाँ पाउँदछौ। तपाईँले विश्वास गरिकन त्यसलाई पढ्नुहोस् भनेर म भन्दिन, तपाईँले त्यसलाई प्रत्येक कोणबाट प्रत्येक कुना कुनाबाट तपाईँले त्यसलाई विश्लेषण गर्नुहोस् अनि तपाईँले अन्तिममा पाउनुहुनेछ कि वास्तवमा येशू ख्रिस्ट भन्दा उत्तम अर्को कुनै व्यक्ति चाहिँ यो संसारमा रहेनछ जसले हामीलाई हाम्रा पापहरूबाट बचाइकन हामीलाई मुक्ति दिन सक्नुहुन्छ, हामीलाई आनन्द दिन सक्नुहुन्छ, हामीलाई शान्ति दिन सक्नुहुन्छ। त्यो केवल येशू ख्रिस्ट नै हुनुहुन्छ। अन्तिममा तपाईँहरू सबैलाई मेरो अनुरोध छ, त्यो नम्र व्यक्ति, त्यो नम्र ईश्वर जसले स्वर्ग छोडेर यो संसारमा तपाईँ र मलाई बचाउनको लागि आउनुभयो, उहाँमाथि विश्वास गर्नुहोस्। मेरो व्यक्तिगत अनुरोध तपाईँलाई यही छ, मैले येशू ख्रिस्टमाथि विश्वास गरेको छु अनि येशू ख्रिस्टले मेरो जीवनलाई बदलिनु भएको छ, परिवर्तन गर्नुभएको छ, उहाँले मलाई नम्र तुल्याउनु भएको छ, उहाँले उहाँको महिमाको लागि मलाई प्रयोग गरिराख्नु भएको छ। यस्तै प्रकारको अनुभव जब तपाईँले येशू ख्रिस्टमाथि विश्वास गर्नुहुन्छ तपाईँले पाउनुहुनेछ। अनि आजको यस कार्यक्रमबाट तपाईँ सबैलाई म अनुरोध गर्न चाहन्छु, प्रभु येशूलाई तपाईँको जीवनमा आउने मौका दिनुहोस्। उहाँ ढोकामा आएर उभिराख्नु भएको छ, तपाईँको हृदयको ढोकामा आएर तपाईँसँग बातचित गर्न चाहनुहुन्छ, तपाईँसँग मित्रता गाँस्न चाहनुहुन्छ। तर प्रश्न यही हो कि तपाईँले तपाईँको हृदयको ढोका चाहिँ येशू ख्रिस्टको लागि तयार गर्नुभएको छ कि छैन। सबैलाई मेरो अनुरोध छ, तपाईँको हृदयको ढोका खोलिदिनुहोस्, येशूसँग संगति गर्नुहोस्, येशूसँग मित्रता गाँस्नुहोस्। तपाईँको जीवनको सबैभन्दा उत्तम मित्र उहाँ बन्नुहुनेछ, जसले तपाईँलाई यो जीवनमा पनि प्रशस्त आशीर्वाद दिनुहुनेछ र साथै मृत्यु पछिको त्यस अनन्त यात्रामा पनि उहाँ तपाईँ सँगै हुनुहुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशिष दिनुभएको छ। धन्यवाद।
1: धन्यवाद दाईहरूलाई। साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले धेरै महत्वपूर्ण शिक्षा पाउनु भएको छ। श्रोता, संसारका हरेक पापी व्यक्तिको निम्ति येशू ख्रीष्ट हदेसम्म नम्र हुनुभयो अनि वचनमा भने जस्तै उहाँ क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो, अर्थात नम्र हुनुभयो। यो सबै तपाई हामी प्रत्येक व्यक्तिको उद्धार र मुक्तिको लागि थियो। स्वर्गको जुन योजना अनुसार उहाँ यस धरतीमा आउनुभयो, सोही योजना अनुसार मानिस जातिले आफ्नो पापको लागि सहनु पर्ने अत्यन्तै पीड़ादायक, हृदय विदारक, दुःख, पीड़ा, अपेलना सहन तयार हुनुभयो। यो सबै उहाँको नम्रताको महान कार्य थियो। जो नम्रता उहाँले देखाएको कारण मानिसले अनन्तसम्म आफ्ना पापका खातिर भोग्नु पर्ने दुःख कष्टलाई एकैचोटि सहनुभयो अनि अन्तमा क्रूसमा मानिसकै पाप धुनलाई आफ्नो रगत बगाउनुभयो। आज त्यही रगतले संसारका हरेक मानिसलाई उसका प्रत्येक पाप र अधर्मबाट छुटकारा दिएको छ। अनि हामीले इतिहासलाई हेर्ने हो भने थुप्रै नम्र योद्धाहरू भेटाउन सक्छौ, तर येशू ख्रीष्टको जस्तो नम्रता हामी कहिले पनि भेटाउन सक्दैनौ। यो नै येशू ख्रीष्टको नम्रताको महान उदाहरण हो। त्यसैले श्रोता, यदि हामी साँच्चिकै नम्र छैनौ भने नम्र हुने कोशिश गरौं अनि उहाँको नम्रताको जीवनबाट पाएको उद्धारलाई आत्मसात गरौं र आफ्नो जीवनलाई पनि नम्र बनाउँदै उहाँमा जिउने संकल्प गरौं। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो कार्यक्रमको सम्पर्क नम्बर रहेको छ 98580-37454। सम्पर्क नम्बर फेरि एक पटक 98580-37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: कहिले काहीँ अमेरिकामा जब जब यो हावा हुन्डरीहरू आउँदछ, ठुल्ठुलो स्ट्रमहरू, ठुल्ठुलो आँधीबेहरीहरू आउँदछ, त्यतिखेर कतिपय समयहरूमा म देख्ने गर्छु कुनै पनि रुखको चाहिँ जंगलतिर चाहिँ हेर्दाखेरि त्यो जरासँगै उकेर चाहिँ लडिरहेको देख्छु, म छक्क पर्छु। जब म नेपालमा थिएँ, त्यो एउटा रुखलाई चाहिँ उक्काएर फ्याँक्नका लागि धेरै परिश्रम गर्नुपर्छ, त्यसमा धेरै श्रमको कुराहरू छ। नेपालमा चाहिँ त्यो एउटा कुनै पनि रुखको चाहिँ जरा चाहिँ निकै तलसम्म गाडिएको म महसुस गर्दछु, मैले देखेको छु धेरै ठाउँहरूमा। तर अमेरिकामा चाहिँ मैले जब जब यो आँधीबेहरीहरू आउँदाखेरि रुखहरू लड्दछ, पल्टिँदछ, जरासँगै उकेर चाहिँ त्यो रुखहरू लडेको म देख्दछु, अनि छक्क पर्छु म। अनि कहिले काहीँ त मैले सोच्दछु कि यहाँको माटो र नेपालको माटो सायद फरक छ कि क्या जस्तो लाग्छ। तर यहाँ मैले त्यसलाई पछिल्लो समयमा अलिकति मैले त्यसलाई रिसर्च गर्दाखेरि चाहिँ प्राय जस्तो अमेरिकामा भएका यी साना साना रुखहरूको चाहिँ जरा सानो हुँदो रहेछ, ऊ धेरै लामोसम्म जान सक्दैन रहेछ। त्यही कारणले गर्दाखेरि आँधीबेहरीहरू आउँदाखेरि चाहिँ कुनै पनि ठुल्ठुलो श्रमहरू आउँदाखेरि चाहिँ त्यो जरासँगै उकेर लड्दो रहेछ। कुरो चाहिँ त्यो रहेछ, जरा त्यति लामो नहुँदो रहेछ, त्यही कारणले गर्दाखेरि त्यो चाहिँ रुख जरासँगै उकेर चाहिँ पछाडिँदो रहेछ, लड्दो रहेछ। प्रियहरू, आज मैले तपाईँलाई बताउन चाहेको के हो भनेदेखिलाई, धेरै चोटि हामी परमेश्वरसँगको त्यो घनिष्ठ सम्बन्धमा हुँदैनौ, हामी परमेश्वरलाई राम्रोसँगले चिनेका हुँदैनौ, हामीले जानेका हुँदैनौ। त्यही कारणले गर्दाखेरि जब तब हाम्रो जीवनमा चाहिँ ठुल्ठुला आँधीबेहरीहरू आउँदछ, जब ठुल्ठुला परिस्थितिहरू, पीड़ाको कुराहरू, शोकको कुराहरू, विभिन्न घटनाहरू जब हाम्रो जीवनमा घट्दछ भनेदेखिलाई, त्यतिखेर हामी मानिसहरू कस्ता हुँदो रहेछ भने हामी परमेश्वरलाई ब्लेम गर्दो रहेछ, हामी परमेश्वरलाई चाहिँ हामी दोष लगाउँदो रहेछौ। प्रभु, तपाईँले यस्तो किन हुनु दिनुभयो, तपाईँले मेरो किन वास्ता गर्नु भएन, तपाईँले मलाई हेर्नु भएन, सायद तपाईँले मलाई त्याग्नुभयो होला। हामी यस्ता विभिन्न प्रकारको ब्लेम या दोष हामी परमेश्वरलाई लगाइराखेको हुँदो रहेछौ। तर धेरै चोटि समस्या चाहिँ के रहेछ भने, यद्यपि तपाईँ र मेरो जरा चाहिँ मजाले गाडिएको छ भने हामी मजाले परमेश्वरलाई चिन्छौ। जसरी अघि मैले रुखको विषयमा तपाईँलाई बताएँ, त्यो रुख चाहिँ मजाले माटो मुनिसम्म चाहिँ त्यो लामो मिटरसम्म सायद गएको भए त्यो रुख जरासँगै उक्किन्थेन होला। तर त्यो रुखको जरा चाहिँ ग्रो हुन सकेन, त्यो चाहिँ मुनिसम्म जान सकेन। त्यही कारणले गर्दाखेरि हावा हुन्छ नि आउँदाखेरि त्यो पराग पुरुख सबै त्यो जरासँगै उक्किएर गयो। प्रियहरू, आज हामी पनि आत्मामा हामी बलियो छैनौ, आत्मामा हामी भिजेका छैनौ, विशेष परमेश्वरको वचनमा हामीले चाहिँ जरा गाडेका छैनौ, परमेश्वरको वचन अनुसार तपाईँ र म जिएका छैनौ, हामीले आफैलाई आत्मामा हामीले बलियो बनाएका छैनौ र परमेश्वरसँगको सम्बन्धमा छैनौ भने, प्रियहरू, सानो तिनो आँधीबेहरीले हाम्रो आत्मिक जीवनलाई भङ्ग गरिदिन सक्छ। बुझ्नुभयो, सानो तिनो तपाईँ र मलाई ज्वरोले पनि लडाइदिन सक्छ, किनभने हामी मानिस हौ, हामी धेरै चोटि हाम्रो जीवनमा हामीले कुनै पनि परिणाम नदेख्दाखेरि हामी त गुनासो गर्छौ, प्रभु खोइ मलाई निको बनाएको, प्रभु खोइ मलाई चङ्गाई गरेको, प्रभु मलाई किन खोइ तपाईँले वास्ता गरेको छैन त, मलाई वास्ता गर्नुभएको, तपाईँ कता हराउनु भयो, यस्ता किसिमका हामी गुनासोहरू, दोषहरू परमेश्वरलाई लगाइरहेको हुँदछौ। त्यही कारणले गर्दाखेरि हामी त्यो दोष नलगाउनका लागि चाहिँ प्रियहरू, हामीले हाम्रो विश्वासको जरालाई गाड्न सक्नु पर्यो। बुझ्नुभयो, हामी चाहिँ जब परमेश्वरसँगको सम्बन्धमा छौ, परमेश्वरलाई हामीले घनिष्ठसँग हामीले चिनेका छौ, हामीले गहिरो रूपमा चिनेका छौ भनेदेखिलाई, सानो तिनो आँधीबेहरीहरूले तपाईँ र मेरो जीवनमा केही नष्ट गर्नेवाला छैन। तर समस्या चाहिँ के छ भनेदेखिलाई, हामी परमेश्वरको वचनमा नै छैनौ, हामी प्रार्थना गर्दैनौ, हामी उहाँसँगको सम्बन्धमा नै छैनौ। त्यही कारणले गर्दाखेरि अमेरिकामा भएका रुख जस्तो जब आँधीबेहरी आउँदछ, जरासँगै सबै चाहिँ उकिन्दछ, पराग पुरु उकिन्छ, तर हामी त्यस्ता विश्वासीहरू नबनौ। प्रियहरू, सानो तिनो आँधीबेहरी आउँदाखेरि पनि पराग पुरुख उक्किने विश्वासी बन्यो भने त प्रभुलाई चिनेको वास्तवमै के फाइदा भयो र? तर मेरो प्रियहरू, आज हाम्रो परमेश्वर सनातनको चट्टान हुनुहुन्छ, हाम्रो लागि चट्टान हुनुहुन्छ। यद्यपि तपाईँ र मैले उहाँमा भरोसा राखेका छौँ, अर्थात् भरोसा गरेका छौँ भने कुनै पनि आँधी बेरीहरू आउँदाखेरि तपाईँ र म अत्तालिनु पर्दैन। प्रियहरू, कुनै पनि आँधी बेरीहरूले तपाईँ र मलाई अल्झाउन सक्दैन, उडाउन सक्दैन। प्रियहरू, जब हामी सनातनको चट्टान यानि कि परम प्रभुमा तपाईँ र मैले भरोसा गर्छौँ भनेदेखिलाई, उहाँमा तपाईँ र मैले भरोसा गरेका छौँ, हाम्रो विश्वासको जरा उहाँमा गाडिएको छ भने परिस्थिति जस्तो सुकै होस्, इट डजन्ट म्याटर, त्यसले खासै म्याटर गर्दैन। प्रियहरू, त्यसले पर्व गर्दैन, किनभने हामीले परमेश्वरलाई जानेका छौँ, परमेश्वरलाई चिनेका छौँ। ती परिस्थितिहरू परमेश्वरको अगाडि केही पनि होइन। प्रियहरू, परमेश्वरले चाहनुभयो भने तपाईँ र मैले काउन्ट गरेको, गन्ती गरेको एक सेकेन्डमा परमेश्वरले हाम्रो परिस्थितिहरूलाई बदलाइदिन सक्नुहुन्छ। तर समस्या के छ, हामीले विश्वासको जरालाई नै गाडेका छैनौ। अनि जब तपाईँ मैले विश्वासको जरालाई गाड्दैनौ भनेदेखिलाई, प्रियहरू, समस्या त्यहाँ छ, परिस्थिति त्यहाँ छ, पीड़ा त्यहाँ छ, चोट त्यहाँ छ, शोक त्यहाँ छ। तर प्रियहरू, हामी कसैलाई पनि यस्ता परिस्थितिहरू, पीड़ा, चोट या शोक कसैलाई पनि मन पर्दैन, अनि मलाई पनि मन पर्दैन। तर यी कुराहरूबाट विजय हुनका लागि, यी कुराहरूमा तपाईँ र म चाहिँ उन्मुक्त हुनका लागि चाहिँ मैले तपाईँलाई बताउँदैछु, हाम्रो विश्वासको जरा चाहिँ कहाँ गाडिनु पर्यो, परमेश्वरको वचनमा गाडिनु पर्यो, उहाँसँगको सम्बन्धमा गाडिनु पर्यो, उहाँसँगको हिँडाइमा तपाईँ र मेरो चाहिँ विश्वासको जरा गाडिनु पर्यो। हामी प्रार्थना नै गर्दैनौ, वचन नै अध्ययन गर्दैनौ, हामी परमेश्वरसँगको सम्बन्धमा नै छैनौ भनेदेखिलाई हामीले आत्मिक कुरालाई बुझ्दैनौ। प्रियहरू, हामीले आत्माको कुरालाई कदापि पनि बुझ्दैनौ। तर प्रियहरू, परिस्थितिहरू पल्टाउनु नै छ भने चाहिँ जरा मुनि गाडिनु पर्यो, विश्वासको जरा मजाले गाडिनु पर्यो, तलसम्म पुग्नु पर्यो। नत्र त भने अमेरिकन रुख जस्तै है, कुनै पनि आँधी बेरीहरू आउँदाखेरि मैले अघि बताए सुरुमै डाङ डुङ त्यो जरासँगै उकेर गएको हुन्छ। तर हामी विश्वासीहरू, प्रियहरू, सानो तिनो परिस्थितिहरूमा नलडौं। जीवनमा परिस्थितिहरू त आउँदछ, जीवनमा विभिन्न किसिमका आँधी बेरीहरू आउँदछ, म बुझ्दछु। तर हाम्रो विश्वास, हाम्रो आशा उहाँमा अडिएको छ भने परमेश्वरले कहिले निराश पार्नुहुन्न। प्रियहरू, आउनुहोस् त हामी यसायाको पुस्तक 26 अध्यायको 3 र 4 लाई अध्ययन गरौं। वचनले यसरी भन्दछ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ, किनकि त्यसले तपाईँमाथि भरोसा राख्दछ। 4 भन्दछ, सदा सर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु नै सनातनको चट्टान हुनुहुन्छ। आमेन, आमेन। वचनले कति मजाको कुरा बताएको छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पूरा शान्तिमा राख्नुहुन्छ। बुझ्नुभयो, जसको मन तपाईँमा अडिएको छ, मतलब यद्यपि तपाईँ र म परमेश्वरमा अडिएका छौँ भने, परमेश्वरलाई चाहिँ रुचाउने व्यक्ति बनेका छौँ भने, परमेश्वरको मनमा अडिने व्यक्ति बनेका छौँ भने, परमेश्वरले तपाईँ र मलाई शान्तिमा राख्नुहुन्छ। परिस्थिति गाह्रो छ, शोक छ, पीड़ा छ, परिस्थिति आँधी बेरी विभिन्न किसिमको रोग छ, तर पनि परमेश्वरले तपाईँ र मलाई ती परिस्थितिहरूको बीचमा पनि तपाईँ र मलाई शान्तिमा राख्नुहुन्छ, यद्यपि तपाईँ र म उहाँमा अडिएका छौँ भने। किनभने जस्तै तपाईँमाथि भरोसा राख्छ, यहाँ मजाको शब्द छ, भरोसा गर्ने व्यक्ति, उहाँमा अडिएको व्यक्तिलाई परमेश्वरले के गर्नुहुन्छ, शान्तिमा राख्नुहुन्छ। 4 भन्दा, सदा सर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु नै सनातनको चट्टान हुनुहुन्छ। आमेन, आमेन। परमप्रभुमा भरोसा राख्नुपर्ने कुरा छ। परिस्थिति गाह्रो छ, समस्या छ, पीड़ा छ, जुन पीड़ाले पटक पटक हाम्रो हृदयलाई पोल्दैछ, मगज मस्तिष्कमा आन्दैछ त्यसले, तर पनि प्रियहरू, परमप्रभुमा नै हाम्रो भरोसा राखेका छौँ भने उहाँ सनातनको चट्टान हुनुहुन्छ, अनन्तसम्मको हाम्रो लागि चट्टान हुनुहुन्छ। प्रियहरू, जसले तपाईँ र मलाई छोड्नुहुन्न, जसले हामीलाई त्याग्नुहुन्न, जसले हामीलाई वास्ता गर्नुहुन्छ, हामीलाई हेरचाह गर्नुहुन्छ, जुनै पनि परिस्थितिहरूको बीचमा पनि उहाँ तपाईँले मेरो साथमा रहनुहुनेछ। त्यही कारणले गर्दाखेरि प्रियहरू, विश्वासको जरालाई गाड्नुहोस्, परमेश्वरलाई पुकार्नुहोस्, प्रार्थना गर्नुहोस्, वचन अध्ययन गर्नुहोस्, उहाँसँगको सम्बन्धमा रहनुहोस्। जिन्दगी मजाको छ, आनन्दको छ। आमेन। हुन्छ, वचनलाई मैले यहीँ राख्न चाहे। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको छ। जय मसीह।
0: श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र कार्यक्रम नारी आशामा यहाँलाई स्वागत छ। मेरो नाम ममता नेपाली हो र हरेक हप्ता म यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु जुन मलाई एकदमै मनपर्ने कुराहरू मध्ये एउटा हो। हप्ताभरि हामी विभिन्न कुरामा व्यस्त हुन्छौं, धेरै कुराहरू गर्छौं, तर यो कार्यक्रम आउने दिन या कार्यक्रम रेकर्ड गर्ने दिन चाहिँ मेरो लागि पनि एकदमै विशेष हुन्छ किनकि नारी आशा तपाईँ र म जस्तै महिलाहरूको लागि बनेको कार्यक्रम हो र हामी जे जे विषयमा कुरा गर्छौं त्योसँग हामी प्रत्यक्ष सरोकार राख्छौं। त्यो भएको कारणले कार्यक्रममा बोल्दै गर्दाखेरि मैले पनि धेरै कुरा सिकिराखेको हुन्छु र म यही आशाको साथमा कार्यक्रममा बोल्छु कि यो कार्यक्रमले तपाईँलाई थोरै मात्रामा भए पनि केही न केही सहायता पुर्याइराखेको छ। मेरो प्रार्थना र मेरो इच्छा त्यही नै हो। आजको कार्यक्रम हामीले बोलिराखेको विषय विवाहको विषयलाई आज हामी टुङ्ग्याउन जाँदैछौँ। हुन त विवाहको विषयमा जति अर्थ उपदेश जे जे सिक्नु छ त्यो कहिले पनि नसकिएला, तर यो महिनाको लागि हामीले तय गरेको विषयबाट चाहिँ आज हामी अन्तिम भाग यसको प्रसारण गर्दैछौँ। हामीले यो एक महिनामा आजसम्म गरेर विवाहलाई कसरी बलियो बनाउने, विवाहमा हामी कसरी इमान्दार हुने, कसरी एकअर्काको लागि समय छुट्याउने, विवाहलाई अरू सम्बन्धहरू बाट हामी कसरी सुरक्षित राख्न सक्छौ भन्ने धेरै महत्वपूर्ण कुराहरूमा हामीले छलफल गरिसकेका छौ भने आजको कार्यक्रम चाहिँ अझै महत्वपूर्ण विषयमा हामी चर्चा परिचर्चा गर्नेछौ। त्यो हो विवाहमा परमेश्वरलाई केन्द्रमा राख्नु, अथवा हाम्रो विवाहको केन्द्रबिन्दु चाहिँ परमेश्वर हुनुपर्छ, अथवा अझै बुझ्ने गरी भन्नुपर्दा विवाहमा श्रीमान श्रीमती सँगै परमेश्वरको पनि एकदम एक्टिभ संलग्नता हुनुपर्छ। विवाहमा परमेश्वर हुनुहुन्छ भन्ने चाहिँ भनाई मात्र होइन, तर दिन प्रतिदिनको निर्णयहरूमा हामीले उहाँलाई पहिलो प्राथमिकता र पहिलो स्थान दिनुपर्छ भन्ने विषयमा आज हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि तपाईँ पक्कै आशिषित हुनुहुनेछ। सबैभन्दा पहिले भजन संग्रह 127 एक पदलाई नै हामी पढौं है त। यहाँ लेखिएको छ, परम प्रभुले नै घर नबनाउनु भए त बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। हामी यो पदबाट नै विवाहमा परमेश्वरको उपस्थिति, परमेश्वरको संलग्नता कस्तो महत्वपूर्ण छ भन्ने कुरा बुझ्न सक्छौ। विवाहमा यदि परमेश्वर हुनुहुन्न भने हामीले जतिसुकै कोसिस गरौं त्यो विवाह परमेश्वरले चाहे जस्तो एउटा बलियो विवाह चाहिँ हुन सक्दैन। हाम्रै शक्तिमा मात्रै चाहिँ हामी विवाहलाई प्रोटेक्ट गर्न सक्दैनौ, तर यो चाहिँ परमेश्वरको योजना हो र यदि विवाहमा परमेश्वर केन्द्रमा हुनुहुन्छ भने चाहिँ बल्ल हामी एउटा बलियो विवाह या बलियो घर चाहिँ हामी निर्माण गर्न सक्छौ भन्ने कुरा बुझ्न सक्दछौ। हामीले धेरै पटक सुनेका छौं विवाह भनेको तीन सुतले बाटेको डोरी हो, बाइबलमा लेखिएको छ, उपदेशकको पुस्तकमा हो। विवाह चाहिँ तीन सुतले बाटेको डोरी हो, तीन सुतले बाटेको डोरी चाहिँ हतपत चुटिँदैन, यो बलियो हुन्छ भन्ने बारेमा तपाईँले धेरै चोटि बाइबलमा प्रचार तपाईँले सुन्नु भएको छ, मण्डलीमा प्रचार सुन्नु भएको छ होला, अथवा विवाहमा त यो वचन हुन्छ नै हुन्छ तपाईँले पक्कै सुन्नु भएको छ। यहाँनिर परमेश्वर श्रीमान र श्रीमती बीचको सम्बन्धलाई चाहिँ प्रतिबिम्बित गरिन्छ, तर प्रश्न यो हो कि हामी कसरी वास्तवमै परमेश्वरलाई हाम्रो विवाहमा सक्रिय रूपमा सहभागी गराउन सक्छौ। केवल वचनमा मात्र यो कुरा बोल्ने होइन, केवल विवाह दिँदा करार बाँध्ने समयमा मात्रै बोलिने वचन यो होइन, केवल चर्च जानु मात्र पर्याप्त हुन्छ त के? आफूलाई क्रिस्चियन हुँ भनेर मात्र विवाह बलियो हुन्छ कि क्रिस्चियनसँग विवाह गर्यो भने मात्र विवाह बलियो हुन्छ, त्यसले मात्र विवाहलाई बलियो बनाउँछ त? प्रिय मित्र, परमेश्वरलाई विवाहको केन्द्रमा राख्नु भनेको चाहिँ दैनिक जीवनमा उहाँलाई सम्मान गर्नु हो, उहाँको उपस्थितिलाई हामीले थाहा गर्नु र उहाँलाई पहिलो प्राथमिकता दिनु हो। अझै बुझ्ने अर्थमा भन्नुपर्दा यसको अर्थ भनेको हरेक निर्णयहरूमा परमेश्वरलाई खोज्नु हो। के यो परमेश्वरको इच्छा हो? सँगै प्रार्थना गर्नु, परमेश्वरको वचन अनुसार जीवन जिउनु, प्रेम क्षमा र नम्रता अभ्यास गर्नु, विवाहलाई पवित्र सम्बन्धको रूपमा हेर्नु, यी सबै कुराहरू हामीले दिन प्रतिदिनै गर्नुपर्ने कुराहरू हो। आज संसारले विवाहलाई हल्का रूपमा लिन थालेको छ। धेरै मानिसहरू विवाहलाई केवल भावना वा सुविधा मात्र ठान्छन्, तर बाइबलले विवाहलाई पवित्र करार भन्छ। विवाह केवल दुई व्यक्तिको सम्झौता मात्र होइन, यो परमेश्वरको उपस्थितिमा गरिएको प्रतिज्ञा हो। आजको कार्यक्रममा यी कुराहरू मात्रै गर्दाखेरि पनि कति म इमोसनल अनुभव गर्छु कि विवाह सत्य परमेश्वरको योजना हो। अनि आजको कार्यक्रममा चाहिँ
हामी बाइबलले विवाहको अर्थ परमेश्वरलाई दैनिक रूपमा विवाहमा समावेश गराउने कुरा या उहाँको भाग जुन उहाँको स्थान छ त्यसलाई हामीले सही तरिकाले बुझ्ने कुरा, सँगै प्रार्थना आराधना गर्ने कुरा, परमेश्वरको वचन अनुसार वैवाहिक जीवनमा अगाडि बढ्ने कुरा र प्रेम क्षमा र सेवामा चाहिँ श्रीमान र श्रीमती कसरी परमेश्वर सँगसँगै सिक्दै अगाडि बढ्न सक्छन् भन्ने बारेमा हामी कुराकानी गर्नेछौ। मलाई आशा छ तपाईँले कार्यक्रम अन्तिम समय एकदमै ध्यान दिएर सुन्नुहुनेछ।

छिन बाइबली विवाहको अर्थको बारेमा हामी कुरा गरौं है त। विवाहको शुरूआत मानिसबाट होइन परमेश्वरबाट भएको हो। उत्पत्तिको पुस्तकमा परमेश्वरले पुरूष र स्त्रीलाई एक बनाउनुभयो। हामी उत्पत्ति 2:24 हेर्छौं भनेदेखि त्यहाँनिर लेखिएको छ कि यसकारण पुरूषले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नो पत्नीसँग मिलिरहन्छ किनकि तिनीहरू एउटै शरीर हुन्। प्रिय साथीहरू, बाइबलीय विवाह केवल सँगै बस्नु मात्र होइन, यो एकताको प्रतिबिम्ब हो, प्रतिज्ञा हो, जिम्मेवारी हो, सेवा हो र पवित्र सम्बन्ध हो। आज संसारले भन्छ जबसम्म खुसी छ तबसम्म सम्बन्ध टिक्छ, तर परमेश्वरको प्रेम प्रतिबद्ध प्रेम हो। त्यो केवल भावनामा मात्र आधारित हुँदैन, त्यो निर्णयमा आधारित हुन्छ। विवाहमा कठिन समयहरू आउँछन्, गलत बुझाइहरू आउँछ, थकान आउँछ, तर जब विवाहको जग परमेश्वरमा हुन्छ तब आँधी आए पनि त्यो सम्बन्ध टिक्न सक्छ। यीशुले भन्नुभयो नि चट्टानमाथि घर बनाउने चाहिँ मानिस बुद्धिमान हुन्छ भनेर। यदि विवाह केवल भावनाको आधारमा मात्रै तपाईँले खडा गर्नुभएको छ भने त्यो सजिलै हल्लिन सक्छ, सजिलै त्यो टुट्न सक्छ। तर यदि विवाह परमेश्वरको सत्यमा आधारित छ भने त्यो बलियो हुन्छ। विवाहलाई केवल सामाजिक परम्परा मात्र होइन, परमेश्वरको उपहारको रूपमा, परमेश्वरको योजनाको रूपमा चाहिँ हामीले हेर्न सिक्नुपर्छ। यसले विवाह प्रतिको हाम्रो बुझाइलाई चाहिँ फराकिलो बनाउँछ। परमेश्वरले विवाहलाई किन योजना गर्नुभयो, किन दुई मानिसहरूलाई यो एउटा सम्बन्धमा जोड्नुभयो भन्ने कुरा जब हामी उहाँको नजरबाट बुझ्छौं तब हामी विवाहलाई आदर गर्न थाल्छौं। विवाह चाहिँ केवल प्रेम, मानवीय प्रेम, मानवीय भावनासँग मात्र सम्बन्धित होइन रहेछ भन्ने कुरा हामी बुझ्छौं, र वास्तवमै विवाहको पछाडि चाहिँ परमेश्वरको महान योजनाहरू छ भन्ने कुरा हामीले बुझ्यौं भनेदेखि तब हामी हाम्रो विवाहलाई चाहिँ अझै आदर गर्न सक्छौं, त्यसको निम्ति हामी इफोर्ट लगाउन सक्छौं र त्यसलाई बलियो बनाउने प्रति हामी अझै संवेदनशील हुन सक्छौ। धेरै मानिसहरू परमेश्वरलाई केवल समस्याको समयमा मात्रै सम्झन्छन्। सम्भवत तपाईँ र म पनि त्यही क्याटेगोरीमा पर्छौं, जब तनाव हुन्छ, समस्या हुन्छ तब मात्रै हामी परमेश्वरलाई चाहिँ पुकार्ने गर्छौं। तर परमेश्वर हाम्रो दैनिक जीवनको भाग बन्न चाहनुहुन्छ, यसमा हाम्रो विवाह पनि एकदम अगाडि नै आउने गर्दछ। परमेश्वरलाई विवाहमा सहभागी गराउनु भनेको विवाह परमेश्वरकै इनिसिएसन हो, परमेश्वरकै योजना हो, र उहाँमा नै हामीले एउटा करार बाँधेका छौं। श्रीमान, श्रीमती अनि परमेश्वर यो तीन पक्षीय एउटा करार हो भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। र उहाँलाई चाहिँ हामीले विवाहमा तनाव आउँदा मात्र परमेश्वरलाई सम्झिने होइन, जब विवाहमा फुट आउँछ, समस्या आउँछ, मनमुटाव हुन्छ तब चाहिँ परमेश्वरलाई पुकार्ने होइन, तर हरेक दिन चाहिँ वैवाहिक सम्बन्धमा परमेश्वरको एउटा सक्रिय सहभागिता चाहिँ हामीले खोज्नुपर्छ। सक्रिय एउटा सहभागिता, उहाँको रोल चाहिँ हामीले खोज्नुपर्छ, त्यसलाई चाहिँ हामीले महसुस गर्नुपर्छ। अर्को कुरा भनेको विवाहमा कतिचोटि हामी कसो गर्छौं भने श्रीमान श्रीमती मिलेर हामी कति निर्णय गर्छौं, परमेश्वरलाई हामी सोध्दैनौ, परमेश्वरको बारेमा हामी वास्तै गर्दैनौ। जब समस्या आउँछ तब मात्रै हामी उहाँको सहायता खोज्छौं, तर वास्तवमै परमेश्वरलाई दैनिक जीवनमा, विवाहको दैनिक जीवनमा पनि सहभागी गराउनु भनेको चाहिँ हरेक सानो भन्दा सानो निर्णयमा चाहिँ उहाँको विचारलाई हामीले बुझ्नु हो। परमेश्वर के चाहनुहुन्छ या परमेश्वरको इच्छा के छ भनेर सुरुमा खोज्नु चाहिँ विवाहमा परमेश्वरको सहभागितालाई खोज्नु हो। समस्या आउँदा मात्रै उहाँको सहायता माग्नु होइन, यसको मतलब विवाहमा समस्या आउँदा परमेश्वरको सहायता माग्नु हुँदैन भन्न खोजेको होइन, तर सुरुवातमा नै हामी उहाँको उपस्थितिलाई बुझेर विवाहमा चाहिँ केवल म र मेरो श्रीमान मात्र होइन तर परमेश्वर पनि हुनुहुन्छ है भन्ने कुरालाई चाहिँ हामीले सुरुवातदेखि नै बुझ्न सक्नुपर्छ। यदि श्रीमान र श्रीमती दुवैले परमेश्वरलाई प्रसन्न पार्न चाहन्छन् भने त्यो विवाह चाहिँ बलियो हुन्छ, त्यो विवाह चाहिँ सुन्दर हुन्छ। उदाहरणको लागि जब रिस उठ्छ श्रीमान श्रीमती बीचमा, ठाक ठाक ठुक ठुक त परि नै हाल्छ होइन, मनमुटाव त भइ नै हाल्छ, केही न केही कुरामा त रिस हामीलाई उठि नै हाल्छ। तब आफूलाई सोध्ने कि मेरो बेलाहरूले परमेश्वरलाई सम्मान गर्छ, किनकि विवाहमा केवल म र मेरो श्रीमान मात्रै छैनौ, परमेश्वर पनि हामीसँग हुनुहुन्छ। अब मैले रिसको झोकमा तथानाम भनिदिँदा के त्यसले परमेश्वरलाई खुसी पार्छ? सुरुमा हामीले त्यो कुरा सोध्नु पर्यो। पक्कै पनि त्यो कुराले श्रीमानलाई पनि खुसी पार्दैन, श्रीमानलाई पनि आदर दिँदैन, तर परमेश्वर उहाँको के? हामी कतिचोटि त्यो कुरा पनि हामीले विचार गर्नुपर्छ। जब झगडा हुन्छ हामी प्रश्न गर्नुपर्छ, के म साँच्चै प्रेम र नम्रतामा प्रतिक्रिया दिँदैछु,
मानौ म परमेश्वरसँग केही कुरा गर्दैछु भन्ने के

यसरी बोल्छु होला र किनकि विवाहमा परमेश्वर हुनुहुन्छ भनेको साङ्केतिक कुरा या यतिकै भन्नलाई मात्र भनिएको कुरा होइन, विवाहमा साँच्चै नै परमेश्वरको पनि संलग्नता हुन्छ, हुनुपर्छ र हामीले विवाहमा गर्ने हरेक निर्णयले परमेश्वरलाई पनि आदर दिने हुनु पर्यो, परमेश्वरलाई प्रसन्न पार्ने खालको प्रतिक्रिया या निर्णय हामीले गर्नुपर्छ। जब हामीले निर्णय लिन्छौँ, हामीले प्रार्थना गरेर परमेश्वरको यसमा के छ राय, उहाँ के चाहनुहुन्छ त्यो कुरा बुझेर हामीले निर्णय लिनुपर्ने हुन्छ। एकजना कपालको बारेमा म यहाँको बीचमा बाँड्न चाहन्छु। श्रीमान श्रीमतीले ठूलो निर्णय गर्नु अगाडि होइन, घरमा सानोभन्दा सानो कुराहरू केही गर्नु अगाडि चाहिँ प्रार्थना गर्ने बानी चाहिँ उहाँहरूले सुरुवातदेखि नै गर्नुहुन्थ्यो। अनि उहाँहरूले भन्नुहुन्थ्यो कि हामीलाई सिकाउने बेलामा कि हामीले सबै उत्तर नपाए पनि परमेश्वरले हामीलाई मार्गदर्शन गर्नुभयो। हामीले हरेक कुराको लागि प्रार्थना गऱ्यौँ, कहिलेकाहीँ के हो भन्ने कुरा प्रश्नसँग हामीले बुझ्न सकेनौँ, तर पनि हामीले परमेश्वरमा नै भरोसा गऱ्यौँ र उहाँमाथि भरोसा गरेको कारणले गर्दा उहाँले चाहिँ हाम्रो वैवाहिक जीवनमा हामीलाई यस्तो प्रकारले आशिष दिनु भएको छ कि हामी कति कुराहरू बुझ्दैनौँ, तर पनि उहाँको भरमा हामी छोडिदिन्छौँ अनि हाम्रो वैवाहिक जीवन पनि एउटा सुमधुर तरिकाले अगाडि बढेको छ भन्ने कुराहरू उहाँ प्राय कपालहरूलाई नयाँ बेहुला बेहुलीहरूलाई चाहिँ उहाँले सिकाउनुहुन्छ। आत्मिक एकता विवाहको ठूलो शक्ति हो। जब दम्पतिहरू सँगै प्रार्थना गर्छन्, उनीहरू केवल भावनात्मक रूपमा मात्र होइन तर आत्मिक रूपमा पनि नजिक हुन्छन् र एउटै आत्माको हुनु अथवा एउटै परमेश्वरको आराधना गर्नु दुईजना श्रीमान श्रीमतीको लागि कति महत्वपूर्ण छ भन्ने कुरा सम्भवतः तपाईँले आफ्नो दैनिक जीवनमा पनि एकदमै अनुभव गर्नुभएको छ होला। कहिलेकाहीँ चाहिँ हामी विवाह गरिसकेका विवाहित श्रीमान श्रीमतीहरू सबै कुरा हामी सँगै गर्छौँ होइन, तर प्रार्थना चाहिँ कहिले पनि सँगै भएको हुँदैन, एकअर्काको लागि अथवा आफ्नो विवाहको लागि, अरू कुराको लागि सँगै प्रार्थना गरिन्छ होला, तर कहिले पनि विवाहलाई चाहिँ त्यो महत्व दिएर आफ्नो श्रीमानको लागि, श्रीमतीको लागि र विवाहको लागि, हाम्रो सम्बन्धको लागि भनेर चाहिँ हामी त्यति प्रार्थना गर्न सम्झिँदैनौँ कि जस्तो लाग्छ। प्रार्थना लामो र जटिल हुन आवश्यक छैन। तपाईँले विवाहको लागि एकदमै लामो दिनै लामो प्रार्थना गर्नुपर्छ भन्ने छैन, तर सँगै प्रार्थना गर्नु तपाईँको विवाहको एउटा अभिन्न हिस्सा हुन चाहिँ जरुरी छ। हामी साना साना कुराबाट सुरु गर्न सक्छौँ। बिहान उठेर सँगै धन्यवाद दिने, राति सँगै प्रार्थना गर्ने, अनि आफ्नो विवाहको बारेमा कति कुराहरू चाहिँ एकअर्कासँग बाँड्ने अनि सँगै बसेर त्यसको लागि प्रार्थना गर्ने हामीले गर्न सक्छौँ। प्रार्थनाले हाम्रो हृदयलाई नम्र बनाउँछ, घमण्ड हटाउँछ, शान्ति ल्याउँछ र यसको प्रत्यक्ष असर तपाईँले आफ्नो सम्बन्धमा पनि देख्न सक्नुहुन्छ। जब दम्पतिहरूले सँगै परमेश्वरलाई खोज्छन् तब उनीहरूको सम्बन्ध गहिरो बन्छ, यसमा कुनै दुई मत छैन। आराधना पनि महत्वपूर्ण छ, सँगै चर्च जानु, बाइबल पढ्नु, आत्मिक कुराहरू सँगै गर्नु, यी कुराहरूले धेरै ठूलो महत्व राख्छ। यी कुराहरूले घरलाई आत्मिक रूपमा बलियो बनाउँछ, तपाईँको विवाहलाई आत्मिक रूपमा बलियो बनाउँछ अनि यही नै परमेश्वरको इच्छा पनि हो।

0: प्रिय साथी, बाइबल केवल पढ्नको लागि दिइएको सामान्य पुस्तक मात्र होइन, यो हाम्रो जीवनको लागि दिइएको मार्गदर्शन हो, परमेश्वरको जीवित वचन हो। यदि हामी विवाहलाई बलियो बनाउन चाहन्छौ भने हामीले परमेश्वरको सिद्धान्त अनुसार जीवन जिउन सिक्नुपर्छ। बाइबलले हामीलाई सिकाउँछ, परमेश्वरको वचनले हामीलाई सिकाउँछ कि एकअर्कालाई सम्मान गर्न, सत्य बोल्न, क्षमा गर्न, धैर्यवान हुन, प्रेम गर्न, यी सबै कुराहरू हामी बाइबलमा परमेश्वरको वचनबाट सिक्न सक्छौ। अनि पहिलो कोरिन्थी 13 तपाईँले प्रेमको बारेमा एउटा विशेष एउटा विश्लेषण तपाईँले पढ्न पाउनुहुन्छ। त्यो कुरालाई तपाईँले आफ्नो दैनिक जीवनमा, त्यो वचनलाई दैनिक जीवनमा उतार्न जरुरी छ यदि तपाईँ बलियो विवाह चाहनुहुन्छ भने। प्रेम कस्तो हुन्छ होइन, हामी श्रीमान श्रीमती बीचमा अगाडि आउने कुरा भनेको प्रेम नै त हो होइन। हाम्रो सम्बन्धलाई व्याख्या गर्नुपर्दा श्रीमान श्रीमती बीचको प्रेमबाटै त व्याख्या गरिन्छ। अनि त्यो प्रेम चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलमा तपाईँले पाउनुहुन्छ। पहिलो कोरिन्थी 13 हेर्नुभयो भने प्रेमको बारेमा परमेश्वरले एउटा प्रष्ट गाइडलाइन हामीलाई दिनुभएको छ कि वास्तवमा हामीले गर्ने प्रेम कस्तो हुनुपर्छ। अनि कुरा प्रेमको मात्रै होइन, परमेश्वरको वचनले हाम्रो जीवनको हरेक भागको निम्ति हामीलाई मार्गदर्शन दिनुभएको छ आफ्नो वचनबाट। अनि यदि तपाईँ आफ्नो सम्बन्धलाई बलियो बनाउन चाहनुहुन्छ, विवाहमा तपाईँ आउने तनावहरूबाट, समस्याहरूबाट माथि उठेर होइन परमेश्वरले चाहे जस्तो विवाह चाहिँ त्यो घर चाहिँ तपाईँ बसाल्न चाहनुहुन्छ भने वचन अध्ययन र त्यो वचनलाई दैनिक जीवनमा ढाल्नुको अर्को कुनै विकल्प नै छैन। साँचो प्रेम केवल भावना मात्र होइन, यो दैनिक व्यवहार हो। जब श्रीमान श्रीमती दुवैले परमेश्वरको वचन अनुसार बाँच्न सिक्छन्, खोज्छन्, अभ्यास गर्छन्, तब घरमा शान्ति बढ्छ। त्यसकारणले गर्दा तपाईँ यदि वैवाहिक सम्बन्धमा केही समस्या तपाईँले अनुभव गरिरहनु भएको छ भनेदेखि, तपाईँ विश्वासी नै हुनुहुन्छ तर पनि विवाहमा केही समस्या छ भने तपाईँले सोच्नुपर्ने हुन्छ कि के मेरो घरमा, मेरो विवाहमा परमेश्वरको सिद्धान्तमा आधारित हामीले जीवन जिइराखेका छौं, के हाम्रो व्यवहारले परमेश्वरलाई सम्मान गरेको छ, परमेश्वरलाई आदर गर्ने व्यवहार हामीले गरेका छौं, अथवा हामी प्रेम र क्षमामा बढ़िरहेका छौं कि छैनौं। परमेश्वरको वचनले सिकाए अनुसार हाम्रो विवाहमा हामी त्यस्तो व्यवहार गरिराखेका छौं कि छैनौं, त्यस्तो अभ्यास गरिराखेका छौं कि छैनौं, यो कुरा पनि हामीले मनन गर्नुपर्ने हुन्छ। प्रिय मित्र, क्रिस्चियन विवाह केवल मैले के पाएँ भन्नेमा मात्रै सीमित हुँदैन, यो म कसरी प्रेम गर्न सक्छु भन्नेमा चाहिँ आधारित हुन सक्छ। यीशुले हामीलाई सेवा गर्न सिकाउनु भयो, विवाहमा पनि सेवा अत्यावश्यक हुन्छ। कहिलेकाहीँ प्रेम भनेको थाकेको जीवनसाथीलाई सहयोग गर्नु हो, ध्यान दिएर सुन्नु पनि हो, माफी दिनु, समय दिनु, प्रोत्साहन दिनु र कहिलेकाहीँ मिठो बोल्नु मात्रै पनि प्रेम हुन सक्छ। साँचो प्रेम त्यति बेला देखिन्छ जब परिस्थितिहरू कठिन हुन्छ। परमेश्वरले हामीलाई क्षमा गर्नुभयो अनि कठिन परिस्थितिहरूमा हामी एक्लै अर्कालाई क्षमा गर्न सकेनौं। कहिलेकाहीँ विवाहमा उतार चढ़ावहरू आउँछन्, समस्याहरू आउँछन्, त्यो बीचमा हामीले एक्लै अर्कालाई दोषारोपण गर्यौं। एक्लै अर्कालाई बुझ्ने, एक्लै अर्कालाई क्षमा गर्ने, प्रेम गर्ने भन्दा पनि एक्लै अर्कालाई दोष दिने र को सही भनेर हामी साबित गर्नतिर लाग्यौं भने चाहिँ हाम्रो विवाह परमेश्वरले चाहे जस्तो चाहिँ हुँदैन। विवाहमा परमेश्वर हुनु भए जस्तो विवाह चाहिँ हुँदैन। त्यसकारणले गर्दा हामीले एकअर्कालाई प्रेम गर्न, क्षमा गर्न, एकअर्काको सेवा गर्न, एकअर्काप्रति दयालु हुन हामीले सिक्नुपर्छ। तब मात्रै तीन सुतले बाँधेको डोरी जस्तो अथवा श्रीमान श्रीमती अनि सबैभन्दा माथि परमेश्वर भए जस्तो विवाह हामी बनाउन सक्छौ या त्यो विवाहको सम्बन्धलाई निभाउन सक्छौ। प्रिय मित्र, आजको कार्यक्रममा हामीले सिक्यौं कि बलियो विवाह केवल मानिसको प्रयासले मात्रै सम्भव हुँदैन, हामीलाई परमेश्वर चाहिन्छ। जब परमेश्वर विवाहको केन्द्रमा हुनुहुन्छ तब प्रेम गहिरो हुन्छ, क्षमा सम्भव हुन्छ, आशा जीवित रहन्छ र सम्बन्ध बलियो बन्छ। हामीले यति असल कुराहरू आजको कार्यक्रमबाट सिक्यौं अनि तपाईँ म जस्तै विवाहित हुनुहुन्छ भने तपाईँको लागि यो कार्यक्रम एकदमै आशिषित भयो भन्ने कुरामा म ढुक्क छु, किनकि मैले पनि मेरो विवाहको 5-6 वर्षमा म छु अनि कति कुराहरू हामीले सुनिराखेका थियौं, तर यो एक महिनाभरि जति पनि विवाहको विषयमा हामीले छलफल गर्यौं, ती कुराले चाहिँ साँच्चै मलाई पनि आफैलाई प्रश्न सोध्न, आफ्ना व्यवहारहरूलाई सुधार्न, आफ्नो श्रीमान प्रति मैले कस्तो चाहिँ व्यवहार गर्नुपर्ने रहेछ, कसरी चाहिँ परमेश्वरलाई दैनिक मेरो वैवाहिक जीवनमा चाहिँ मैले सहभागी गराउनु पर्ने रहेछ भन्ने कुराहरू मैले एकदमै नजिकबाट बुझ्ने मौका पाएको छु। त्यसको लागि म परमेश्वरलाई धन्यवाद दिन्छु र मलाई सुनेर साथ दिनुभएको लागि म तपाईँहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु। अब अर्को हप्ता हामी अर्को नयाँ महिनामा प्रवेश गर्छौं र हामी नयाँ एउटा श्रृंखला हामीले शुरू गर्नेछौ, त्यसको लागि पनि म उत्साहित छु। तर यो महिना सिकेका सुनेका कुराको लागि म परमेश्वरप्रति अति नै धन्यवादी छु र तपाईँले पनि हप्ता एकबाट आज पाँचौं हप्तासम्म मलाई सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। मलाई आशा छ तपाईँले पक्कै पनि केही असल कुराहरू तपाईँले थाहा गर्नुभएको छ र ती कुरालाई तपाईँले आफ्नो वैवाहिक जीवनमा लागू गर्नुहुनेछ र एउटा आशिषित वैवाहिक जीवनको आनन्द तपाईँले उठाउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। तपाईंलाई कार्यक्रम कस्तो लाग्यो? यदि विवाहसँग सम्बन्धित तपाईँको जीवन गवाही छ, तपाईँ बाँड्न चाहनुहुन्छ अथवा वैवाहिक सम्बन्धमा तपाईँ केही समस्या भोगिरहनु भएको छ र तपाईँलाई प्रार्थनाको खाँचो छ भने हामीलाई सम्झन सक्नुहुन्छ। हामी तपाईँको कुरा सुन्न र तपाईँको निम्ति प्रार्थना गर्न जहिले पनि तयार छौं। मात्रै तपाईँले फोन, मेसेज या पत्र तपाईँलाई के सजिलो हुन्छ त्यो माध्यमबाट हामीलाई पत्र पठाउनुहोस्, सम्पर्क गर्नुहोस्। हामी तपाईँलाई सुन्नको लागि सदैव हाजिर छौं। कार्यक्रम कस्तो लाग्दैछ, सल्लाह सुझावहरू पनि तपाईँले पठाउन सक्नुहुन्छ। मलाई विश्वास छ तपाईँले ती कुराहरू गर्नुहुनेछ। अर्को हप्ता फेरि हाम्रो भेट हुनेछ। तबसम्म परमेश्वरले तपाईँलाई, तपाईँको विवाहलाई, तपाईँको परिवारलाई र तपाईँको जीवनमा भएका सबै सम्बन्धहरूलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: बाटो सत्य र जीवन के हो, भविष्य र विगतको बीच यो वर्तमान समयमा कसरी आफ्नो जीवनलाई सञ्चालन गर्ने अनि आफूलाई सकारात्मक रूपमा असलपनाको लागि कसरी परिवर्तन गर्ने जस्ता विषयहरूमाथि केन्द्रित आशाको झल्को दिन प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई विनम्र अभिवादन। आउनुहोस् आजको प्रस्तुतिलाई अघि बढाऊ यो संगीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, परमेश्वरको वचन अध्ययन गर्ने क्रममा जीवनका विभिन्न प्रश्नहरूको जवाबको खोजीमा हामी छौं र यसै सिलसिलामा विभिन्न शीर्षकहरू अन्तर्गत हामी विभिन्न विषयहरूलाई अध्ययन गरिरहेका छौं। आज पनि हामी यो अध्ययनलाई अगाडि बढाउनेछौं, तर यसको शुरूआत पनि परमेश्वरसँग बुद्धि र ज्ञानको निम्ति निवेदन गर्दै यो छोटो प्रार्थनाद्वारा अगाडि बढाउनेछौं। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो समयको निम्ति, धन्यवाद यो जीवनको निम्ति। आज पनि हामी कसरी दानीपनाबाट आउने वा हुने आत्मिक वृद्धिपनाको बारेमा थाहा गर्न सकिन्छ भन्ने विषयलाई सँगसँगै अध्ययन गर्दैछौ तपाईँको वचन मार्फत। हाम्रो साथमा हुनुहोस् र हामीलाई

0: तपाईँले अगुवाई गर्नुहोस् भनेर विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, दिने बानी, अरूलाई मदत गर्ने बानी, आफूसँग भएको कुरा लोभ गरेर नराख्ने तर अरूको हितको लागि परोपकारी जीवन बिताउँदाखेरि हुने हामी भित्रको त्यो आत्मिक वृद्धिपनाको बारेमा हामी कुरा गर्दैछौ। यो अध्ययनको क्रममा हामीले निस्वार्थी र प्रेमिलो मनले आफूसँग भएको वा आफ्नो जीवनमा आफूले अनुभव गरेको वा पाएको आशिष अरूहरूसँग बाँड्दाखेरि प्रशस्त रूपमा पाइने आशिषको बारेमा वा जीवनमा हुने वृद्धिपनाको बारेमा जुन चाहिँ तर्क आम धारणा भन्दा विपरीत छ। आम धारणा के छ संसारमा भने, मैले जति धेरै कमाएँ, मैले जति धेरै पाएँ, मैले जति धेरै जमा गरेर राखेँ अनि म धनी हुन्छु भन्थान्छन् मान्छेले। तर परमेश्वरले अर्कै तरिकाले हेर्नुहुने रहेछ। उहाँले चाहिँ तपाईँ र मैले कति लोभ गरेर कति जमा गर्यौं, कति अकुत सम्पत्ति जमा गर्यौं त्यसलाई हेर्नुहुने रहेछ। त्यो उहाँको नजरमा त्यो राम्रो कुरा होइन रहेछ। बरु हामीले कति धेरै आफूसँग भएको कुरा अभावमा भएका मानिसहरूसँग बाँड्यौं, कति परोपकारी काम गर्यौं, ती कुरालाई उहाँले धेरै महत्व दिनुहुने रहेछ। दोस्रो विषय जुन हामी हेरेका थियौं, हाम्रो जीवन जिउने तरिका वा जीवनशैलीले पनि हामीले परमेश्वरको प्रेम बाँड्न सक्छौं। कस्तो जीवनशैली अपनाउँछौं हामी परमेश्वरको इच्छा सम्मत कि आफ्नै इच्छालाई पोस्याउने तरिकाले हो, त्यसले धेरै हदसम्म हाम्रो जीवन कस्तो छ भनेर देखाउँछ भनेर हेरेका थियौँ। तेस्रोमा चाहिँ हामीले हाम्रो सही सोच वा विचारले पनि हामी परमेश्वरको वचन बाँड्न सक्छौ। विचार जो व्यवहारमा रूपान्तरित हुन्छ, पछि गएर जो चरित्र बन्दछ, त्यसलाई हामीले सही तरिकाले त्यसलाई हुर्काउने बढाउने काम गर्यौं भने यसले सबैको अगाडि हामीलाई राम्रो बन्न प्रेरित गर्छ र त्यो राम्रो व्यवहारबाट अरूले पनि धेरै राम्रा असल कुराहरू सिक्छन्। श्रोता मित्र, आज चाहिँ हामी हाम्रो आवरणले बाहिरी देखिने कुराहरूले कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयलाई हेर्नेछौ। श्रोता मित्र, यो थाहा भएकै कुरा हो कि संसारमा जन्म लिने हरेक व्यक्तिलाई परमेश्वरले त्यतिकै पठाउनुहुन्न। हामीलाई कतिपय अवस्थामा लाग्ला श्रोता मित्रहरू हामी दुर्घटनाको उपज हौ भनेर, होइन। वास्तवमा परमेश्वरले हामीलाई हाम्रो आमाको गर्भमा हुँदाखेरि नै चिन्नु भएको थियो, जान्नु भएको थियो अनि एउटा नाउँ दिएर हामीलाई बोलाउनु भएको थियो। त्यसैले तपाईँको जीवनमा परमेश्वरको एउटा विशेष योजना छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ अनि तपाईँ मार्फत आफ्नो प्रेम अरूमा प्रकट गराउन चाहनुहुन्छ। हरेक व्यक्तिलाई यो संसारमा परमप्रभुले एउटा गहन जिम्मेवारी दिएर पठाउनु भएको छ र त्यो जिम्मेवारी भनेको अघि नै उल्लेख गरेको जस्तै परमेश्वरको प्रेमको संवाहक भएर उहाँको महिमाको निम्ति जिउनु। दुःखद कुरा के छ भने यो संसारमा हामी अरूको लागि कम जिउँछौं, परमेश्वरको लागि कम जिउँछौं तर आफ्नै निम्ति जिइरहेका हुन्छौं। मैले मोज गर्न पाउनुपर्छ, मैले सबै ठोक पाउनुपर्छ, मै विजय हुनुपर्छ, यस्तो प्रवृत्ति छ यो संसारमा। आज भोलिको शिक्षा पद्धति पनि कति दुःख लाग्दो छ श्रोता मित्रहरू। एउटा विद्यार्थीलाई सानैदेखि कस्तो कुरा पढाइन्छ भने, तिमीले जसरी पनि अरूलाई उछिन्नुपर्छ, जसरी पनि जित्नुपर्छ, तिमी जसरी पनि तिमी महत्वपूर्ण मान्छे बन्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ, यस्तो शिक्षा पद्धति छ आज भोलि। जबकि शिक्षा पद्धति यस्तो हुनु पर्थ्यो कि महत्वपूर्ण बन्नु वा ठूलो मानिस बन्नु राम्रो कुरा हो तर असल मानिस बन्नु त्योभन्दा पनि महत्वपूर्ण र अझ राम्रो कुरा हो। आज भोलि यो सबै कुरा एकदमै कमर्सियलाइज, एकदमै व्यापारिक हिसाबले बढेको हुनाले यो समाज अनि हाम्रो जीवन, हाम्रो परिवार अनि यो संसारको मानव परिवार कस्तो रसातलमा गइरहेको छ त्यो जान्नको लागि ठूलो ज्ञाता बन्नु पर्दैन श्रोता मित्र। यदि हामीले परमेश्वरको भयमा चलेको भए, परमेश्वरको वचन अनुसार जिएको भए, आज संसारमा धेरै दुःख कष्ट हुने थिएन। प्रत्येक दिन जस्तो एकदमै हाम्रो हातमा रहेको नजिकै रहेको मोबाइलको क्लिकमा होस् वा कम्प्युटरमा होस् वा टेलिभिजनमा होस् वा रेडियोमा होस् वा विभिन्न पत्र पत्रिकामा होस् हामी एकदमै नराम्रा कुराहरू मात्रै पढ्छौँ सुन्छौँ अनि देख्छौँ अनि हेर्छौँ मान्छे मान्छे हुन बिर्सेको जस्तो लाग्छ ऊ जनावर भन्दा पनि पतित भएको छ परमेश्वरको प्रेमको संवाहक बन्ने र उहाँको महिमाको निम्ति जिउने भन्ने कुराको बारेमा कुरा गर्दै गर्दाखेरि एउटा महत्वपूर्ण तरिका जसबाट वा जसद्वारा परमेश्वरले उहाँ प्रेम हुनुहुन्छ भन्ने कुरा हाम्रो जीवनबाट अर्को व्यक्तिसँग हामी बाँड्न सकौं भनेर चाहनुहुन्छ त्यो तरिका भनेको श्रेष्ठता वा उच्च विचारले भरिएको साधारण जीवन व्यतीत गरेर पनि हो मित्रहरू साधारण जीवन व्यतीत गर्न आज धेरै मान्छेहरू चाहँदैन हाई फाई जीवन जिउन चाहन्छन् मान्छेहरू भए पनि नभए पनि सरसापट गरेर भए पनि चोरी गरेर भए पनि मान्छे आफ्नो सुविधा मात्रै हेरिरहेको छ मान्छेले यो बडा दुःखको कुरा हो तर त्योभन्दा हाम्रो ज्यादा ध्यान हुनुपर्थ्यो कि हामी उच्च विचार लिएर श्रेष्ठ विचार लिएर साधारण जीवन व्यतीत गरौँ यस्तो साधारण जीवन यस्तो उच्च विचार वा श्रेष्ठताले भरिएको जीवन जसमा कुनै उच्छृङ्खलता भरिएको हुँदैन जसमा कुनै स्वार्थ हुँदैन त्यस्तो जीवन हामीले जिउने प्रयास गर्नुपर्छ भनाइको तात्पर्य के हो भने कोही व्यक्ति कति सौम्य र कति सभ्य छ भन्ने कुरालाई परमेश्वरसँग उसको सम्बन्धलाई सकारात्मक तौरले बुझ्न धेरै मदत पुर्याउने एउटा महत्वपूर्ण तत्व पनि हो श्रोता मित्रहरू सांसारिक कोको होलो र देखासेखीपूर्ण ढुङ्गीपूर्ण रवाफिलो जीवन मात्र नभइकन नैतिकताको कसीमा खरो उत्रिएको उदाहरणीय जीवनले थुमाको महिमा गान गर्दछ भलाद्मीपनाले भरिएको जीवनले भद्रताका साथ परमेश्वरसँगको सम्बन्धलाई मुखले केही नबोलिकनै आनन्दित रूपमा व्यवहारद्वारा वर्णन गर्ने गर्दछ श्रोता मित्रहरू कति गहन कुरा यो पहिलो पत्रुसको 3:1-5 हामीले पढ्यौं भने परमेश्वरको वचन बाइबलले यो भन्दछ कि कतिपयले वचन सम्मत जीवन नजिएको भए तापनि आफ्ना अन्य मित्रहरूको असल आचरणले गर्दा शब्द बिना पनि तिनीहरूको मन सकारात्मक रूपमा परिवर्तन हुन सक्दछ अरूहरूको जीवनको शुद्धता र श्रद्धापूर्ण व्यवहार देख्दा उनीहरू सही तवरले सच्चिनको लागि प्रेरित हुँदछन् र सकारात्मक परिवर्तनको बाटोमा अग्रसर हुँदछन् बाहिरी सिंगार पटारलाई धेरैले महत्वपूर्ण ठान्ने गर्दछन् तर परमेश्वरको नजरमा हाम्रो भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाउन अति मननीय वा मूल्यवान कुराको रूपमा उहाँले त्यो हेर्नुहुन्छ र ठान्नुहुन्छ यही किसिमले नै अघि परमेश्वरमा विश्वास राख्ने मानिसहरूले भनेको मतलब हामीभन्दा अगाडि जिउने अगाडि जिएर बितेका पुस्ताहरूको बारेमा ती मानिसहरूले आफ्नो जीवन जिए साँच्चै मित्रहरू हामी कस्तो असल रूपमा हाम्रो जीवनलाई चलाउँछौँ देखाउँछौँ यसले धेरै मानिसहरूमा या त राम्रो या त नराम्रो प्रभाव पारिरहेको हुन्छ अब कोही मानिस कसैको हृदयमा पस्न सक्दैन वा झाँकेर हेर्न सक्दैन एउटा व्यक्तिले अर्को व्यक्तिलाई पहिलो पटक चिन्ने वा जान्ने भनेकै उसको बोली वचन आचरण र बाहिरी आवरण हेरेर नै हो त्यसरी नै उसले अर्को व्यक्तिको बारेमा एउटा चित्र बनाइरहेको हुन्छ सुरुमा त्यसैले त एउटा प्रख्यात भनाइ छ नि फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन पहिलो छाप वा प्रभाव नै अन्तिम छाप वा प्रभाव पनि हो भनेर हाम्रो आचरण र आवरण दुवै परमेश्वरको नजरमा ग्रहण योग्य र मानिसहरूसँग आत्मीय पनि हुनुपर्दछ आवरण भन्नाले हाम्रो व्यवहार हावभावको साथै हाम्रो सादा र भद्र पहिरन मात्र नभइकन भलाद्मीपनाको नैतिक व्यवहार पनि हो भनेर बुझ्नुपर्दछ मित्रहरू सतचरित्रले सुसज्जित गरिएको जीवन व्यतीत गर्ने कुराको महत्वलाई दर्शाउँदै सादा र भद्र आवरणको सवालमा प्रेरित पावल युवा अगुवा तिमोथीलाई पहिलो तिमोथीको पत्रमूलक पुस्तकको 2:9-10 यसो भन्दछन्, सरलता र भद्रताका साथ सुहाउँदो पहिरन गर्ने गर, रूप रंगको ज्यादा देखावटी श्रृंगार गरेर होइन, सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामहरूद्वारा असल चरित्रद्वारा सुसज्जित भौ, जो परमप्रभुको भक्ति गरेर जीवन व्यतीत गर्नेलाई सुहाउँछ। कस्तो राम्रो कुरा श्रोता मित्रहरू, आफ्नो आचरणलाई र आवरणलाई जसले भद्रताको साथ नैतिकताले सजाउने गर्दछ उसले परमेश्वरको प्रेमलाई उहाँको वचनलाई पनि प्रभावकारी रूपमा व्यवहारिक तवरले प्रस्तुत गर्न सक्दछ। बाहिरी चमक धमकपूर्ण संसारिक देखासेखीले धेरै जसो समय एउटा दुःखद पातोलाई पनि उजागर गरिरहेको हुन्छ हाम्रो चरित्रको बारेमा मित्रहरू, र त्यो के हो भने हामीसँग बाहिरी देखावतीपूर्ण चरित्र चाहिँ रहेछ अनि भित्री हृदयको साँचोपना भने रहेनछ, भित्री चाहिँ खोक्रो रहेछ, हामी खाली रहेछौ। त्यहाँ अर्थात भित्री हृदयमा जुन खोक्रोपना भरिएको हुन्छ त्यो काहीँ न काहीँ देखिन्छ, त्यो छताछुल्लो हुन्छ। एउटा गीतको बोलले यसो भन्दछ, ताली छ माया छ तर मन भने खाली छ। तसर्थ मित्रहरू, फेसनको नाउँमा, स्वतन्त्रताको नाउँमा, अरूको देखासेखी गर्ने नाउँमा उच्छृङ्खल अनैतिक व्यवहार अपनाउनु भन्दा आफ्नो जीवनलाई सभ्य र भलाद्मी तवरले अघि बढाउने प्रयास गर्नुपर्दछ। मत्तीको सुसमाचारी पुस्तकको 5:5 प्रभु येशू ख्रीष्टको यो वचन उल्लेख भएको पाइन्छ। उहाँ यसो भन्नुहुन्छ, धन्य नम्रहरू। नम्रहरू कस्ता हुन्छन्? भलाद्मी हुन्छ, सादापनमा रहन्छ, अर्थात हाम्रो सौम्य र सभ्य व्यवहारले हाम्रो भलाद्मीपनाले भरिएको नम्रतालाई प्रस्तुत गर्दछ र त्यो नम्रताले हामीलाई परमेश्वरको नजरमा सही ठहराउने रहेछ। उच्छृङ्खलता र अनैतिकताले होइन श्रोता मित्रहरू, भन्दै आजको यो अध्ययनबाट म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौं त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परम प्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका दुई दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 6:9-15 पढ्न गइराखेको छु, जुन यस प्रकार छ, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका

खण्डमा मुख्यत यसुले आफ्नो चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनु भएको छ। परमेश्वरको राज्यमा प्रार्थना एक महत्वपूर्ण कुरा हो। प्रार्थना भनेको परमेश्वरसँग माग्नु हो। हाम्रो जीवनमा कुनै पनि कुराहरूको लागि परमेश्वरसँग माग्न सक्छौँ। परमेश्वरले हाम्रा प्रार्थना सुन्नुहुन्छ, तर सबै प्रार्थना सुन्नुहुन्न। यहाँ येशूले विभिन्न विषयहरूको लागि प्रार्थना गर्न सिकाउनु भएको छ। त्यसमध्ये यहाँ परमेश्वरको राज्य मुख्य देखिन्छ। त्यसै कारण उहाँले तपाईँको राज्य आओस् भनेर प्रार्थना गर्नु भने सिकाउनु भयो। त्यसको अर्थ येशू एक दिन यस पृथ्वीमा आउनुहुनेछ र उहाँले राज्य गर्नुहुनेछ। त्यो दिन छिट्टै आओस् भनेर हामीले प्रार्थना गर्न पर्छ। येशूमाथि विश्वास गर्ने प्रत्येक परमेश्वरको राज्यमा प्रवेश गरिसकेको छ। तर येशूले प्रत्यक्ष शासन गर्ने दिन आउँदैछ। परमेश्वरको राज्यमा प्रवेश गरेकाहरूले यसरी प्रार्थना गर्नु भनेर यहाँ येशूले मुख्य छवटा कुरा सिकाउनु भएको छ। पहिलो, परमेश्वरको नाउँ। यहाँ येशूले यसरी सिकाउनु भयो, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्। एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। येशूमाथि विश्वास गर्ने हरेक मानिसले उहाँलाई पिता भनेर सम्बोधन गर्न सक्छ। उहाँ पवित्र हुनुहुन्छ, यसकारण उहाँलाई आदरसाथ प्रार्थना गर्न पर्छ। प्रार्थनामा सर्वप्रथम परमेश्वरको नाउँलाई उचाल्न पर्छ, पवित्रता साथ उहाँको आराधना गर्नुपर्छ, उहाँलाई आदर र भक्तिको साथ प्रशंसा गर्नुपर्छ। परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी र सर्वव्यापी हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ। परमेश्वर अति पवित्र हुनुहुन्छ र धर्मी हुनुहुन्छ, यसै कारण प्रार्थनामा परमेश्वरको नामलाई उचाल्न पर्छ। दोस्रो, परमेश्वरको इच्छा। यहाँ भनिएको छ, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामी मानिसहरूको आफ्नो इच्छा हुन्छ। हामी सबै पापी भएको कारण हामीमा स्वार्थी इच्छा हुन्छ, लोभी इच्छा हुन्छ र अनेक किसिमका खराब इच्छा मानिसभित्रबाटै आउँछ। हामी राम्रो इच्छा राख्न चाहन्छौ, तर हामीमा खराब इच्छा आइहाल्छ। हामी जस्तो इच्छा गर्छौ हाम्रो जीवन पनि त्यस्तै हुन्छ। तर परमेश्वरको इच्छा सिद्ध छ, सर्वश्रेष्ठ छ, सर्वोत्तम छ। स्वर्ग यस्तो ठाउँ हो जहाँ सबै कुरा परमेश्वरको इच्छा अनुसार हुन्छ। यसकारण हाम्रो जीवनमा र यस पृथ्वीमा पनि परमेश्वरको इच्छा पूरा होस् भनेर प्रार्थना गर्नुपर्छ। त्यस्तो, हाम्रो दैनिक भोजन। परमेश्वरलाई हाम्रो खाँचो थाहा छ, तर हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ। यसै कारण यहाँ येशूले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हामीलाई आजको हाम्रो दैनिक भोजन दिनुहोस्। या हामी भन्ने शब्दले आफ्नो लागि मात्रै होइन, तर अरूहरूको लागि पनि हामीले वास्ता गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। हाम्रो दैनिक भोजन भन्ने कुराले हामी भविष्यको कुराको चिन्ता गर्नुको सट्टा आजको आवश्यकतालाई विचार गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। यसले हामीलाई परमेश्वरमा भरोसा गर्न सिकाउँछ। हाम्रो दैनिक भोजन भन्नाले हाम्रो शारीरिक भोजन मात्र होइन, तर मानसिक र आत्मिक भोजनको कुरा पनि छ, जुन परमेश्वरको वचनबाट पूरा हुन्छ। चौथो, हाम्रो अपराधको क्षमा। येशूले यसो भनेर प्रार्थना गर्न सिकाउनु भयो, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। यहाँ जुन अपराध क्षमाको कुरा गरिएको छ, यो अनन्त दण्डबाट छुटकारा पाउने क्षमाको कुरा गरिएको होइन, जुन येशूमा भएको विश्वासद्वारा मात्रै सम्भव छ। यो त स्वर्गीय पितासँग संगति गर्नको लागि आवश्यक पर्ने क्षमाको कुरा गरिएको हो। पाप क्षमा पाएका मानिसहरू परमेश्वरसँग संगति गर्न सक्छन्। क्षमाको निम्ति आफ्ना पापहरू स्वीकार गर्न आवश्यक छ। बाइबलमा यसरी लेखिएको छ, यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। पाँचौं, हाम्रो सुरक्षा। हाम्रो सुरक्षाको बारेमा येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनु भएको छ, हामीलाई परीक्षामा पर्न नदिनु।

0: तर दुष्टबाट छुटाउनुहोस्। परमेश्वरको राज्यमा पूर्ण सुरक्षा छ। बाइबलको अर्को ठाउँमा यसरी लेखिएको छ, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, उहाँले तिनीहरूका आँखाका आँसु पूर्ण रूपले पोछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन, शोक र पीड़ा पनि हुने छैन। त अहिले हामी संसारमै छौं, जहाँ अनेक किसिमका विपद, रोग र महामारीहरू छन्, साथै विभिन्न किसिमका दुःख र परीक्षाहरूको पनि हामीले सामना गर्नुपर्छ। यो संसारमा अहिले शैतानले राज्य गरिराखेको छ। उसले मानिसलाई हर किसिमको पाप र अधर्ममा डोर्याउने काम गरिराखेको छ। यस कारण हामीलाई परमेश्वरको सुरक्षा चाहिन्छ। यसै कारण हामीले उहाँमा भरोसा गर्दै सुरक्षाको लागि प्रार्थना गर्न पर्छ। छैटौं, परमेश्वरको अनन्त राज्य। प्रार्थनाको अन्तमा यीशुले भन्नुभयो, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। जुन परमेश्वरसँग हामीले प्रार्थना गर्दैछौ, त्यो परमेश्वर स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वको सृष्टिकर्ता मात्र होइन, त्यो परमेश्वर राज्य गर्ने परमेश्वर पनि हुनुहुन्छ। यो संसार एक दिन अन्त हुनेछ र परमेश्वर आफैले राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त हुने छैन। त्यो परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ। सबै शक्ति उहाँकै हातमा छ, सबै कुरा उहाँकै अधीनमा छन्। त्यो परमेश्वर महिमित परमेश्वर हुनुहुन्छ। यसै कारण हामीले परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्न पर्छ। परमेश्वरको राज्य यस पृथ्वीमा भन्ने विषयमा हामीले मुख्य आज छवटा कुरा सिकेका छौँ। पहिलो, परमेश्वरको नाउँ। दोस्रो, परमेश्वरको इच्छा। तेस्रो, हाम्रो दैनिक भोजन। चौथो, हाम्रो अपराधको क्षमा। पाँचौं, हाम्रो सुरक्षा। र छैटौं, परमेश्वरको अनन्त राज्य। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए, सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको पतनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. A pastor in a rural area of Central Asia spent months planning and praying before hosting his first house church service. He hoped perhaps 30 people would come. Around 100 showed up. Neighbors grew alarmed by the activity and contacted local authorities. The pastor was issued a large fine simply for gathering believers in his home. But the global body of Christ helped pay the fine. It's wonderful he had so many come to his church plant, said a VOM worker. Pray for this pastor's wisdom as he navigates local restrictions and for creative ways to reach those hungry for the gospel in Central Asia.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to VOMradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती. जयमसी साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु. मर्कुस 6:31 पदले यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आऊ र केही थकाई मार. परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं. अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ. यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो. एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो. जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भने तपाईँले कल्पना गर्नुहुनेछ. तर उहाँले त्यसो गर्नु भएन. उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाई मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन. अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो. आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कति उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो. उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौं? उहाँले कहिले हतार गर्नु भएन. उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन. उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सबै पूरा गर्न सफल हुनुभयो. आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भनी यीशुलाई थाहा थियो. तर विश्राम दृढ़ संकल्प र योजना बिना हुने छैन. तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ. प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.
0: गुड न्यूज एफएम 105.1.

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू
1: दक्ष तथा

0: अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
0: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
0: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
0: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
0: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
0: मोबाइल 9802484, 9802484 र 9801326786, 9801326786
1: र 9813941446, 9813941446।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।